0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्ज्वल भविष्य को लागि हाम्रो अभियान
1: सन्चे सोलु एफएम स्टुडियो टाइम
2: तथा
3: ज्वालामाई अफसेट प्रेस सोलु दुतकुम नगरपालिका पाँच सोलु खुम्बु.
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: भात काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ. काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ.
8: आज 2083 साल साउन 2 गते शनिबार, सन् 2026 जुलाई 18 तारीक, असार शुक्ल पक्षको चतुर्थी तिथि.
9: काया कैरन का साथमा
10: किसान पाइप प्रोडक्ट्स प्राली
9: राष्ट्रको शान किसान
10: अ कम्प्लिट पाइपिंग सोल्युसन्स.
7: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट.
8: पर्सि सोमबारसम्म मुसलधारे पानी पर्ने भएकोले सावधानी अपनाउन आग्रह. बाढ़ी पहिरो र डुबानको जोखिम.
7: संविधानको 308 मध्ये 245 धारा संशोधन गर्न कार्यदलको सुझाव. संविधान संशोधन गर्न खोजियो कि पुनर्लेखन भन्ने प्रश्न. प्रतिवेदनलाई सामान्य सन्दर्भ सामग्री रूपमा रि सबै दललाई समेट्न सरकारलाई सुझाव.
8: चिन्तै चिन्ताको दैनिकीले नसर्ने रोग बढ़ाउँदै सरकारको निशुल्क स्क्रीनिङ अभियान गाउँ गाउँसम्म पुगेन. जलनजन्य अपराधमा फरक कानूनी व्यवस्थाले पीड़ितलाई थप पीड़ा.
7: भारतमा पहिलो हाइड्रोजन रेल संचालनमा प्रधानमन्त्री मोदीद्वारा उद्घाटन. विश्वकै शक्तिशाली हाइड्रोजन रेल मध्ये एक भएको दावी.
8: र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड खेल्दै.
9: कानूनको स्नातक तह बीएएलएलबीमा भर्ना खुल्यो. शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजीको भगिनी संस्थान श्री कलेज अफ लमा 5 वर्षे कानून विषय बीएएलएलबीमा भर्ना खुल्यो. कुनै पनि शैक्षिक संकायबाट प्लस टू पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ. सम्पर्क श्री कलेज अफ ल भरतपुर 12 गोन्द्राङ चितवन. फोन नम्बर 056-420-064 9846-35-54-91 97-67-96-70-00.
11: पहिलो भर्ना हुने 15 जनालाई विशेष छूटको व्यवस्था रहेको छ.

0: विगत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी नासिमपात काठमाडौं।
1: सुन त मेरो कपडा प्याकिङ गर्दिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333 493-555।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: सात गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: काया कैरनमा अब खबरको सिलसिला। गए राती र अहिले बिहान देशका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोक, नुवाकोट, अर्घाखाँची र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आजदेखि पर्सि सोमबारसम्म मुसलधारे पानी पर्ने सम्भावना भएकाले सावधानी अप्नाउन मौसमविदले आग्रह गरेका छन्। मौसमका जानकार उज्जवल उपाध्यायका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ। त्यसैले लामो दूरीको यात्रा नगर उहाँले फेसबुक मार्फत सुझाव दिनुभएको छ। मौसम पूर्वानुमान महाशाखाले पनि यो हप्ता देशभर मनसुनी वायुको प्रभाव कायम रहनुका साथै हप्ताको मध्यतिर देशका विभिन्न ठाउँमा मुसलधारे र आरी घोप्टे वर्षा हुन सक्ने जनाएको छ। महाशाखाले हप्ताको मध्यतिर वर्षा तीव्र हुने पूर्वानुमान रहेकाले नदीनाला आसपास पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुने क्षेत्रका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। राति लगातार पानी परिरहे पनि नागढुङ्गा मुगलिन र मुगलिन नारायणगढ़ सड़क यतिखेर कतै पनि अवरोध नरहेको प्रहरीले जनाएको छ।
8: संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलले 245 धारामा संशोधन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ। संविधानका कुल 308 धारामध्ये झण्डै 80% धारामा संशोधन गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको हो। सरकारबाट गठित कार्यदलले यति धेरै धारा संशोधनको प्रस्ताव गरेपछि संवैधानिक कानूनविदहरूले भने संविधानमै पुनर्लेखन गर्न खोजिएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार आसिम को नेतृत्वमा गठित कार्यदलले सरकारवाला व्यक्ति तथा विज्ञसँग गरेको छलफलमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदन तयार गरिएको जनाएको छ। कार्यदलको प्रतिवेदनमा धारा 274(1) अनुसार नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र नागरिकमा निहित सार्वभौम सत्ता बाहेक सबै धारामा संशोधनको सुझाव आएको उल्लेख छ। कार्यदलले प्रतिवेदन बुझाए पनि संविधान संशोधनलाई सागर दस्तावेज बनाउने अपूर्व अवसर गुमाएको संविधानविद र राजनीतिक दलका नेताहरूले टिप्पणी गरेका छन्। मन्त्री परिषदले संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी गएको चैत 16 कार्यदल गठन गरेको थियो तर कार्यदलमा कांग्रेसले प्रतिनिधि पठाएन। एमालेले तोकेका प्रतिनिधि बैठकमा सहभागी नै भएनन्। असार 22 नेकपा लोसपा जसपा नेपाल र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट बाहिरिएका थिए। वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले संविधान संशोधनको संवेदनशीलतालाई हेरेर कार्यदल गठन गरेको जस्तो देखिएको थिएन, देशका नागरिकलाई प्रतिनिधित्व गर्ने दलहरूलाई बाहिर राखेर जान सकिँदैन भन्नुभएको छ। त्यस्तै अर्का वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई कार्यदलमा सहभागी दलका प्रतिनिधिहरू बाहिरिएपछि यसको औचित्य समाप्त भएको र औचित्य सकिएको कार्यदलले बुझाएको प्रतिवेदनको के अर्थ हुन्छ र भनेर प्रश्न गर्नुभएको छ। बहसपत्र तयार पार्ने कार्यदलका संयोजक असीम शाहले प्राप्त सुझावलाई जस्ताको तस्तै राखेर प्रतिवेदन तयार गरेको र अरू दलसँग संवाद गर्न प्रधानमन्त्री र पार्टी सभापतिका लागि यो दस्तावेजले ढोका खोलेको बताउनु भएको छ। 308 मध्ये 245 धारा संशोधन गर्न कार्यदलको सुझाव, संविधान संशोधन गर्न खोजिएको हो कि पुनर्लेखन, शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
7: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद पौडेल साधारण तारेकमा छुट्नु भएको छ। विशेष अदालतले चारवटा आधार र कारण देखाएर सम्पत्ति शुद्धिकरणको मुद्दामा साधारण तारेकमा राखेर मुद्दा अघि बढ़ाउन आदेश दिएपछि उहाँ छुट्नु भएको हो। पौडेल विरूद्ध 20,90,00,000 रूपियाँ बिगो दावी गर्दै मन्त्री पदमा रहँदा पदको दुरूपयोग गरी व्यवसायलाई लाभ पुर्याएको र अवैध धन लुकाउन सहयोग गरेको अभियोग लगाइएको थियो। तर अदालतले मिसिलमा रहेका प्रमाणहरूको आधारमा तारेकमा छान्न चारवटा आधारहरू तयार गरेको छ। पौडेलले प्रत्यक्ष प्रमाणको अभाव रहेको र तत्काल प्राप्त प्रमाणहरूबाट पौडेलको त्यस कार्यमा प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन नसकेको अदालतको आदेशमा उल्लेख छ।
8: विगत 9 दिनदेखि चलिरहेको मिटर ब्याजी विरूद्धको पैदल न्याय मार्च आन्दोलन स्थगित भएको छ। जनकपुरको तृतीया गाछीबाट शुरू भई काठमाडौँ आइपुगेका मिटर ब्याज पीड़ित पक्ष र सरकारका प्रतिनिधिबीच हिजो सिंहदरबारमा सम्झौता भएसँगै आन्दोलनको कार्यक्रम स्थगित गरिएको हो। लामो समयदेखि आर्थिक सामाजिक विसंगतिका रूपमा रहेको मिटर ब्याज सम्बन्धी समस्यालाई सरकारले आर्थिक अपराधका रूपमा स्वीकार गरेको छ। मिटर ब्याज सम्बन्धी कुप्रथाको उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदको बैठकमा पेश गरिने भएको छ। त्यसपछि नागरिकहरूमाथि अपराधिक तथा दूषित मनाशयका साथ बनाइएका मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरू, तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेशन, छिनवापास, बाध्यकारी चेक लगायत स्वतः अवैध हुनेछन्। गृह मन्त्रालयले अबको 3 महिनाभित्र विशेष विधेयकको मसुदा तयार गरी कानूनी प्रक्रिया अगाडि बढ़ाउने सहमति भएको छ। नयाँ कानूनमा मिटर ब्याजी अपराधलाई स्पष्ट रूपमा परिभाषित गरी कड़ा कानूनी प्रावधान राख्ने सहमति भएको छ। सहमतिमा भनिएको छ, मिटर ब्याज सम्बन्धी अपराधको परिभाषा र कसुर कायम गर्ने व्यवस्था गर्ने, पीड़ितले गुमाएको चल अचल सम्पत्ति फिर्ता दिलाई उचित क्षतिपूर्ति भराउने, भ्रष्टाचार, आपराधिक लाभ लगायतबाट आर्जित रकम क्यासिनो ढुकुटी र ठेक्कापट्टा लगायतमा परिचालन गरी शहरी मिटर ब्याजीबाट व्यक्तिहरूको उठिवास लगाउने समस्या समाधानमा कानूनी व्यवस्था गर्ने र मिटर ब्याजबारे न्याय निरूपण गर्न मिटर ब्याज सम्बन्धी मुद्दा हेर्ने न्यायाधिकरणको व्यवस्था गर्ने लगायत उल्लेख छ। आजका सबैजसो पत्र पत्रिकाले खबर छापेका छन्।
7: कायाकैरनमा डेंगी संक्रमणको अवस्था र सचेतना अभियानको विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
10: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रणालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरसिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
9: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
10: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
9: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह पछाडि परिएका जनजाति दलित मधेसी मुस्लिम एलजीबीटी क्यूआईए प्लस कुनै पनि सामाजिक समूहबाट
1: अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट
9: संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू व्यावसायिकता निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने सिक्नको लागि दृढ रूपले प्रतिबद्ध अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप मौखिक र लिखित भएको 11 महिनाको यूएन ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता
10: कार्यस्थल काठमाडौँ जनकपुर पोखरा धनगढी दिपायल नेपालगंज भैरहवा सुर्खेत भद्रपुर
9: आवेदन दिनको लागि people2people.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस् जस्तै हालसालको फोटो नेपाली नागरिकता व्यक्तिगत विवरण बायोडाटा शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि एसएलसीदेखि उच्च तहसम्म तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस् साथै उक्त कार्यक्रम बाट हासिल गर्न चाहेको ज्ञान सिप अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नभर्ने गरी उत्प्रेरणा पत्र
10: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 मा सम्पर्क गर्न सक्नुहुनेछ
11: Major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyana ta hernus. Tapai pani bhannu hunecha. Malai ta Major ko bani lagisakeko cha. Major appliances, Major ko bani lagcha.
12: Uhi celebration,
11: it's a goal! Himsa goal! Harek World Cup say, your World Cup ni garo celebrate! Mini Sabai generation! Himsa TV karib garna paun hos, 32% samma ko cashback! World Cup 2036 ko TV season pass, ra ek barsa ko net TV pack! Sartharu lagu hune chan! Himsa TV, uhi celebration, harek generation!
13: Himsa for a complete
14: home. NBL सर्वसुलभ आवास कर्जा
15: अब बन्छ तपाईको सपनाको घर किनकि हामी सँग छ सर्वाधिक न्यून ब्याज दर
14: आधार दरमा मात्र 0.5% प्रिमियम थप
15: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
14: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
15: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
14: न्यून सेवा शुल्क न्यून ब्याज दर
15: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
14: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
15: शर्तहरू लागू हुनेछन्
16: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
7: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ यतिन्जेल हामीले पर्सि सोमबारसम्म मुसलधारे पानी पर्ने भएकाले सावधानी अप्नाउन आग्रह संविधानको 308 मध्ये 245 वटा धारा संशोधन गर्न कार्यदलको सुझाव प्रतिवेदनलाई सामान्य सन्दर्भ सामग्रीको रूपमा लिई सबै दललाई समेट्न सरकारलाई सुझाव सरकार र मिटर ब्याज पीड़ित बीच सहमति एमाले नेता विष्णु पौडेल साधारण तारिखमा दिए लगायतका खबर प्रस्तुत गर्यौं
8: अब बाँकी खबर नसर्ने रोग नेपालका लागि चुनौतीपूर्ण बनिरहेको छ नसर्ने रोगमा उच्च रक्तचाप मधुमेह क्यान्सर मुटु र मृगौला सम्बन्धी तथा मोटोपन नेपालमा मुख्य समस्याको रूपमा देखिएका छन् देशभर कुल मृत्युको 71% नसर्ने रोगका कारण हुने गरेको छ अव्यवस्थित खानपान व्यायामको कमी बढ़दो अनिद्रा र चिन्ताग्रस्त दैनिकीले नसर्ने रोग भयावह रूपमा बढ़िरहेको छ सँगसँगै देश र समाजलाई पनि गरीबीतर्फ धकेलिरहेको छ नसर्ने रोगको भयावह अवस्था न्यूनीकरण गर्न तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गएको वर्षदेखि फागुन महिनालाई नसर्ने रोगको निशुल्क स्क्रीनिङ अभियान महिनाको रूपमा घोषणा गर्नुभएको थियो तर गएको फागुनमा चुनावका कारण स्क्रीनिङ अभियान प्रभावित भएको थियो सरकारको निशुल्क स्क्रीनिङ अभियान संचालन भए पनि गाउँ गाउँसम्म भने पुग्न सकेको छैन। चिन्तै चिन्ताको दैनिकीले बढ़ाउँदै नसर्ने रोग शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
7: आजको कान्तिपुरमा जलनजन्य अपराधमा पीड़ा एउटै तर फरक कानूनी व्यवस्था भएको खबर लेखिएको छ। संघीय संसदबाट 2079 पारित तेजा तथा अरू घातक रासायनिक पदार्थ नियमन ऐन मुख्यत एसिड आक्रमणमा केन्द्रित रहेकाले आगो मट्टीतेल पेट्रोल तातो पानी बिजुलीको झड्का वा अरू माध्यमबाट हुने जलनजन्य अपराधका घटनामा पीड़ितले राहत पाउँदैनन्, दोषी उम्किने सम्भावना बढ़िरहेको छ।
8: फेरि पनि स्वास्थ्य सम्बन्धीकै प्रसंग, वर्खायामसँगै पानी पर्ने क्रम बढ़दै गएको र गर्मी तथा आर्द्रता कायम रहेकोले अबका केही महिना डेंगी संक्रमणको जोखिम बढ़ने डाक्टरहरूले चेतावनी दिएका छन्। विगतका वर्षहरूमा पनि साउन भदौ र असोज महिनामा डेंगी संक्रमण उच्च देखिएकाले बेलैमा रोकथाम र सचेतना नअपनाए अवस्था थप चुनौतीपूर्ण बन्न सक्ने उनीहरूको भनाई छ। यही जोखिमलाई मध्यनजर गर्दै सरकारले हिजोदेखि 3 महिने डेंगी सचेतना अभियान शुरू गरेको छ। साथी महेश गेवालीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीलाई यो अभियान र डेंगी संक्रमण अवस्था बारे सोध्नु भएको छ।
17: यो मौसम डेंगीको संक्रमणको तथ्याङ्क विगतको वर्षहरू हेर्दा उच्च अवस्थामा रहने समय हो। सबै ठाउँ प्रभावित हुने खालको देखिन्छ। विगतको तथ्याङ्क हेर्दा अहिले पनि त्यस किसिमको लक्षणहरू देखिन्छ। यो 3 महिने अभियानमा यो डेंगीको प्रतिविकास हुने ठाउँहरूको खोजेर नष्ट गर्ने अभियानहरू, डेंगी गराउने लामखुट्टेको टुकाईबाट बच्ने उपायहरू सबै मिलेर गर्नुपर्ने हुन्छ। त्यो गर्न सकेनौ भने संक्रमणको दर बढ्ने, आगामी वर्षहरू पनि झनै संक्रमण बढ़ेर झनै चुनौतीपूर्ण हुने खालको हुन सक्छ भनेर सरसफाईका कुराहरू सबैलाई जोडेर यो अभियान हामीले निरन्तर चलाउनु पर्नेछ।
18: विशेष गरी 753 पालिकालाई हामीले निर्देशन त दियौं र त्यसको कार्यान्वयन भइरहेको छ कि छैन भनेर चाहिँ कसरी अनुगमन हुन्छ?
17: यसको अनुगमन गर्ने त सर्वसाधारण आफूले पनि गर्नुहुन्छ। त्यताबाट पनि कस्तो भइरहेछ भन्ने कुराहरू अपडेट भइरहन्छ, सामाजिक सञ्जालहरूबाट भइरहन्छ, संचार माध्यमहरूबाट भइरहन्छ। हामीले पनि सम्बन्धित स्थानीय तहले, प्रदेशले आफूले चलाएका अभियानहरूको सम्बन्धित माथिल्लो निकायहरूमा पनि रिपोर्टिङ गरिरहेका हुन्छन् भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, सरकारका अरू मन्त्रालयहरूले पनि आफ्नो मार्फत रहेका निकायहरू मार्फत यो अभियान सञ्चालन गर्न, सहजीकरण गर्नलाई भूमिकाहरू खेल्ने, त्यसको अनुगमन गर्ने निरन्तर गरिरहेका हुन्छ। विगतका अभियानहरू प्रभावकारी थिए, यो अभियान अझ परिष्कृत तरिकाले, अझ नयाँ तरिकाले गर्ने गरी अगाडि बढ़ाएका छौ।
18: डेंगीको संक्रमण बढ़ेको अवस्थामा चाहिँ सरकारले चाहिँ के तयारी गरेको छ?
17: संक्रमण हुन नदिनु नै सबैभन्दा बढ़ी प्रभावकारी उपाय हो। त्यति गर्दा गर्दै पनि हामी संक्रमित भयौं, हामीलाई डेंगी भयो भने तपाईँ हामी ज्वरो आएर, थकान भएर, एकदमै शिथिल भएर गाह्रो हुने अवस्था हुन्छ। यस्तो अवस्थामा समयमै स्वास्थ्य कर्मीको सम्पर्कमा जानुपर्ने, स्वास्थ्य कर्मीले भने अनुसार गर्नुपर्ने, त्यसै अनुसार हामीले सुरक्षित रहनुपर्ने, काम गर्नुपर्ने हुन्छ। सरकारले समयमा रोगको पहिचानका लागि व्यवस्था गरेको छ र अस्पतालहरू पनि तयारी अवस्थामा छन्। परीक्षणका कुराहरू, उपचारका व्यवस्थाहरू पनि तयारी अवस्थामा छन्।
18: आफ्नै नागरिकले चाहिँ के गर्नुपर्छ, सावधानी कसरी अपनाउनु पर्छ?
17: व्यक्तिको आफ्नो घर वरिपरिको सरसफाई, आफ्नो समुदायको सरसफाई, आफ्नो गाउँको सरसफाईसँग विशेष रूपमा जोडिन्छ। लामखुट्टेको वृद्धि विकास हुने ठाउँहरूको खोजेर त्यसलाई नष्ट गर्ने, हामीले काम गर्ने कार्यस्थल पनि एकदमै धेरै महत्वपूर्ण हुन्छ। विद्यालयहरू छन् त्यहाँ पनि एकदमै धेरै महत्वपूर्ण हुन्छ। हामी खेती किसानीमा व्यवसायमा छौँ भने त्यस्तो व्यवसाय गर्ने ठाउँहरू पनि लामखुट्टेको वृद्धि विकास हुनका लागि जोखिममुक्त ठाउँहरू हुन सक्छन्। 200 मिटर वरिपरि पनि मानिसहरूले सरसफाईमा काम गर्नु भएको छ कि छैन, लामखुट्टेको वृद्धि विकास हुने ठाउँ छ कि छैन भनेर हामी सबै सजग भयौँ, चनाको भयौँ र त्यसअनुसार काम गर्यौँ भने यसको रोकथाम गर्न सकिन्छ, नियन्त्रण गर्न सकिन्छ। लामखुट्टेबाट टोकाईबाट बस्नुपर्ने काम गर्नुपर्ने हुन्छ। अर्को, लामखुट्टेको वृद्धि विकास हुने ठाउँहरूलाई नै यसरी हरेक हप्तामा पानी घोप्याएर सरसफाई गरेर त्यो काम गर्न सक्यौँ भने हामी डेङ्गीको संक्रमणबाट रोक्न सक्छौँ। त्यही भएर उपचार भन्दा पनि डेङ्गीको रोकथाम नियन्त्रण मात्रै सर्वोत्कृष्ट उपाय हो।
7: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। डेंगू संक्रमणबाट बस्ने उपायबारे जानकारी दिँदै काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
19: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
20: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
19: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
20: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690 41106690
19: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

भरपूर मनोरंजन सहित मात्र 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म संपूर्ण चैनल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। काठमाण्डको विशालनगर स्थित देवेन्द्रराज पाण्डेको निवास नागरिक अधिकार र लोकतन्त्रको पैरवी गर्ने सक्रिय थलो थियो। लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध भएका धेरै मानिस त्यो निवासमा पुग्थे र पाण्डेसँग परामर्श लिन्थे। पाण्डे स्मृतिका पोका फुकाउनुहुन्थ्यो र मार्गदर्शन गर्ने गर्नुहुन्थ्यो। 45 वर्षभन्दा लामो समयदेखि नागरिक मैत्री व्यवस्थाको पक्षमा सक्रिय सार्वजनिक बौद्धिक योद्धा पाण्डे हिजो सबैका लागि अस्ताउनु भएको छ। 87 वर्षीय उहाँको निधन निजी निवासमै भएको हो। उहाँको स्वास्थ्य अवस्थाबारे नजिकबाट जानकार डाक्टर अनुप सुवेदीका अनुसार उहाँ प्यानक्रियासको क्यान्सरसँग जोगिरहनु भएको थियो। पत्रकार हुँदै नागरिक अभियन्ताको बाटोमा क्रियाशील नारायण वागले पाण्डेलाई पछिल्लो 4 दशकको राजनीतिक संक्रमणमा नागरिक चेतनाको आगो बाल्ने पक्का नागरिक अभियन्ताको रूपमा सम्झिनुहुन्छ। वागले भन्नुभयो, लोकतन्त्र, नागरिक स्वतन्त्रता, नागरिक हक र समानता स्थापित गर्न सधैं सक्रिय रहने व्यक्तिका रूपमा उहाँको सधैं सम्झना भइरहन्छ। नागरिक हक र नागरिक मैत्री व्यवस्थाका लागि पाण्डेको सक्रिय सहभागिता 2036 सालदेखि नै भएको हो। प्रारम्भमा पञ्चायती शासनका जागिरे उहाँले 2036 सालमा अर्थ सचिवबाट राजीनामा दिनुभएको थियो। तत्कालीन राजा वीरेन्द्र शाहले घोषणा गरेको जनमत संग्रह सफल बनाउन प्रधानमन्त्री बनाइएका सूर्यबहादुर थापाले पञ्चायत पक्षलाई जिताउन राज्य सत्ताको दुरूपयोगलाई तीव्रता दिएपछि उहाँले राजीनामा दिनुभएको थियो। उहाँको राजीनामाले बहुदल पक्षलाई ठूलो ऊर्जा दिएको थियो, पञ्चायत पक्षलाई आकर्षित तुल्याएको थियो। देवेन्द्रराज पाण्डेले लेख तथा अन्तर्वार्ता मार्फत पञ्चायती व्यवस्थाको कमजोरी जनसमक्ष ल्याउन भूमिका समेत खेल्नु भएको थियो। अस्थायी अविचलित अभियन्ता शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
0: अब विदेशको खबर। भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनमा हिजो यो रेलको उद्घाटन गर्नुभयो। यो रेल जिन्द र सोनीपत मार्गको झण्डै 90 किलोमिटर दूरी तय गर्नेछ। भारतले हाइड्रोजन रेल विश्वकै शक्तिशाली मध्ये एक भएको दावी गरेको छ। 110 किलोमिटर प्रति घण्टा गति रहेको यो रेल पूर्णत वातावरण मैत्री र शून्य कार्बन उत्सर्जनमा महत्वपूर्ण रहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। समारोहमा प्रधानमन्त्री मोदीले 157 किलोमिटर लामो दिल्ली अमृतसर कटरा एक्सप्रेस वेको पनि राष्ट्रलाई समर्पित गर्नुभएको छ। यसले यात्रा समय निकै घटाउनेछ। यस्तै रेल मन्त्री अश्विनी वैष्णवले यो रेललाई ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ।
1: अब खेल खबर। फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंल्याण्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समय अनुसार भोलि बिहान 2:45 शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग पराजित इंल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डन बुटको होडमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका किलियन एम्बाप्पे र उस्मान डेम्बेले तथा इंल्याण्डका ह्यारी केन र जुड बेलिङ्गहमले सेमी फाइनलबाट बाहिरिए पनि गोल्डन बुट जित्ने सम्भावना कायम राखेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका एम्बाप्पे समान 8-8 गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा असिष्टका कारण मेस्सी अहिले गोल्डन बुटको दौड़मा अगाडि छन्। इंल्याण्डका बेलिङ्गम र केनको समान 6-6 गोल छ भने फ्रान्सका डेम्बेले र स्पेनका मिकेल ओयाजा बलको नाममा 5-5 गोल छ। विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्यराति 1:15 साबिक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेन बीच खेल हुनेछ।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। सरकारी निकायमा करार सेवामा कार्यरत कर्मचारीलाई नहटाइने भएको छ। करार अवधि असार मसान्तमा सकिए पनि उनीहरूले 1 साउनदेखि आफ्नो कार्यालयमा हाजिर गर्न पाउने गरी अस्ति बिहिबारको मन्त्री परिषदले निर्णय गरेको हो। सरकारले करारमा नयाँ कर्मचारी भने भर्ना गर्न रोकेको छ।
1: विवादास्पद व्यवसायी दीपक भट्टको कम्पनी मार्फत पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवाको कम्पनीमा 2,60,00,000 रूपियाँ भुक्तानी भएको अनुसन्धानबाट खुलेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गरेको अनुसन्धानको क्रममा भट्टको हिमालयन एसिस्ट म्यानेजमेन्ट प्रालीबाट देउवाको स्कलर इन्टरनेशनल प्राली र डीजी अन प्रालीमा भुक्तानी भएको देखिएको हो। विशेष अदालतमा व्यवसायी भट्टसहित छह व्यक्ति र दस कंपनी गरी 16 जनालाई प्रतिवादी बनाएर विभागले बिहीबार दायर गरेको मुद्दाको अभियोग पत्रमा यसबारे अनुसन्धान भइरहेको उल्लेख छ। कान्तिपुरमा खबर छ।
0: प्राध्यापक तथा लेखक अभिष सुवेदी प्राय एउटा कुरा दोहोर्याउनुहुन्छ, नेपालमा पुस्तकालयको कुरा कसैले गर्दैन। यस वर्षको वसन्तमा भने केही समयका लागि पुस्तकालय चर्चामा आयो, तर त्यो चर्चा कुनै नयाँ पुस्तकालय खुलेको वा मानिस फेरि पढ्नै बानीतर्फ फर्किएको भएको थिएन। काठमाडौँकै पुराना सार्वजनिक पुस्तकालय मध्ये एकमा ताला लागेको कारण चर्चामा थियो। सार्वजनिक पुस्तकालय बन्द ढोकाभित्रको ठूलो कथा शीर्षकको खबर आजको कान्तिपुरले लेखेको छ। काया कैरनमा अब पालो उखानको
1: घाँसको ठेगान बाँसले मिलाउँछ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: पछि सोमबारसम्म मुसलधारे पानी पर्ने भएकोले सावधानी अपनाउन आग्रह। बाढ़ी पहिरो र डुबानको जोखिम।
0: सबै नानको 308 मध्ये 245 धारा संशोधन गर्न कार्यदलको सुझाव। संविधान संशोधन गर्न खोजिएको हो कि पुनर्लेखन भन्ने प्रश्न। प्रतिवेदनलाई सामान्य सन्दर्भ सामग्रीको रूपमा लिए सबै दललाई समेट्न सरकारलाई सुझाव।
1: चिन्ताको दैनिकीले नसर्ने रोग बढ़ाउँदै सरकारको निशुल्क स्क्रीनिङ अभियान गाउँ गाउँसम्म पुगेन। जलनजन्य अपराधमा फरक कानूनी व्यवस्थाले पीड़ितलाई थप पीड़ा।
0: भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा प्रधानमन्त्री मोदीद्वारा उद्घाटन। विश्वकै शक्तिशाली हाइड्रोजन रेल मध्ये एक भएको दावी।
1: र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीले राप्रपा अध्यक्षसँग भेट गरेको र राप्रपाले राजा ल्याउनुपर्छ भनेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री र राप्रपाका अध्यक्ष जस्तै मान्छे सँगै बसेर बात गरिरहेका छन्। अनि प्रधानमन्त्री जस्तै देखिने मान्छे भन्दैछन्, कस्तो राजा, कुन राजा, शाह, दाढी पाएको, कालो चस्मा लाएको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नभए

0: मेधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि छवटा निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104
1: र विपद व्यवस्थापनका लागि 1177।
2: यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसूस हुन्छ।
4: यो फुटबल सीजन हेर्नुहोस्, चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ सैमसंग मिनी एलईडी टीवी। सैमसंग विजनेयर टीवी नपाउनुहोस्। फोन बाय मात्र रु 9,999 र 12 महिनासम्मको नेट टीवी प्याकेज सँगै निःशुल्क व्हाट्सएप लाइव सब्सक्रिप्सन, साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको ईएमआई।

0: उठाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई स्वागत छ। म सन्तोष सुन्दरी
0: अनि म विलासा नेपाल। कार्यक्रम साझा आवाजको आज पाँचौं भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्तन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र वरेक संघको सहकारीमा सामुदायिक रेडियो प्रसारक संघ अकोराद्वारा संचालित सीआईएमको प्रस्तुति कार्यक्रम साझा आवाजमा हुने महिला किसानहरूको पहिचान अधिकार सेवामा पहुँच विस्तार कृषि जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने समुदायमा लैंगिक विभेदको घटाउने महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछ।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: अहिले पनि अधिकांश घरको काम महिलाले नै गर्नुपर्ने हुन्छ। भान्सा होस् वा करेसा गर्नेदेखि खेती किसानसम्म महिलाकै सहभागिता गरेको छ, तर यति काम गर्दा पनि महिलाको जिम्मेवारी र श्रममाथि प्रश्नमुखी गरेको छ। मुख्य गरी घर परिवारमा महिलाले गर्ने अवैतनिक श्रमको मूल्यबारे जनचेतना अभिवृद्धि गर्नु तथा घरैसी जिम्मेवारीको समान वार्ता मार्फत लैंगिक समानता प्रवर्तन गर्नु आजको आवश्यकता भइसकेको छ। आजको कार्यक्रममा हामी महिलाको श्रम, परिवार र समाजको योगदान, समान जिम्मा र परिवारभित्रको साझेदारीका विषयको आवश्यकता, चुनौती र समाधानको विषयमा कुरा गर्नेछौं। महिलाको श्रम र समान अवसर, हानिकारक परम्परागत अभ्यास, त्यसले निम्त्याएको हिंसा, चुनौती र समाधानको उपायबारे पनि कुरा गर्नेछौं।
0: महिलाहरू बिहानै 4-5 बजेदेखि नै दैनिक काम शुरू गर्छन्। उनको दैनिकी उज्यालोमा हुँदै शुरू हुन्छ। कृषिमा काम गर्ने, दैनिक ज्याला मजदूरी र सरकारी होस् या गैर सरकारी क्षेत्रमा काम गर्ने महिलाको दैनिकी बिहानबाटै शुरू हुन्छ। खाना पकाउने, बालबालिका हेरचाह, पशुपालन, खेतीपाती लगायत सबै जिम्मेवारीहरू उनकै हुन्छ।
1: घरभन्दा सँगै आफूलाई कृषिमा अब्बल बनाइरहेका महिला किसानले व्यवसायिक खेतीलाई जोड़ दिइरहेका छन्। अहिले पनि देशका अधिकांश भूभागमा महिलाहरू व्यवसायिक खेतीमा व्यस्त हुनेका छन्। कसरी दुई पैसा

0: 5-5 25 बिघा क्षेत्रफलमा खेती विस्तार गरिरहेको छ। व्यवसायबाट वार्षिक रूपमा 30 लाख बढ़ीको कारोबार गर्दै हुनुहुन्थ्यो भनेको अनुभव सुन्यो।
1: म चाहिँ बाल्यकालदेखि नै कृषिमा बढी चासो दिने विद्यार्थी जीवनदेखि नै मेरो यो चासो थियो, किनभने आफूले गरेको चिज खानुपर्छ भन्ने। त्यो बेला फेरि मेरो बुवा एकदम कृषिमा अगुवा किसान भावनाले ठाउँ ठाउँमा भ्रमण जाने, अनि बुवाले भ्रमणको कुरा गर्ने, नयाँ नयाँ जातका बिउहरू एउटा कोसा भयो भने लिएर बिउ फैलाउने, एउटा मात्र धानको बाला पनि लिएर बिउ फैलाउने मेरो बुवाको बानी थियो। ठ्याक्क मैले अहिले चाहिँ बुवाले गरेको कृषि पेसालाई अँगाल्दै सानो अहिले चाहिँ निर्वाहमुखी थियो भने मैले चाहिँ धेरै ठाउँमा भ्रमण गर्ने अवसर पाए, धेरै ठाउँका फिल्डहरू हेरे, धेरै तालिमहरू लिँदाखेरि चाहिँ हामी पनि ठुलो भोलोमा जानुपर्छ। अनि बिउ चाहिँ अब एक रुपियाँ मैले व्यवसाय सञ्चालन गरेको अहिले लगभग 18-20 वर्ष भयो। जति भए पनि एउटा धनियाँको बिउ, एउटा लौकाको बिउ, एउटाको काँक्राको बिउ पनि हामीले बाहिरबाट ल्याउनु पर्ने र परनिर्भर हुनुपर्ने। कस्तो हाम्रो देश हो यस्तो, अनि आफ्नो घरको छानामा फर्सी लौकाहरू फल्ट्याछन्, कोयाछन्, छोड्याछन्, गल्याछन्, यही बिउ पनि बाहिर लिन जानुपर्ने। ल्याउँदाखेरि बाटामा तनाव पुलिस

0: धान बेच्दाखेरि तपाईँको 2200 रुपियाँ क्विन्टल जान्छ भने बिउ बेच्दाखेरि 5-6 हजार रुपियाँ क्विन्टल जाने भावनाले अब मैले जग्गालाई वृद्धि गर्दै मेसिन औजारहरू पनि अब मिनी टिलरबाट अब ठुलो ट्र्याक्टर रोटाभेटर गहुँ थ्रेसर धान थ्रेसर धान काट्ने मेसिन अनि इत्यादि मेसिनहरू पनि अहिले मैले जुटाएको छु र 2 बिघाबाट सुरु गरेको जमिन अहिले चाहिँ मैले 25 बिघा पुर्याएको छु र मैले अन्न जातका बिउहरू रैथाने जातका बिउहरू रातो दाङको मार्ची अनदी तिल्की लोकल धानहरू हदिना छ सुक्खा 2 अब दलन बालीमा चना मसुरो तोरीहरूको बिउ अनि तेलनमा तोरीहरूको बिउहरू भटमासको बिउहरू मैले उत्पादन गर्दै आइरहेको छु।
1: अब यहाँले यति धेरै क्षेत्रफलमा 25 बिघामा अर्ग्यानिक वस्तुहरू उत्पादन गर्नुहुन्छ र आफै बिक्री पनि गर्दै आउनु भएको छ, समय कसरी व्यवस्थापन गर्नु भएको छ आफैले?
0: समय अनुसार जस्तै अब खेतीपातीको बेलामा खेतीपाती जान्छ, ट्याक्कै खेतीपाती भ्याइन्छ, फेरि मेला महोत्सव सिजन आउँछ, लगभग सिजनमा 20-35 जनासम्म हुनुहुन्छ, 5-5 जना हुनुहुन्छ, उहाँले नै मेरो काम फोनको भरमा गरिरहनुहुन्छ, फोनको काम यसो गरेर मैले व्यवस्थापन मिलाएर यहाँसम्म आएको छु।
1: यहाँले विशेष गरेर के बिक्री गर्दै आउनु भएको छ अहिले?
0: विशेष गरेर मैले मेरो एउटा पेसा एग्रोभेट भएको हुनाले मैले उन्नत जातका सबैका बिउहरू बेच्छु, म हाइब्रिड कुनै पनि बेच्दैन, किनभने हाइब्रिड नबेच्नुको पनि कारण छ, हाइब्रिड भनेको वंश नै नरहने चिज हो, त्यो बिउ राखेपछि अर्को पटक फलले तापनि उत्पादन भने चाहिँ हुँदैन, हाइब्रिड चिजहरू हामीले खायो भने हामी पनि बिना भोलि हाम्रा सन्तानहरू पनि सन्तान विहीन हुन्छन् जस्तो लागेर मैले चाहिँ उन्नत जातको बिउहरू सबै दलन तेलन खाद्यान्न बालीहरूको बिउ आफै उत्पादन गरेर अरू एग्रोभेटले पनि दिन्छु र म पनि त्यही नै बेच्छु। र त्यो माथि अब मेरो अचारहरूमा 18-20 आइटमको अचारहरू छ, किनभने आफ्नै अब खेतमा मुला गाजर गोपी धनिया सबै हुन्छ, लगभग किन्नु पर्ने भने जिरा ज्वानो सोप हो, त्यसले नै आफै पशुधन गरेर म अचार बेचिरहेको छु। र गुन्द्रुक अब हाम्रो त यहाँ सिन्की भन्ने चलन छ, काठमाडौँतिर गुन्द्रुक भन्छ, गुन्द्रुक र सिन्की फरक हो, फेरि मुलाको साग पातको अनि रायोको पात तोरीको मैले गुन्द्रुक बनाएर बेच्छु, अनि अब मुलाको सिन्कीहरू अनि मसँग गहुँ जौ चना केरो भटमास धानाले मिक्सो सात गराएर बेचिरहेको छु अनि मिक्सो दाल बनाएर बेचेको छु। र मैले गेरागुरी पनि दिन्छु र पिसेर आटो पिठो दरिया गराएर पनि मैले गरेर आएसम्म जुनसुकै ठाउँमा पुर्याइरहेको छु। र अहिले मैले चाहिँ अलिकति बढी दिन खोजे भने मान्छेहरू पनि दिन प्रतिदिन रोगी हुँदै गएको छन्, हस्पिटल गइसकेपछि मान्छेहरूलाई पैसाको चाहिँ भेलु नै हुँदैन, पानीको कुलो बगा जस्तै बग्ने भावनाले रोगी नहुँदै खानुस् भनेर मैले अहिले दाङको यो रातो सिन्तारो भन्थ्यो अहिले चाहिँ अब सुधारेर हामी दाङको मासी धान भन्ने गर्छ, विशेष गरेर मैले त्यसले फोकस गरिरहेको छु, अब रनिङ पनि गर्दैछु किनभने त्यो खाएपछि मान्छेहरूलाई रोग लाग्दैन। उदाहरण मै मेरो शरीर हेरे अहिले चामल खान लागेको 6 महिना भयो, म 4 केजी मेरो वेट घटेको छ, भनिसकेपछि मान्छे मोटी नै रोगी हुनु हो र अरू हाइब्रिड भात खाएपछि 100% क्यान्सर हुन्छ भन्ने प्रमाणित भएपछि मैले विशेष गरेर अब यही उन्नत हदिना 6, सुक्खा 2 अनि यो मासी चामल यिनीहरूलाई अब घरबाट पनि जान्छ र बजार बढी फोकस यही बेचिरहेको छु अहिले। मैले
1: यहाँले 20 आइटम भन्दा बढीको अचार बनाएर बिक्री गर्नु भएको छ, शुरूआतमा यो बनाउन यहाँले तालिम लिनु भयो कि कसरी सिक्नु भयो?
0: मेरो एउटा पीडा पनि छ, एक पनि छ, जन्मेपछि के गर्नुपर्छ मान्छेले कुरा कि मर्दा पछि गरोस् कि पर्दा पछि गरोस् होइन, अब गर्दा आफ्नो त दुःख त छ नै, किनभने रात दिन नभनेर खटेर नै यहाँसम्म आएको हो, तर मलाई यी के हो भनेपछि अब जति पनि नेताहरू जितेर जानुहुन्छ उही आफ्ना आफन्त होइन झोलेहरूले मात्रै अवसर दिने, हामी अब राजनीतिमा नलागेका नघुसेका मान्छेहरूको कुनै ठाउँबाट पनि अवसर नहुने, उत्पादन गर्यो बजार छैन, बजार भयो मूल्य छैन, मूल्य भयो इज्जत छैन, होइन हामी आफै उत्पादन गर्छौ आफ्नो उत्पादनको मूल्य हामी गर्न पाउँदैनौ, मैले त्यतिकै बिना तालिम मैले काम शुरूआत त गरे तर चाहिँ बिना गुरु केही पनि सफल हुन सक्ने रहन्छ, मैले त्यो सालको अचारहरू सबै मैले भाँडाबाट खनाएर फाल्नु पर्ने अवस्था आयो, गुन्द्रुक सुन्की गरायो त्यस्तै किराहरू प्रयोग गयो, अनि पछि मलाई चाहिँ यति यहाँसम्म सपोर्ट गरेर ल्याउने USAID आईडी नेपाल ग्रामीण महिला उत्थान केन्द्रले गर्दाखेरि उहाँले मलाई अचार तालिम दिनुभयो, लमैमा धनगढीमा गएर म तालिम लिए, त्यो पछि बल्ल मैले सफल भएर यहाँसम्म आए।
1: अब यहाँले यति ठूलो क्षेत्रफलमा उत्पादन गरेर बिक्री गरेर धेरैजनालाई रोजगारी पनि दिनुभएको छ र आफू पनि विगत 15 वर्षदेखि उद्यममै आबद्ध हुनुभएको छ, अब अन्य दिदी बहिनीहरूलाई पनि यसमा जोड्नका लागि तालिम दिइरहँदाखेरि कस्तो लाग्छ यहाँलाई?
0: एकदम राम्रो लाग्छ, किन भनेपछि म मात्रै खाऊ म मात्रै ल भन्ने मेरो चाहना होइन, अब मेरो उद्देश्य म यहाँसम्म आउनलाई यति संघर्ष भयो, हेर्नु फर्म दर्ताहरूको कुरा लिएर कर

0: प्याकेजिङ होइन, अब एउटा जस्तै मैले बिउ उत्पादन गर्छु, बिउ माने बिउको लागि पनि प्रमाण पत्र चाहियो होइन, बिउ उत्पादनको प्रमाण पत्र लिने अब अनि सबै गर्न गाह्रो भयो। मैले म जस्तै दिदी बहिनी बनाउनलाई एकदम मोटिभेसन अनि च्याउतारिम दिएर रामपुरमा 5 दिन होइन, उहाँ दिदी बहिनीले अहिले गइरहनुमा छ, मैले भन्छु अब त्यतिकै बसेर 2 दिन हामी जन्मदा लियौँ 2 दिनको लागि त्यतिकै नाचेर उफ्रेर चिङ्गिएर मात्र हिँड्न, केही गरेर यो देशलाई केही छोडेर जानुपर्छ भन्ने सबै मैले सल्लाह सुझाव दिँदै तालिम दिँदै उहाँहरूलाई खुसी बनाउँदै शिव सिराउँदै आउनु पाउँदा एकदम खुसी लाग्छ।
1: अन्य विभिन्न उद्यममा जोडेका महिला दिदी बहिनीहरूले उत्पादन गर्यो, बजारीकरणको समस्या झेल्नुपर्छ, उत्पादन गरेका वस्तुहरू बिक्री हुँदैनन् भन्ने गुनासो गर्नुहुन्छ। अब यहाँले पनि मेला महोत्सव बाहेकका समयमा बजारीकरणमा कतिको सहज देख्नुहुन्छ?
0: अर्कालाई मात्रै एउटा दोष दिने बानी पनि छ हाम्रो होइन, बजार छैन बजार छैन त भन्छ, बजार खोज्ने आफैले हो, तर चाहिँ अब आफ्नो उत्पादन गरेको चिज नेपाल सरकारले रेटहरू बाँधेर सहज तरिकाले जस्तो अहिले नयाँ सरकारले भइरहनुमा छ हाट बजारहरू सञ्चालन गरिदिने, उत्पादनलाई अहिले चाहिँ मूल्य निर्धारण गरिदिने, यदि पैसा दिएन भने 25 दिनपछि ब्याज सहित तिर्ने भनेर भन्न एकदम राम्रो नीति नियम लिएर आउनु भएको छ। किनभने हामी किसानहरूको लागि जस्तै मैले पोहोर गहुँ दिए, अहिलेसम्म मेरो गहुँको पैसा आएको छैन, मकै उत्पादन गरिरहेको छु त्यो बिउ राखिरहेको छु, धान हजुर मैले एउटा गेडा पनि बेचाएन मसँग, हजुरको अहिले चाहिँ 2.5-3 टन धान छ भन्नाले अब कति क्विन्टल पर्ने हुन्छ, अब बजार फ्याटा फ्याटा पाइए पछि त समस्या त आउनु थिएन, आफूले पनि खोज्नु पर्यो होइन, सँग महँगो कहाँ छ अनि कसलाई दिँदा छिटो पैसा लगे पनि व्यापारीले पैसा तुरन्तै दिन नसक्ने, उनीहरूको पनि सामान नकट्ने हुनाले पैसा दिन नसक्ने हो, सबैले त्यही समस्या हो। अब यसको लागि त हामी लाग्नु भन्दा पनि हाम्रो सरकार लाग्नु पर्यो, बाहिरबाट आउने चिजहरूलाई नेपालमा आयात हुन दिनु भएन होइन, बरु हाम्रै नेपालमा जे छ यहीँ भएको उत्पादनलाई यहीँ खाने यहीँ खपत हुने अथवा निर्यात गर्ने सिर्जना वातावरण सिर्जना गर्दै एकदम राम्रो नै थियो। अब चाहिँ बजार त छैन छैन, किनभने बाहिरबाट सस्तो आउँछ, अब हाम्रो यहाँ लागत मूल्य बढी भएर अलिकति महँगो पर्छ, त्यही भएर पनि अब नबिग्नेको कारण यो पनि हो। नेपाल सरकारले नै यसमा ध्यान आकर्षण गर्नु पर्यो कि बाहिरबाट आउने आयातित चिजलाई बन्देज गरेर हाम्रो नेपालमा उत्पादन भएको चिजलाई यही नै बजार व्यवस्थापन गरिदिएपछि एकदम राम्रो हुने थियो, तर अहिले चाहिँ छैन बजार।
2: कामसँगै कृषिबाट आत्मनिर्भरका लागि दाङका महिला किसानले गरेको यो संघर्ष अनि अनुभवले प्रश्न हुन्छ, कृषिमा महिलाको श्रम र लगाव कति छ? तर बिहान बेलुकी घरको काम गरी बचेको समयमा खेती किसानी गरिरहेका महिलाले अहिले पनि श्रममा समान रूप पाउन सकिरहेका छैनन्। घरको काम पनि काम हो र भन्ने परिवार र समाजको धारणाभित्र अहिले पनि महिलाहरू समानता खोजिरहेका छन्। उनीहरूको समान मेहनतलाई सम्मान अधिकार र अवसरले साथ दिन सकेको छैन। बिहानदेखि साँझसम्म घरको सम्पूर्ण काम पनि उनीहरूकै भागमा पर्छ, तर समाजको सोच भने धेरै परिवर्तन भएको छैन। अहिले पनि कतिपय ठाउँमा घरको काम महिलाले नै गर्नुपर्छ भन्ने सोच छ, जस्तै खाना पकाउने, बालबालिका हेरचाह र खेती किसानी। पुरूषले घरको काम गर्नुहुन्न भन्ने सोच अझै पनि जीवित नै छ। यस्ता सोचलाई घरबाटै कसरी परिवर्तन गर्न सकिन्छ, महिलाहरूको आवाजमा सुनौ।
3: नमस्कार, मेरो नाम सुजाता कार्की, मेरो घर मेलम चाहिँ एक बोटे छ हो। हाल चाहिँ म अहिले चौतारा 5 बस्छु। अब खाना बनाउने कुरामा चाहिँ प्रायः जस्तो चाहिँ मैले र मेरो आमाले बनाउनुहुन्छ। अब मिलेरै बनाउँछौँ हामीले, अनि कहिले काहीँ चाहिँ अब हामीलाई सन्चो भएन केही गरी हामीले भएन भने चाहिँ मेरो श्रीमानले पनि बनाउनुहुन्छ खाना, यसरी नै मिलेरै गर्छौँ। अब रेगुलर नै सहभागिता त हुँदैन, केही गरी अब हामीले भएनौँ भने अथवा हामी बिरामी पर्यौँ भने चाहिँ उहाँको फुल सपोर्ट चाहिँ हुन्छ। उहाँ पुरुषले सहभागिता भएर चाहिँ गर्दाखेरि चाहिँ एकदम राम्रो हुन्छ, किनभनेदेखि कहिलेकाहीँ अब सधैँ महिलाले मात्रै गर्नुपर्छ र महिलाले मात्रै खाना बनाउनुपर्छ, चुलो चौको भान्सादेखि लिएर बाहिर हिँड्ने मेला पर्व सबै महिलाले गर्नुपर्छ मात्र भन्ने छैन। यदि भ्याउनु भएको समयमा पुरुषले पनि घरमा उहाँ हुनुहुन्छ भनेदेखि चाहिँ अब घरमा भएको सबै सानोतिनो कामहरू चाहिँ गर्दाखेरि एकदम महिलालाई पनि सहज हुन्छ। घरैसी काममा खाना बनाउने मेला चौको त्यो हिँड्दाखेरि श्रमको मूल्य नै चाहिँ अब पाइँदैन, त्यो पाएको पनि अब छैन जस्तो लाग्छ मलाई। त्यो हामीले एक्सपेक्ट पनि गर्दैनौँ कि अब त्यो यसरी पाइन्छ भनेर आफ्नो घरको काम त आफ्नो खुसीले गरिने कुरा भयो नि त, त्यही भएर त्यो चाहिँ पाएको चाहिँ छैन।
4: नमस्कार, म बिन्दा पुरी, एक महिला गृहिणी र म चौतारा समाज गरिनगर महिला सञ्जालको सदस्य पनि हुँ। मेरो चाहिँ घरमा चाहिँ खाना बनाउने काम एकै व्यक्ति भन्ने विशेष पटिएको छैन, मैले भ्याउँदा मैले बनाउँछु, आमाले भ्याउँदा आमाले बनाउनुहुन्छ, श्रीमानले भ्याउँदा श्रीमानले बनाउनुहुन्छ, तर व्यक्ति विशेषले खाना बनाउनु पर्छ भन्ने हाम्रो पनि त्यस्तो पनि छैन। पुरुष सदस्यको भूमिका त अब महिलाले नै खाना बनाउनु पर्छ भन्ने त यो हाम्रो पितृसत्तात्मक समुदायमा एकदम छ नै होइन, तर पनि अब मेरो समुदाय विशेष हेर्दाखेरि चाहिँ अधिकांश घरहरूमा चाहिँ महिलाले भन्दा पुरुषले अलिकति कम सहयोग गरेको, महिला नै भान्सा चाहिँ हुनुपर्ने, अलिकति महिलाले भान्सा नसम्हाल्दा चाहिँ घर परिवारमा चाहिँ अलिकति नरमाइलो फिल हुने भन्ने त्यस्तो सोच चाहिँ छ, तर त्यसलाई चाहिँ हामीले चिर्दै जानुपर्छ। हामी जस्तै महिलाहरूले चाहिँ त्यो कुरालाई चाहिँ तोड्यौँ भने चाहिँ हाम्रो समाजमा मेरो श्रीमानले अब घरको कुचो लाउनेदेखि बाहिरसम्म कुचो लाउँदै जानुहुन्छ, त्यो देखेर समुदायको मान्छेलाई अलिकति प्रभाव पर्छ, त्यसले गर्दा उहाँहरूले पनि सिक्नुहुन्छ, तर यो कुरामा चाहिँ मेरो चाहिँ बिल्कुल विरोध छ। पाएको अनुभव छैन नि सर, खासै भन्यो भने महिलाले गरेको कामलाई त्यसमा ज्यालाको रूपमा अर्को व्यक्ति राख्ने हो भने त्यो कामको कति पैसा आउँथ्यो त, तर त्यही काम गर्दाखेरि महिलाहरूले आफै भन्नुहुन्छ कि मलाई त्यही लाग्छ मेरो काम केही छैन भन्नुहुन्छ, तर बिहानदेखि बेलुकासम्म उहाँहरूको बिहान 5 बजीदेखि 10 बजीसम्म उहाँहरू 1 मिनट पनि फुर्सदी हुनुहुन्न, तर पनि मेरो कामै छैन भन्नुहुन्छ, त्यो हामी आफैले गलत बोलिरहेका छौँ भन्ने लाग्छ है मलाई चाहिँ। मैले आफूले म चाहिँ यस्तो हुँ, म सचिन एउटा गृहिणी हुँ भनेर उहाँहरूले पनि भन्न चाहनुहुन्न, त्यसमा पनि अन्त पुरुष दाजुभाइहरूले पनि अलिकति के गर्नुहुन्छ श्रीमती भन्दाखेरि चाहिँ उहाँ चाहिँ घरमै हो भन्नुहुन्छ, घरभित्रको काम गर्न अर्को व्यक्ति दोस्रो व्यक्ति राख्यो भने त उहाँको श्रीमानी कमाएको स्यालेरी त लगभग 80% त्यो व्यक्तिले दिनुपर्छ होला नि त, त्यसले गर्दाखेरि अलिकति बुझाइमा कमजोर जस्तो लाग्छ मलाई चाहिँ।

0: जस उनीहरूले पाएका हुँदैन। जहिले समानताका लागि संघर्ष गरिरहनु परेको छ, महिलालाई घरसी काम मात्र हुँदै विभिन्न अवसरमा पनि समानता दिइँदैन। दिनको शुरूआतदेखि अन्त्यसम्म निरन्तर काममा खटिने महिलाहरू अहिले पनि समाजसँग समान अधिकारका लागि संघर्ष गरिरहनु परेको छ। महिलाले गर्ने घरसी काममा समानता होस् वा नेतृत्व मान्य विभिन्न प्रयासमा अहिले पनि परिवारको साथ सहयोग अपरिहार्य छ।
1: यसका लागि कस्तो व्यवस्था हुनुपर्छ? नीतिगत र व्यवहारिक सुधारका लागि के गर्ने? प्रतिनिधि सभा सदस्य मनमाया दिकसँग साथी नील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
2: यो चाहिँ समान काम समान ज्यालाई चाहिँ महिलाहरूलाई चाहिँ पटक्कै दिँदैन, त्यो चाहिँ मेरो प्रत्यक्ष आँखाले पनि हेरेको छु होइन। अरू ठाउँमा यो कुरा मैले उठाउने पनि गरेको छु। अब महिलालाई त यति धेरै भार छ कि महिलाले आय आर्जन गरेर आउँदाखेरि पनि घरमा डबल त्रिबल काम गर्नुपर्छ एक त होइन, त्यसलाई राज्यले कुनै हिसाबले पनि महिलाको कामलाई गणना गरेको छैन अहिलेसम्म। र अनि जुन श्रम गर्ने महिलाहरू छन् अब सरकारी निकायमा त पद अनुसार पाइहाल्छन् होइन, तर विशेष गरेर श्रमिक जो हुनुहुन्छ उहाँहरू चाहिँ ठगिनु भएको छ। श्रमिक त एक हिसाबले प्रोफेसनल लाइफमा आउने पनि श्रमिकै नै हुन् होइन, बाहिर लेबरहरू पनि श्रमिकै हुन्, तर एउटै मापदण्ड छैन। उहाँहरूले पाउने ज्यालादारी पनि बराबरी पाउनुहुन्न। पुरुषले त्यही काम गर्दा पुरुष भएकोले बढी पाउनुहुन्छ र महिलाहरूले चाहिँ त्यही काम गर्दाखेरि महिला भएकोले कम पाउनुहुन्छ।
3: अब त्यसको बारेमा यस्तै भाषण गर्दै हिँड्ने कि अथवा अब कानूनी रूपमा पनि लड्नको लागि तपाईँले केही
2: सदनमा हिजो छलफल पनि भएको थियो, त्यो छलफलमा चाहिँ मैले भाग लिइनँ। अन्य मान्यज्यूहरूले चाहिँ कुरा उठाउनु भएको छ समान कामको समान
3: दीर्घकालीन औषधि के हो त, किनभने
2: राज्यले नै कानून बनाएर लागू गर्नु पर्यो र त्यस्ता श्रमलाई विभेद गर्ने ठग्नेहरूलाई चाहिँ कारवाहीको दायरामा ल्याउनु पर्यो र त्यही मापदण्ड बनाउनु पर्यो।
3: कानून ल्याउनको लागि तपाईँले के गर्नु?
2: उति नै घण्टा काम गरेको हुन्छ नि त होइन, समयको लिमिटेसन हेर्ने भने नि एउटै हुन्छ, तर पनि उसलाई महिला भएकै कारणले पार्श्व यति समय कि तपाईँलाई महिलालाई त यो प्राकृतिक रूपमा पनि विभेद छ त तपाईँलाई यो कुरा कति थाहा छ। मैले एउटा कविता काँक्रा र गट्टा भन्ने लेखेको छु कि, त्यो कवितामा मैले भने जस्तो कस्तो लैङ्गिक हिसाबले हेरिन्छ कि, जस्तै तपाईँले बजारमा जानुभयो भने लोकल कुखुरा किन्न खोज्नुभयो भने पोथी अलिक सस्तो दिने रहेछ होइन, भालेको अलिक महँगो पर्दो रहेछ कि, अनि त्यो पशुले किन विभेद गरेको के मान्छेको दृष्टिकोण त्यहाँसम्म छ भनेपछि समाजमा तपाईँलाई समाजमा जति शिक्षित भए पनि हामी त शिक्षित हो नि त, पढ्न लेख्न जान्ने मान्छे शिक्षित हो तर शिक्षित होइन साक्षर हुन्छ कि, शिक्षित हुनलाई त
3: साक्षर
2: मात्रै मेक्सिमम मान्छेहरू साक्षर मात्रै देख्छु क्या मेरो समाज।
3: त्यसको कानुन कस्तो बन्नुपर्छ तपाईँले, यो जुन समान कामको समान ज्याला जुन खालको छैन विभेदको अवस्था छ,
2: त्यो विभेदलाई चिर्नको लागि त कानुन चाहिँ अब दरबिर खालको बनाउनु पर्यो र कार्यान्वयन पक्ष पनि फितलो हुनु भएन। नेपालमा कानुन चाहिँ थुप्रै राम्रा कानुनहरू बन्छन् भनेका पनि छन् जसको कार्यान्वयन फाटो चाहिँ एकदमै उच्च, किनभने त्यो वर्ग समुदायको पहुँचै पुग्दैन, पहुँच नपुगेपछि कानुन कार्यान्वयन हुँदैन। यहाँ बनेका कानुनहरूले त ठूला मान्छेहरूलाई त एकदमै लाभ पुगेको छ नि, कानुनमा हुने लाभ चाहिँ अरूले लिन्छन् होइन, तर त्यो सीमान्तकृत दलित पिछडी परेको वर्गले त्यो कानुनको लाभै लिन पाएनन् कि, त्यो कानुन घुमाएर उनीहरूमाथि थुपरिएको अवस्था छ।
3: अब त्यसो भए यो जुन खालको कानुन निर्माणको बाटोमा तपाईँले काम गर्नु पर्दाखेरि यसमा संसदमा रहेका महिला सांसदहरूको बीचमा यस्तो खालको कुनै खालको छलफल केही भएको छ अनौपचारिक उपचार?
2: त्यो पहिले चाहिँ महिला ककस हुन्थ्यो अरे, अहिले चाहिँ महिला समन्वय समिति भन्ने पनि हटेको छ कि, हटेको छ महिला ककस पनि छैन। अब यो विषयमा हामी थुप्रै राष्ट्रपतिको सांसदहरूसँग पनि महिला सांसदहरूसँग हाम्रो अधिकारको निमित्त चाहिँ पहिले जति महिलाहरू हुनुहुन्थ्यो उहाँहरू जस्तो जस्तो धरातलबाट आए पनि हाम्रो अधिकारको निमित्त लड्नुभयो खडा हुनुभयो, त्यसलाई स्थापित गर्दै नयाँ कानून नयाँ विधिको सृजना गर्नको लागि हामी एक हुनुपर्छ भनेर मैले चाहिँ भन्ने गरेको छु। हुन्छ चाहिँ भन्नुहुन्छ तर हाम्रो त्यो खालको ककसहरू बनेको छैन अहिले। अब अहिले त संविधान पुनरावलोकनको बहस ठुलो चलिरहेको छ, यसमा महिलाका मुद्दा के हुने होइन, आगामी थप कुराहरू कानूनमा के परिवर्तन गर्नुपर्ने भन्ने बहसहरू चलाउनु पर्ने अवस्था छ। त्यस विषयमा कतिको सचेत हुनुहुन्छ सत्तापक्षका मान्यज्यूहरू त्यो कुरा बुझ्ने बाँकी छ।
3: अनि जस्तो मैले अघि पनि भन्नुभयो कि एकजना महिला अफिसमा काम गर्छ भने पनि घरमा फर्किँदा पनि त्यो कामैमा फर्किन्छ भनेर त्यो खालको अहिलेको जुन यो चाहिँ यो घरको कामलाई पनि एउटा मूल्याङ्कन गरेर त्यसको उचित मूल्य र त्यसको उचित पारिश्रमिकको व्यवस्था गर्नको लागि पनि कानुनै हो कि अथवा घरबाट नै केही त्यस्तो संघर्ष अथवा केही गर्न सकिन्छ अभियान चलाउन सकिन्छ?
2: हामीले संघर्ष त आफैबाट सुरु गर्ने हो,
3: कसरी गर्ने आफैबाट
2: संघर्ष आफैबाट सुरु गरेपछि नै कानुनमा लड्न पनि सजिलो हुन्छ किनभने कानुनले एउटा कुरा दियो भने त्यो घरमा मैले यस्तो छ कानुन भनेर त लागु हुँदैन मान्दैन नि घरको मान्छेहरूले होइन हाम्रो चाहिँ सांस्कृतिक रूपान्तरणका कुराहरू छन् होइन संस्कार संस्कृतिदेखि नै त्यो हुँदै हुँदै आयो कतिपय कुरामा त नजानी नजानी म भित्र पनि छ नि
3: प्रत्येक
2: मान्छे जस्तै मैले चाहिँ घरमा चाहिँ मेरो घरमा हेर्दा चाहिँ मेरो छोरा छ होइन सबैभन्दा ठुलो मेरो बाबु हो बाबुलाई चाहिँ मैले सबै काम उसले ठुलो भएको उसले पनि मैले गर्ने कामहरू उसले गर्यो तर सबै घरमा हेर्दाखेरि देखिँदैन त्यो छोराले काम
3: गरेको सदस्यको बुझाइ कमजोर भयो भने पनि
2: श्रीमानले कहीँ कहीँ सहयोग गरेको देखिन्छ तर प्राय अब 80% श्रीमानहरूले सहयोग गरेको देखिँदैन घरमा
3: अनि त्यो सहयोग गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ उसले घरको मानव श्रीमान होला
2: उसले
3: कति पढेको छ लेखेको छ भन्ने कुरा
2: फरक नपार्ने रहेछ यो कुरामा त उसले कस्तो संस्कार सिकेको छ र कसरी उसले महिलालाई हेर्छ उसको हुर्काई कसरी छ होइन उसले कसरी हुर्कियो र त्यो हिसाबले नै हो कि घरमा त घरमा चाहिँ अहिलेका बच्चाहरूले पनि छोराहरूले त्यस्तो काम गरेको देखिँदैन नि त किन भन्दाखेरि त्यो काम भनेको चाहिँ महिलाले मात्रै छोरी हुने बित्तिकै भाँडा अलिछुली सानैदेखि उसले भाँडा मान्न आमाले गरेको देखेपछि लुगा धुन अघि सरेको हुन्छ कि छोरा त अब बरु बुवाले जे गरेको छ त्यो गर्न जान्छ नि त सर
3: त्यसमा छोरा मान्छेलाई कसरी बुझाउने त्यो कानुनी बनाएर
2: आपसी समझदारीमा पनि बुझाउन सकिने भयो अनि अर्को कुरा चाहिँ अब जति पनि हामी कार्यक्रमहरू गर्छौँ नि जस्तै लैङ्गिकताको सवालमा म पुरुषहरू एउटा पनि कुनै कार्यक्रम देखिनुहुन्न नि त
3: लैङ्गिकता सम्बन्धी
2: कार्यक्रममा देखिनुहुन्न नि त त्यो बहस चाहिँ पुरुषहरूलाई पनि राखेर चलाउनु पर्छ कि
3: सार्वजनिक स्थानमा भएन तर घर परिवारमा एकजना कसैले बुझेको छ भने घरमै पनि त सम्झाइ बुझाइ अथवा त्यस्तो छलफल हुन सक्छ कि सर
2: कहिले कहीँ मान्छेलाई भाइको कुरा सुनेर भन्दा पनि देखेर परिवर्तन हुन्छ नि धेरै चाहिँ होइन मान्छेहरू हामी विश्व दुनियाँलाई हेरेर कति कुरा परिवर्तन गर्न सक्छौँ आफूलाई तर परिवर्तनको दायरा फराकिलो बनाउनुपर्छ र घरभित्र आफूले सम्झाउनु भन्दा पनि अरूबाट केही बहसहरू सुरु भयो भनेदेखि सजिलो हुन्छ भन्ने लाग्छ
4: अब श्रीमानबाट मात्रै हुन्छ भन्ने हुँदैन हिंसा त अब परिवार घर परिवारभित्र बस्ने घरेलु हिंसा भन्ने बित्तिकै घरभित्र बस्ने हरेक समूहबाट होइन हरेक व्यक्तिबाट हुन्छ नि त अब ती कुराहरूलाई चाहिँ बाहिर ल्याउनको लागि नसकेको अवस्था हुन्छ त्यही कुटपिट बाहिर मान्छेले थाहा पायो भने मात्रै बाहिर आउने हो घरेलु हिंसा त त्यसैले त्यस्तो खालको समाज छ अझै पनि त्यस्तो खालको संरचना छ अझै पनि त्यसलाई भत्काउन त टाइम लाग्छ
3: त्यसलाई कानून बाहेक सरकारले त्यस्तो पनि सन्देश अथवा सामग्री प्रकाशन प्रसारण गरेर
2: यसमा पनि बहुआयामी ढङ्गले लाग्नुपर्छ अब अहिले चाहिँ अफिस श्रीमती जाँदाखेरि सबै काम भ्याएर बिहान खाना साना पकाएर बनाएर होइन श्रीमानको एउटा दायित्व त हुन्छ श्रीमानले पनि काम गर्नुभएको हुन्छ त्यही दायित्व श्रीमतीले बेहोर्दाखेरि श्रीमतीले चाहिँ त्यो आफ्नो दायित्व पनि पूरा गर्ने घरको पारिवारिक दायित्व पनि पूरा गर्नुपर्ने अवस्था हुन्छ म चाहिँ पहिलेदेखि नै सामाजिक क्षेत्रमा काम गर्ने भएकोले अलिकति बच्चालाई पनि त्यस्तै खालको हिसाबले मैले गरेँ सहजीकरण अब श्रीमानले भ्याउँदाखेरि कहिले कहीँ सघाउनुहुन्थ्यो त्यस्तो भयो
4: तर धेरै महिलाहरूको चाहिँ एकदमै बिजोक
3: देखिन्छ
4: त्यो पारिश्रमिक दिने पैसा दिने व्यवस्था भयो भने पुरुषले
3: पनि
4: काम गर्नुहुन्छ होला जस्तो लाग्छ
3: घरमा पनि त्यस्तो लागू गर्न सक्छ
2: होइन त्यस्तो भइदियो भने चाहिँ
4: यो अब विश्वमा त के प्राप्ति छ त
3: मलाई
2: नेपालको सन्दर्भमा त्यस्तो खालको भयो भनेदेखि पुरुषले काम गर्नुहुन्छ होला जस्तो लाग्छ गणना भए पनि होइन त्यो श्रमको मूल्याङ्कन भएर केही सरकारले व्यवस्थापन गरेर पनि गर्नुहुन्छ होला किनभने तपाईँलाई घरभित्र भाँडा माझ्ने लुगा धुने होइन घरको सरसफाई गर्ने काममा पुरुषहरू प्राय नेपालमा कसैले पनि गरेको देखिँदैन होइन त्यो काम गर्नुहुन्न तर अब फाइभ स्टार होटलमा अपर्च्युनिटी धेरै हुने ठाउँमा त उहाँहरूले त्यो काम पनि गर्नुहुन्छ नि त त्यहाँ फाइभ स्टारमा चाहिँ खाना पकाउने मान्छे त

नमस्कार, पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सोलेफएम 102.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग www.solefm.com बाट एक साथ प्रसारण भइरहेको बिहान 7 बजे को सोलो समाचार लिएर आइपुगे म अंजु कार्के। सोलो समाचार के शुरूआत में मुख्य खबर का शीर्षक, जिला अदालत सोलुखुम्बु का न्यायाधीश पोखरेल को सर्व बसंत राज जोशी आउँदै सोलु गुटकुण्ड नगरपालिका नंबर 4 का 24 विकास योजना को बजेट पारित, सड़क पूर्वधाला उच्च प्राथमिकता। सोलुखुम्बुमा 1272 सवारी साधन कार्यवाही में 14 लाख बढ़ी राजस्व संकलन, जनप्रतिनिधि शिक्षक र कर्मचारी संपत्ति विवरण बुझाउन मात्र कोशी गांवपालिका को निर्देश। जिला शिक्षा समिति सोलुखुम्बु को सदस्य में चन्द्र आचार्य र कर्मा शेर्पा मनोनीत, जिला अदालत खड्गुवा द्वारा 1 वर्ष में 333 वटा मुद्दा फैसला, बादर को आतंक रोक्न कोटांग में जैविक विषादी को प्रयोग सफल परीक्षण। विश्व का फुटबल को तेस्रो स्थान का लागि भोलि बिहान फ्रांस र इंग्लैंड भेट्दै। जिला अदालत सोलुखुम्बु का न्यायाधीश चन्द्र कुमार पोखरेल को सरुवा भएको छ। न्याय परिषद को हाल बसे बैठक को निर्णय अनुसार पोखरेल को 70 जिला अदालत में सरुवा भएपछि सोलुखुम्बु को नया न्यायाधीश का रूप में बसंत राज जोशी आउनुहुने भएको छ। यसअघि सुकेत जिला अदालत में कार्यरत न्यायाधीश जोशी सोलुखुम्बु जिला न्यायाधीश का रूप में सोलुखुम्बु आउन लाग्नु भएको हो। बिहीबार बसेको परिषद बैठक में सोलुखुम्बु सहित देशभर उच्च अदालत का 50 र जिला अदालत के 157 जना न्यायाधीश को व्यापक रूप में सरुवा करने क्रम निर्णय गरेको थियो। यसैगरी न्याय परिषद को सभी बैठक में विशेष अदालत, श्रम अदालत तथा राजस्व न्यायाधिकरण का अध्यक्ष तथा कानूनी सदस्य नियुक्ति का लागि सरकार समक्ष विभिन्न महत्वपूर्ण सिफारिश गरेको छ। परिषद को निर्णय अनुसार विशेष अदालत काठमाण्डू को रिक्त अध्यक्ष पद में उच्च अदालत तुलसीपुर का न्यायाधीश वासुदेव आचार्यलाई सिफारिश गरिएको छ। सोलु रुटकुण्ड नगरपालिकाको नगर सभाको 18 अधिवेशन आगामी आर्थिक वर्ष 2083-84 का लागि वडा नम्बर 4 अन्तर्गतका विभिन्न 24 वडा स्तरीय तथा नगर स्तरीय आयोजनाहरू र तीनका लागि आवश्यक बजेट स्वीकृत गरेको छ। वडा कार्यालय फापुले सार्वजनिक गरेको आधिकारिक विवरण अनुसार यस वडामा पूर्वाधार, खानेपानी, कृषि, पर्यटन र संस्कृति संरक्षण जस्ता बहुआयामिक क्षेत्रलाई समेटेर बजेट विनियोजन गरिएको छ। पारित योजनाहरू मध्य सड़क स्तर उन्नति, ढलान तथा सोलिङ गर्ने कार्यलाई विशेष प्राथमिकतामा राखिएको छ। यस अन्तर्गत पोमदादादेखि ओडा कार्यालय जाने सड़क, ढलान तथा सुर्खेबाट छिनाकको सड़क ट्र्याक खोल्ने तथा सुरन्ति गर्ने दुई ठूला योजनाका लागि सबैभन्दा बढ़ी 13-13 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। यसैगरी लुरा सड़क, सोलिङ सानो गुटकुण्ड, गोल टोल, चार घर सड़क स्तर उन्नति, फापु अस्पताल जाने सड़क, ढलान योजनाका लागि 12 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। ओडाको पर्यटन, यातायात र धार्मिक पूर्वाधारतर्फ पनि बजेट विनियोजन गरिएको छ। एयरपोर्ट मुनित वल सड़क, सोलुङ बुद्ध पार्क निर्माण, तामाङ सेवा समिति, केराबार, खोलाघारी, सल्लेरी, रातनागे, टाक्सिन्दे पर्यटन, पदमार्ग र सेती देवी तथा सानो दुधकुण्ड मन्दिर विकासका लागि आयोजनाका लागि जनहित 10 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। यस्तै छिनाकको सामुदायिक भवन किचन निर्माणका लागि 9 लाख, छिनाकोदेखि चिवाङ गुम्बा जाने सड़क सोलिङ तथा गोरेटो बाटो मर्मत तथा छिनाकको सड़क सोलिङ योजनाका लागि जनहित 7 लाख रूपियाँ बजेटको व्यवस्थापन गरिएको छ। यस्तै ओडाले लक्षित वर्ग, कृषि र संस्कृति संरक्षणमा पनि ध्यान दिएको छ। दलित समुदायको लागि कृषि टनेला वितरण कार्यक्रम, नेपाल ह्याम्पो क्षत्रिय संस्कृति संरक्षण समुदायको किचन घर निर्माणका लागि जनहित 5 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। यस्तै फापले वृद्ध आश्रम सड़क निर्माणका लागि 3,50,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। खानेपानीको पहुँच विस्तार र स्थानीय टोलहरूका गोरेटो बाटो सुधारका लागि सानो बजेटका योजनाहरू समेटिएको सुर्के तल्लो टोल, साँघा निर्माण तथा खानेपानी पाइप खरिद, पल्लो तथा ओल्लो रोकदिङ खानेपानी हिल ट्याङ्की तथा पाइप खरिद, छिनाकबु खानेपानी हिल ट्याङ्की तथा पाइप खरिद जस्ता खानेपानी आयोजनाका लागि जनहित 3 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। जिल्ला
ट्राफिक प्रहरी कार्यालय सोलुखुमले एक वर्षमा सड़क अनुशासन पालना नगर्ने 1272 सवारी साधनलाई कार्यवाहीमा गरेको छ। ट्राफिक प्रहरीले सवारी साधन कार्यवाही गर्दा 14,70,500 रूपियाँ राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर बस्नेतले यस अवधिमा सबैभन्दा बढ़ी सवारीको अन्य भागमा मानिस राखेर सवारी चलाउने कसुरमा 272 सवारी साधन कार्यवाहीमा पर्दा 2,71,500 रूपियाँ राजस्व संकलन भएको जानकारी दिनुभएको छ। यसै गरी सवारी चालक अनुमति पत्र नभई सवारी चलाउने 190 सवारी कार चालक कार्यवाहीमा परेका छन्, जसबाट 3,80,000 रूपियाँ राजस्व संकलन भएको छ। यस्तै सड़कमा सबै गुड्ने लेन साइडमा सवारी नराख्ने 158 सवारी साधनलाई कार्यवाही गर्दा 1,58,000 रूपियाँ राजस्व संकलन भएको छ। सवारी साधनको क्षमता भन्दा बढ़ी माल सामान तथा यात्री बोक्ने 60 सवारी साधन कार्यवाहीमा परेका छन्। मानिस वा माल सामान हद निर्धारण भन्दा बढ़ी राख्ने 109 सवारी साधनलाई पनि कार्यवाहीको दायरामा ल्याइएको छ। यी दुई शीर्षकबाट 1,20,000 र 78,500 रूपियाँ राजस्व संकलन भएको छ। प्रयोजन विपरीत सवारी साधन प्रयोग गर्ने 88 सवारी साधनबाट 1,76,000, अवस्था ठिक नभएको 78 सवारी साधनबाट 53,000 रूपियाँ राजस्व संकलन गरिएको छ। यसबाहेक ट्राफिक नियमको सामान्य तथा गम्भीर प्रकृतिक उल्लंघनहरूमा पनि प्रहरीले कड़ा कदम चालेको छ। खतरापूर्ण माल सामान ढुवानी गर्ने 33 सवारी चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी चलाउन दिने 24, साथमा साथसाथ नराख्ने 24, सीट बेल्ट तथा हेलमेट नलगाई सवारी चलाउने 24 जनामाथि पनि कार्यवाही गरिएको छ। मापासो गरी सवारी चलाउने कसैमा 23 जना, अट्काउन निषेध गरेको ठाउँमा सवारी अट्काउने 23 जना, नम्बर प्लेट नराखी सवारी चलाउने 19 जना, निषेध गरेका ठाउँमा समयमा सवारी चलाउने 18 जना र पटक पटक एकै कसुर दोहोर्याउने 14 जना चालकलाई कार्यवाहीमा परेको उल्लेख गरिएको छ। जिल्ला शिक्षा समिति सोलुखुम्बुको सदस्य पदमा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मध्येबाट हिमाल दर्शन माध्यमिक विद्यालयका अध्यक्ष चन्द्र आचार्य र संस्थागत सम विद्यालयका अध्यक्ष मध्येबाट व्हाइट हिल्स माध्यमिक विद्यालयका अध्यक्ष कर्मा शेर्पा मनोनित हुनु भएको छ। लामो समयदेखि शिक्षा र सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आउनुभएका आचार्य र शेर्पाको यो चयनसँगै जिल्लाको शैक्षिक विकासमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ। नव मनोनित सदस्यद्वय आचार्य र शेर्पालाई शिक्षा क्षेत्रको विकास र सुधारका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै स्थानीय शिक्षा प्रेमी बुद्धिजीवी तथा सर्वसाधारणले बधाई ज्ञापन गरेका छन्। मापे दुधकोशी गाउँपालिकाले आफ्ना माथहातका जनप्रतिनिधि कर्मचारी र शिक्षकहरूलाई अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी साउन मसान्तभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो। निमित्त प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र भट्टराईका अनुसार भ्रष्टाचार निवारण ऐन 2059 दफा 50 उपदफा 1 तथा 78 दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 दफा 31 को उपदफा अनुसार सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीहरूले आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत तथा निष्ठा सहितका अध्यावधिक विवरण बुझाउनु पर्ने कानूनी व्यवस्था रहेको छ। सही व्यवस्था अनुसार गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्य संस्थाका करार कर्मचारी, करार तथा राहतमा कार्यरत शिक्षकहरूले समेत आगामी साउन मसान्तभित्र तोकेको ढाँचामा सम्पत्ति विवरण भरि थामबन्दी गरी गाउँ कार्यपालिकाको कार्यालयमा बुझाउ पर्ने उल्लेख गरिएको छ। जिल्ला अदालत ओखलढुङ्गाले आर्थिक वर्ष 2082-83 333 मुद्दा फैसला गरेको छ। अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका 152 र चालू आर्थिक वर्षमा नयाँ दर्ता भएका 308 गरी जम्मा 460 मुद्दा मध्ये 333 मुद्दाको फैसला गरेको हो। जिल्ला अदालतले बिहिबार जिल्ला स्थित अदालत र पत्रकार बीचको अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दै चालू आर्थिक वर्षको लक्ष्य तथा प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण
मतदाता अनुसार लगतको आधारमा हालसम्म 72.39% मुद्दा फैसला भएको छ। कार्यक्रममा 6 महिना भित्रमा 82 मुद्दा 6 महिनादेखि 12 महिनासम्मका 23 र 1 वर्षदेखि 18 महिनासम्मका 22 गरी जम्मा 170 मुद्दा रहेको बताइएको छ। आर्थिक वर्ष 2082-83 लगत मध्ये देवानी निवेदनतर्फ 76 र फौजदारी निवेदनतर्फ 40 मुद्दा रहेको अदालतले जनाएको छ। अदालतको प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद पराजुलीले अदालतको सेवा प्रभावबारे समय समयमा संचार माध्यम मार्फत नागरिकलाई जानकारी गराउन पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। खोटाङको विक्टल रूपाकोट मजुवा गढे नगरपालिका वडा नम्बर 4 खल्लेका स्थानीय नारायण बहादुर बस्नेतले मादल नियन्त्रण गर्ने प्रभावकारी जैविका औषधि विकास गर्नु भएको छ। 33 वर्ष कृषि सेवामा बिताउनु भएका र 16 हप्ताको एकीकृत सत्र जीव व्यवस्थापन तालिम लिनुभएका बस्नेतले लामो समयको अनुसन्धानपछि यो जैविक वनस्पतिमा आधारित औषधि तयार पार्नु भएको हो। वैज्ञानिकहरूको सल्लाह र झण्डै 5 महिनाको निरन्तर खोजपछि उहाँले लामबाट बागेश्वर छार खोटाङकै स्थानीय जड़ीबुटीहरू संकलन गरी यो जल औषधि बनाउनु भएको उल्लेख गरिएको छ। यो औषधिलाई खेतीको कम्पाउण्ड भित्र 10 मिटरको दूरीमा झुण्डाएर राख्नुपर्ने बस्नेतले बताउनु भएको छ। औषधि राखिएको क्षेत्रमा बाँदर प्रवेश गर्न नसक्ने र 50 मिटरसम्म नजिक आए पनि औषधिले गर्दा बाँदरलाई हच्छिमाउने तथा एलर्जी भएर कमाउने हुँदा बालीनाले पूर्ण रूपमा सुरक्षित हुने उहाँले दावी गर्नु भएको छ। खलेर आसपासका क्षेत्रमा गरेको परीक्षणमा लगातार 18 दिनसम्म बाँदर बारीमा पस्न नसकेको सफल नतिजा देखिएको छ। हाल मकै बारी पाक्ने समयमा बाँदरको आतंक बढ़िरहेका बेला यो प्रविधि कृषकका लागि वरदान साबित हुन सक्ने देखिएको छ। फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समयअनुसार भोलि बिहान पाउने 3 बजेबाट शुरू हुनेछ। सेमीफाइनलमा स्पेनसँग पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग पराजित इंग्ल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका छन्। यो खेल उत्कृष्ट गोलकर्तालाई दिने गोल्डन बुटको हुडमा फेरबदल ल्याउन सक्नेछ। फ्रान्सका किलियन एम्बापे र उसान डेबेले तथा इंग्ल्याण्डका ह्यारी केन तथा जुरो बेलियनको सेमीफाइनलबाट बाहिरिए पनि गोल्डन बुट जित्ने सम्भावना कायमै छ। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका एम्बापे समान 8-8 गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा असिस्टका कारण मेस्सीले गोल्डन बुटको दौड़मा गाडी छन्। इंग्ल्याण्डका बेलिहम र केनले समान 6-6 गोल गरेका छन् भने फ्रान्सका डेम्बेले र स्पेनका मिकेल आयर्सनले नामका 5-5 गोल गरेका छन्। विश्वकप उपाधिका लागि आइतबार मध्यराति 1:15 साबिक विजेता अर्जेन्टिना र सन् 2010 विश्वकप विजेता स्पेनले प्रतिस्पर्धा गर्नेछन्। हवस् त बिहान 7 बजेको सोलो समाजका अंशकारकी विदा हुन्छ। बिहान 10 बजे सोलो हलचल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: मेरे मौली थकी दी जाऊ कि भाई उसके आज फिर गल मेरी पैसा पनि दिएन मोबाइल पनि खोसे ओहो दीदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् बुढो मैले त सोचेकै छैन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
1: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यही हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
0: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
3: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ
2: नेपाल सरकार विज्ञापन हो
4: शर्मिला बधाई छ एसयु उत्तीर्ण गरेकोमा
5: तिमीलाई पनि बधाई छ अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि
4: मैले त काठमाडौँको चाबेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके अनि तिमी नि
5: म त कहाँ पढ्ने अन्यलमा छु भने
4: के अन्यलमा पढ्नु हो हामी कक्षा 10 सम्म मिलेर पढ्यो अब पनि सँगै पढौँ न तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि
5: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
4: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
5: र कुन कुन विषय पढाइँदो रहेछ
4: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ

0: त्यसै भए मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुपाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न मै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो मैले दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा बस्नु जस्तो लक्ष्य छ त कतै लागौसो त भाइ के भएको तिमीलाई भाइ भन त
1: खै दिदी के हुँदैन साथीले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि मन भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाप्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको सत्य छार्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
1: हुन्छ दिदी धन्यवाद म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु
2: बारिशमा लज सिर्जना गरी धुबेचुरी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नगुण सत्व विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार मुक्ता प्रभावित रूपमा जोड दिनु स्वस्थ जीवन कृषि समाज निर्माणमा हात मालु

सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र दिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त

0: गर्न नाइसेन्स सम्बन्धी सेवा निवास सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी।

0: क्लासिक डेको 60th एनिवर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक डेको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 को इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पायो
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
1: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ
2: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
3: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ

0: सिजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसुस हुन्छ
1: यो फुटबल सिजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विद Samsung मिनी एलईडी टीवी Samsung विजनी आई टीवी नपाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टीवी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको ईएमआई
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
4: 9 42 8 8 8
5: Sunada, Miro Kapra, packing.
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: अर्वाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
10: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
11: क्यान्सर विरुद्ध आन्सरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
12: फोन 056-494-3333 4-95-555

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाइप प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आजदेखि 3 दिनसम्म थप पानी पर्ने सम्भावना, पर्सि सोमबारसम्म नै सावधानी अपनाउन आग्रह। औषधि लिमिटेडबाट 2 वर्षभित्र 36 प्रकारका औषधि उत्पादन गर्ने समझदारी, स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्य। कमैया मुक्तिको 26 वर्ष पूरा, अधिकांश पुनर्स्थापनाका काम सम्पन्न भएको सरकारी अभिलेख, तर आफूहरू समस्यामै रहेको पीड़ितको गुनासो। अन्तरिक्षमा भारतको नयाँ फड्को, निजी रूपमा विकसित कक्षीय श्रेणीको रकेट प्रक्षेपणको तयारी। र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आजदेखि 3 दिनसम्म थप पानी पर्ने सम्भावना रहेको छ। गैरातीदेखि नै मनसून थप सक्रिय भएसँगै काठमाण्डु उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। पानी पर्ने क्रम सोमबारसम्म नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद संजीव अधिकारीका अनुसार हिजो अस्तिको तुलनामा ठूलो पानी पर्ने सम्भावना छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भागका थोरै ठाउँमा ठूलो वर्षा तथा एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा पनि मुसलधारे वर्षा हुन सक्ने अनुमान छ। भोलि आइतबार र पर्सि सोमबार पनि मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। मुसलधारे र आरिगोप्ती वर्षाले गेग्रान भाव, बाढ़ी, पहिरो तथा भूक्षयको जोखिम हुने भएकोले विशेष सावधानी अपनाउन र यात्रा गर्नु पूर्व पनि मौसम र सड़कको अवस्थाबारे पूर्व जानकारी लिन मौसमविदको अनुरोध छ। मौसमका जानकार उज्जवल उपाध्याय कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकोले लामो दूरीको यात्रा नगर्न फेसबुक मार्फत सुझाव समेत दिनुभएको छ। लगातार पानी परिरहे पनि नागडुङ्गा मुगलिन र मुगलिन नारायणगढ़ सड़कमा कति अवरोध नरहेको प्रहरीले जनाएको छ। पानी पर्ने बित्तिकै पहिरो खसेर समस्या हुने सड़कमा निर्वाध रूपमा गाड़ी चलिरहेका मुगलिन प्रहरीले जनाएको छ। बाढ़ी पहिरोका कारण केही सड़क भने अवरूद्ध छन्। प्रहरीका अनुसार सिन्धुपाल्चोकको भटेकोसीमा पहिरो खस्दा अरणीको राजमार्ग अवरूद्ध छ। बागलुङ कालीगण्डकी करिडोर पूर्ण रूपमा बन्द छ। त्यस्तै बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुञ्जे बेसी र काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथमा यसअघिदेखि नै को समयमा गाड़ी चलाउन रोक लगाइएको छ। असार 23 गतेदेखि मेची राजमार्ग अन्तर्गत इलाम खण्ड पूर्ण अवरूद्ध छ। अर्घखाँतीको सालझण्डी ढोरपाटन सड़क पनि असार 28 गतेदेखि पूर्ण रूपमा अवरूद्ध रहेको प्रहरीले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आउँदो 2 वर्षभित्र 36 प्रकारको अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढ़ाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारी पत्रको प्रक्रिया अघि बढ़ाएको मन्त्रालयले जनाएको छ। अहिले नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। अबको चरणमा उच्च रक्तचाप र मधुमेह लगायत दीर्घरोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले यो कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद मन्त्रालय र औषधि लिमिटेडबीच सहज, नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइने भएको छ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। कमैया मुक्तिको 26 वर्ष पूरा भइसकेको छ। 2057 साल साउन 2 गते आजकै दिन सरकारले अनुचित ऋण सौकी निहासहित कमैया मुक्तिको घोषणा गरेको थियो। सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै मुक्त कमैयाले आफ्नै घर, आफ्नै जमीन र सम्मानजनक जीवन पाउने विश्वास गरेका थिए। सरकारले उनीहरूलाई जग्गाको लाल पूर्जा दियो, तर त्यसको श्रेष्ठता कायम भएन। त्यसैता मालपत कार्यले धाउँदा धाउँदा वर्षौं बिते, समस्या भने जहाँको त्यही छ। मुक्त कमैया मध्ये एक कैलालीकी, फूलमती, डगौरा थारू जानकारीहरूका अनुसार यो समस्या धेरै ठाउँमा छ। स्वयं मुक्त कमैया परिवारले अझै पुनर्स्थापनाका विभिन्न समस्या भोगिरहेका छन्। कतिपयसँग परिचय पत्र छ तर पुनर्स्थापनामा समेटिएका छैनन्। कतिपयसँग लाल पूर्जा छ तर सुरक्षा छैन। कतिपयले पाएको जग्गा डुबान र नदी कटानको जोखिममा छ। सरकारी तथ्याङ्क अनुसार दाङ बाँके बर्दिया कैलाली र कञ्चनपुरका 32,509 परिवारलाई परिचय पत्र वितरण गरिएको थियो। तीमध्ये पुनर्स्थापना योग्य ठहरिएका 27,570 परिवार मध्ये 27,021 परिवारले घर वा जग्गा प्राप्त गरेका छन्। 2075-76 19,531 जनाले विभिन्न सिप तालिम पनि लिएका छन्। सरकारी अभिलेखले अधिकांश पुनर्स्थापनाका काम सम्पन्न भएको देखाउँछ तर मुक्त कमैया समाजको तथ्याङ्कले फरक अवस्था देखाउँछ। समाजका अनुसार पुनर्स्थापना योग्य ठहरिएका परिवार मध्ये पनि सबैले जग्गा पाएका छैनन्। जमीन पाउन योग्य ठहरिएका 27,570 कमैया परिवार मध्ये केवल 25,195 अर्थात 91% मात्र जमीन पाएका छन्। मुक्त कमैया पुनर्स्थापनाका अधिकांश काम कार्यक्रम आर्थिक वर्ष 2075-76 सञ्चालन भए त्यसपछि कार्यक्रम निष्क्रिय जस्तै बनेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जिङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रूख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिनपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नागरिक आन्दोलनका अगुवा डाक्टर देवेन्द्र राज पाण्डेको निधन भएको छ। वहाँको 87 वर्षको उमेरमा हिजो बेलुका काठमाडौँको विशालनगरमा रहेको आफ्नो निवासमा निधन भएको हो। क्यान्सरका बिरामी पाण्डेको ह्याम्स र पाटन अस्पतालमा उपचार गरिएको थियो। पाण्डेको आज पुष्पति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन्। पाण्डेले नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलन, नेपालको अर्थतन्त्र तथा विकास प्रशासन र सुशासनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। 2046 सालको आन्दोलनपछि कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा 2047-48 वहाँ अर्थमन्त्री समेत हुनुहुन्थ्यो। त्यही सरकारको पालामा नेपालको संविधान 2047 बनेको थियो। उहाँलाई नेपालका उत्कृष्ट अर्थ सचिवको रूपमा पनि लिइन्छ। धरेलधुराको अमरगढ़ी नगरपालिका साथ खसरी खानमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। धनगढ़ीबाट दार्चुलाका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01001J 1850 नम्बरको जीप गैराती दुर्घटना हुँदा दार्चुलाका दुईजनाको ज्यान गएको जिल्ला प्रहरीकारले धरेलधुराका प्रमुख वरूण बहादुर सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार दार्चुलाको अपिहाल गाउँपालिका 1 25 वर्षीय शुभम लोथ्याल र त्यही ठाउँका 20 वर्षीय हुन लोथ्यालको ज्यान गएको हो। जीपमा रहेका अरू 3 जना घाइते भएका छन्। उनीहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीकारले डडेलधुराले जनाएको छ। नेपाल टेलिकमको हराएको वा बिग्रेको सिम कार्डको सट्टामा नयाँ सिम अनलाइन मार्फत प्राप्त गर्न सकिने सेवा संचालनमा आएको छ। डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने र ग्राहक मैत्री प्रणाली विकास गर्ने उद्देश्य अनुसार यो सेवा संचालनमा आएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। अब सेवाग्राहीले टेलिकमको विद्युतीय सेवा पोर्टल मार्फत आवश्यक विवरण भरेर हराएको वा बिग्रेको सिमको सट्टा नयाँ भौतिक वा विद्युतीय सिमका लागि आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं आफ्नो प्रतिनिधि मार्फत सम्बन्धित सेवा केन्द्रबाट नयाँ सिम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै प्रतिनिधि मार्फत सिम बुझ्ने व्यवस्था मिलाएको टेलिकमले जनाएको छ। अब विदेशको खबर। भारतले पहिलो निजी रूपमा विकसित कक्षीय श्रेणीको रकेट प्रक्षेपणको तयारी गर्दै आफ्नो अन्तरिक्ष कार्यक्रमलाई नयाँ चरणमा प्रवेश गराएको छ। चन्द्रमा, मंगल र सूर्यसम्म सफल अन्तरिक्ष अभियान सञ्चालन गरिसकेको भारतले अब निजी क्षेत्रको तीव्र सहभागितासँगै विश्व अन्तरिक्ष उद्योगमा आफ्नो प्रभाव अझ विस्तार गर्ने रणनीति अघि बढ़ाएको हो। भारतीय कम्पनी स्काइरोट एरोस्पेसले आफ्नो आउँदो अगस्त 4 विक्रम 1 रकेट प्रक्षेपण गर्ने तयारी गरिरहेको छ। यो भारतमा निजी क्षेत्रले विकास गरेको पहिलो कक्षीय श्रेणीको रकेट हुनेछ। यसले साना उपग्रहलाई पृथ्वीको तल्लो कक्षामा पुर्याउने लक्ष्य राखेको छ। भारतीय अन्तरिक्ष विभागले यसलाई गहिरो अन्तरिक्ष अन्वेषण, मानव अन्तरिक्ष उडान र कक्षीय पूर्वाधार विस्तारतर्फको महत्वपूर्ण उपलब्धि हुने जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ। सन् 2020 अन्तरिक्ष क्षेत्र निजी लगानीका लागि खुल्ला गरेता भारतको 8 अर्ब 40 करोड़ अमेरिकी डलर बराबरको अन्तरिक्ष अर्थतन्त्रले तीव्र विस्तार गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोसँग सहकार्य गर्ने धेरै सरकारी तथा निजी कम्पनीले रक्षा क्षेत्रमा पनि काम गरिरहेका छन् र यसले अन्तरिक्ष र सुरक्षा बीचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंल्याण्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समयअनुसार भोलि बिहान 2:45 शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग 2 गोलले पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग 2-1 पराजित इंल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डन बुटको ओरमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका किलियन एम्बाप्पे र उस्मान डेम्बेले तथा इंल्याण्डका ह्यारी केन र जुड बेलिङ्गमले सेमी फाइनलबाट बाहिरिए पनि गोल्डन बुट जित्ने सम्भावनालाई कायम राखेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका एम्बाप्पे समान 8-8 गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा असिष्टको कारण मेस्सी अहिले गोल्डन बुटको दौड़मा अगाडि छन्। इंल्याण्डका बेलिङ्गम र केनले समान 6-6 गोल गरेका छन् भने फ्रान्सका डेम्बेले र स्पेनका मिकेल ओयार्जाबलको नाममा 5-5 गोल रहेको छ। विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्यराती 1:45 साबिक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेन बीच खेल हुनेछ। चारभन्जिङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना पर्सि सोमबारसम्म नै सावधानी अपनाउन आग्रह औषधि लिमिटेडबाट दुई वर्षभित्र 36 प्रकारको औषधि उत्पादन गर्ने समझदारी स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्य कन्हैया मुक्तिको 26 वर्ष पूरा अधिकांश पुनर्स्थापनाका काम सम्पन्न भएको सरकारी अभिलेख तर आफूहरू समस्यामै रहेको पीड़ितको गुनासो अन्तरिक्षमा भारतको नयाँ फड्को निजी रूपमा विकसित कक्षीय श्रेणीको रकेट प्रक्षेपणको तयारी र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड खेल्दै
2: सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप
3: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
3: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: भरपूर मनोरञ्जन सहित मात्र रु 999 20 ओमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा 20 ओमको कस्टमर सपोर्ट 01-421-7666

0: समृद्धि को शिर
1: मणि चूड़ को काख
0: स्वच्छ सुंदर संयुक्त प्रकृति
1: शांति र आनंद को अनुभूति
0: घर बाट टाड़ा
1: शहर बाट नजीक
0: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्गानिक फार्म रिजोर्ट
2: विस्तृत जानकारी का लागि फोन नंबर 9816 49 56 66 र 9841 29 54 81 वेबसाइट झुले.com.np
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जिङ भित्रका खबरमा तपाईलाई स्वागत छ। काठमाडौँको महाराजगंज चक्रपथ सड़कमा भारतीय नम्बर प्लेटको कार सहित पाँचवटा गाड़ी एक आपसमा ठोक्किँदा घाइते भएका दशजनाको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ। घाइते मध्ये कुन्ती माया लिम्बुको अवस्था गम्भीर छ र अन्य नौजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। चाबैलबाट चक्रपथ तर्फ गइरहेको भारतीय नम्बर प्लेटको कार B2J3578 नम्बरको ट्याक्सी तीनवटा मोटरसाइकल एक आपसमा ठोकिँदा दशजना घाइते भएका हुन्। दुर्घटना भएका सबै गाड़ी सहित चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा लेबल नभएका नक्कली तथा कम गुणस्तर भएका जुत्ता चप्पल लगायतको उत्पादनका भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न आग्रह गरेको छ। विभागले विभिन्न माध्यमबाट उजुरी तथा गुनासो प्राप्त भइरहेका जनाउँदै त्यस्ता वस्तु बिक्री गरेको पाइएमा कार्यवाही गर्ने चेतावनी दिएको हो। हिजो सूचना निकालेर विभागले सम्बन्धित सबै उत्पादक बैठारीकर्ता ढुवानीकर्ता संचयकर्ता र विक्रेतालाई कानूनले तोके बमोजिमको दायित्व तथा शर्त बन्देज परिपालन गरी उद्योग व्यवसाय सञ्चालन गर्ने गराउन पनि सूचित गरेको छ। विभागले विक्रेताको दायित्व लगायतका कानूनी प्रावधान बमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्न गराउन समेत आग्रह गरेको छ। मानव सेवा आश्रममा आश्रित बाल बालिकाको शिक्षा र काठमाडौँबाट उद्धार तथा पुनर्स्थापना गरिने व्यक्तिको उपचारका लागि आईडीपी एजुकेशन स्टुडेन्ट सर्भिसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत 40 लाख रूपियाँ खर्च गर्ने भएको छ। यसमध्येको 27 लाख रूपियाँ बाल बालिकाको शिक्षाका लागि र 13 लाख रूपियाँ उद्धार गरिएका व्यक्तिको आवश्यक सबैको स्वास्थ्य उपचारको लागि खर्च हुनेछ। यसका लागि काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगल, आईएडीपीका क्षेत्रीय निर्देशक कवीर खड्गी र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी बीच हिजो त्रिपक्षीय सम्झौता भएको हो। सम्झौतासँगै आईडीपी देशीय निर्देशक खड्गीले मानव सेवा आश्रमका अध्यक्ष अधिकारीलाई शिक्षा कार्यक्रम अन्तर्गत पहिलो किस्ताको 10,80,000 रूपियाँ र स्वास्थ्य कार्यक्रम अन्तर्गतको 10,40,000 गरी 21,20,000 रूपियाँको चेक हस्तान्तरण समेत गर्नुभएको छ। र त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभाग र विश्वविद्यालय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनबीच सहकार्य गर्दै मनोपरामर्श इकाई स्थापना गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। हिजो एक कार्यक्रमका बीच विभागका प्रमुख संजय श्रेष्ठ र सोभियोको तर्फबाट सभापति दीपक राज जोशीले समझदारी पत्रमा हस्ताक्षर गरी इकाई स्थापनाको घोषणा गर्नुभएको हो। इकाईमा मनोविज्ञान विषय अध्ययनरत विद्यार्थीहरूले अन्य विभागमा अध्ययनरत विद्यार्थीहरूलाई समेत मनोपरामर्श सेवा प्रदान गर्ने सहमति भएको छ। पछिल्लो समयमा विद्यार्थीमा समेत बढ़दो मानसिक तनाव चिन्ता तथा अन्य मनोसामाजिक समस्यालाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीलाई गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले इकाई स्थापना गर्न पहल गरिएको सभापति जोशीले बताउनुभयो। बिहान 9 बजेको राष्ट्रिय र चारभन्जिङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आजदेखि 3 दिनसम्म थप पानी पर्ने सम्भावना, पर्सि सोमबारसम्म नै सावधानी अपनाउन आग्रह। महाराजगंजमा गाड़ी दुर्घटना हुँदा 10 जना घाइते, त्रिवी शिक्षण अस्पतालमा उपचार हुँदै। र लेबल नभएका नक्कली तथा कम गुणस्तरका उत्पादन बिक्री वितरण नगर्न विभागको आग्रह। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने

0: World's number one tire brand.
1: सड़क सुरक्षा जीवन रक्षा.
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईंका सडक खुल्ला हुन साथ दौडिन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईंको जस्तो सुविधा पाउँदैन त.
1: श्री प्रदीप तथा टाटा मोटर्सको सहकार्य.
3: विकट पहाडी बाटोमा सधैँ अघि बढ्ने शक्तिशाली योद्धा, हिमाली बाटो अनि हर मौसम

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग् निद्रा नलाग्
0: अनौठा विचार आउनु
1: निराशा बढ़ खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: পাড়া পাখালে ধুরে দুঃখ দিও তিন বছর কে নিগো ভাই ডাক্তার
1: অনি কে খানু ভয় থাকে আব আত্তিনু পর্দন উপচার হচ্ছে
0: মলাই মাত্র হয় না ডাক্তার সাহেব ঘরঘর সবাই বিরামী ছিল কি ও কি দশা লাগে ডাক্তার সাহেব
1: ঝাড়া পখালা দশা হইন ই তো ফোহরকো কারণ হচ্ছে ঘর ওরি পনি সফা রাখনু পর্ছ চফি গয়ে পছি তথা বাইর ফের কাম করে আয়ে পছি সবাই খানা খানু অগি সাবুন পানি হাত মিচি মিচি ধুনে ব্যক্তিগত সরসফাই গর্দা এস্তা রোগবাট বস্ন সকিন্ছ ঘরমা চফি বনাউনে খানিপানিকো মুহান তথা ভাড়াকুড়া সফা রাখ্ন গর্নুপর্ছ ল ত্যাঁ সুত্নুস্ত মরেছি অনি কি কি হুন্ছ ভন্নুস্ত সবাইলাই
0: মেরো মুখ সুগেকো ছ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
1: म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
0: हस् डाक्टर साहब हजुरले भने जसै गर्छु
2: नेपाल सरकार विज्ञापन नमस्कार सेनसेनीका दिदी
3: नमस्कार नमस्कार बुझेको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो मानि पनि मान्छु नि
3: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
4: हामीले बच्चाको नाम समेत जिराइसक्यौं नि दिदी
3: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु हुन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ
2: नेपाल सरकार विज्ञापन
5: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
6: रक्तदान बाहेक रगतको

0: अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
0: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटोपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिंगको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आम जिताए।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउण्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: मानव देश बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिक्री र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक
5: सूचना
6: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा दिनसुकै समयमा विद्युत लाइन काटिनेछ।
6: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको तार नेत्रीको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
6: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: सुनिर अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरूङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आज सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज

0: शर्मिला बधाई छ एसी उत्तीर्ण गरेकोमा।
1: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
0: मैले त काठमाडौँको ट्राभल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
1: म त कहाँ पढ्ने अन्यलमा छु भने।
0: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशमा मिलेर पढ्यो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
1: र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
1: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
0: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिन काठमाडौँ, गोपीकृष्ण हलबन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336 48-12-445।
2: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव भू सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
3: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2084-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट नीति व्यवस्था भएको साल सोचो नगति आयोजना वन सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्ने हुन पूर्ति प्रदेश सरकार मार्फतका कार्यालयलाई स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यसित रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखिने अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो भएमा कुनै अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
5: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुत भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुत नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साधुको नम्बर कायम गरी बिलभुतको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरिमा भन्दा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर क्याम्प गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरूवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: आदरणीय सेवा ग्रही महानुभावहरु तपाईले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय फिराक मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಸ್ತು ಸಂಚಾಲನ ವೀಕ್ಷಿಸಿದ ಅದಳಿಸುವ ಗ್ರಹ ಮಹಾನುಭಾವರು ಯಾತ್ರ ವ್ಯವಸ್ಥೆ ಕರಡಿದಾಟ ಪ್ರಭಾವಳಿ ಶಿವ ಪ್ರಾಪ್ತಿಗೆ ಸಹಜಕರಣಗಳಾಗಿ ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷಿ ಸಂಚಾಲನ ಉಪ ಕಕ್ಷದಾಟ ವೃತ್ತಿಕ ಸಿವಾಹರು ಪ್ರಾಪ್ತಗೊಂಡ ಸಹೇಶ ಶಿವ ಪ್ರಾಪ್ತಿಗಳಾಗಿ ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷದ ಸಂಪರ್ಕ ಯಾತ್ರೆ ಅನುರೋಧಿ ಶಿವ ಪ್ರಾಪ್ತಿನ ಪ್ರತಿಕ ಪ್ರಲೋಭನ ನದಿ ಅಸಸಿವಾಲಿನ ಹಾರ್ದಿಕ ಅಪೀಲ್ ಪ್ರಾಪ್ತಿನ ಕುರಿ ಗ್ರಾಸವಾಯಿನ ರಾಸಿ ಅಧಿಕಾರ ಕಾಯಿಲೆ ಪ್ರಮುಖ ಸಂಪರ್ಕವಾಗಿ ಸಕ್ರಿಯ
1: ಕೋಸಿ ಪಾಟಿ ಸರ್ಕಾರ ಆಂತರಿಕ ಮಾಮಲ ತಥಾ ಕಾನೂನು ಮಂತ್ರಾಲಯ ವಿರಾಜಮಾನ
2: ಸೂಚನಾ
0: यदि तपाईको दशमात समाचार पोतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
1: थप जानकारी का लागि सम्पर्क नम्बर 9852555768
0: अंकमान 9853055768
1: ए श्याम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकेछ किन हो तिमीलाई केही थाहा छ
3: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
3: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
1: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
3: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
1: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुख
3: ज्यू ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
1: खासमा कुरा के हो भने उपप्रमुख ज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
3: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
1: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गर दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
3: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
1: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
3: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
5: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
6: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
7: समस्या सरुमा हुन भाइ तपाईँ हाम्रो सोचमा छ
3: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
9: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं

0: ए बाबु आदेहरु सत्ताज बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यानो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा कम बुट लगाउने सुत्नु अघि ओछ्यान टकट्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
3: नेपाल सरकार विज्ञापन
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोग्ने शिकार निरन्तरको सफलताले मन खुसी नहुने बिमारी लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा चकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँचसम्म नलाग्ने आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश

0: हेर्नुस् यता नआउ बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुनु सुन नहुनु होइन कि सफा गरे भइहाल्यो नि
0: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नु पर्छ है पछि जेसुकै गर
1: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्नु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
5: डर लाग्नु निद्रा नलाग्नु
4: अनौठा विचार आउनु
5: निराशा बढ्नु खुसी नहुनु
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
5: छटपटी हुनु चिटचिट पसिना आउनु
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
4: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: বাড়া পাখানালে ধরে দুঃখ দিও তিন বছর কে নিগো ভাই ডাক্তার
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
0: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो के दशा लाग्यो डाक्टर साहब
1: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
1: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
2: नमस्कार सेनसेविका दिदी
3: नमस्कार नमस्कार बिजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि मान्छु नि
3: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
4: हामीले बच्चाको नामसँग जुराइसक्यौं नि दिदी
3: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ
5: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
5: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमेत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा योजना जारी सन्देश।
2: मानव देश बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिक्री र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: बत्तीको तार है ख्याल गर।
6: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
7: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
6: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
8: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुरेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
6: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852852326, प्राविधिक प्रमुख 9852852327, सूचना अधिकारी 9852852126 र काउन्टर 0382204030।
9: समय नै महसुल दिन उचाइ भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एफई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: सुनिर अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
0: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
3: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
0: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
3: लोकेशन कहाँ हो अंकल
0: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउन सकिन्छ

0: शर्मिला एसयू त्रिनगर को
1: तिमी कलेज कहाँ पढ्ने भयो नि?
0: मैं तो काठमाडौं को चाबेन सरस्वती नगर में रहकर रिलायंस इंटरनेशनल एकेडमी में पढ़ने निर्णय कर सके। तिमी
1: मत कहाँ पढ़ने अन्योल में छू भने
0: अन्योल में पढ़् हो? हमी कक्षा दस में मिलकर पढ़ियो अब तुम संगे पढ़ न तिमी रिलायंस में भर्ना भाई भैया
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाई हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापन का विभिन्न विषय छानी छानी पढ्न पाइने रहेछ नि।
1: हो र, कुन कुन विषय पढाइदो रहेछ त्यहाँ?
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ।
1: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
0: ल सुन, देशभरका हजारौं मावी मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकेडेमी सरस्वती नगर चाबहिन काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व, सम्पर्क 01-4822-336 48-12-445।
2: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
3: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना दण्ड व्यवस्थापन कार्यविधि 2082 बन्दुकमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत नौ गति आयोजना दण्ड सूचना प्रणालीमा सुधार प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते घटनामा प्रणालीको प्रयोगमा सुधार आयोजना प्रस्ताव गर्ने हुन पूर्ति प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखिनु अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.in हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर।

0: संघ
1: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत व गृह महानुभाव यातायात व्यवस्था कार्यालय प्रबंधन सेवा प्राप्ति को समर्थीकरण का नागरिक सहायता कक्ष संचालन उक्त कक्ष निःशुल्क सेवा प्राप्त करने सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राख्ने अनुरोध कर सेवा प्राप्ति में कोटी को प्रलोभन नगरी आपको सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आईना गुनासो सुनी अधिकार कार्यालय प्रमुख सोजी संपर्क राख्न सकने कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर स्थानीय तह में दर्ता भएका ई रिक्सा को दर्ता प्रतिनिधि तथा नवीकरण करने संबंधी सूचना यातायात व्यवस्था कार्यालय में दर्ता भई स्थानीय तह में हस्तांतरण भएका ई रिक्सा पुनः यातायात व्यवस्था कार्यालय में दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल भएमा सोको आधार में स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्कासनमा राखे सही दर्ता नंबर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल भुक्न भएको तर स्थानीय तहले जारी गरेको सरकारी दर्ता प्रमाण पत्र बिल भुक्न यातायात व्यवस्था कार्यालयले जारी गरेको सरकारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सरकारी दर्ता प्रमाण पत्र राखी प्राधिकरणको नम्बर कायम गरी बिल भुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल परिमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल भुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हस्ताले खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: सवारी साधन को नंबर एक सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउन पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिन्ट मांग्न बैंक भोउचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको कर को रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कृषि प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय पिरात मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई स्वास्थ्य प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा स्वास्थ्य प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनुभयो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: एक श्याम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उप प्रमुखलाई भेट्छ नमस्कार उप प्रमुख
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
3: खासमा कुरा के हो भने उप प्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
1: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नुभयो हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि पाँच छ महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख छु बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो
3: अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं।

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
1: होइन के भन्नु भएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
2: अङ्कल अङ्कल आउनुहोस् बाटो काटिदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
4: समस्या स्वरूमा हुने भाइ तपाईँ हाम्रो सोचमा छ
0: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
4: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं

0: ए बाबू अदेहरु सत्ताउस बालेर जाऊ
1: आ पर्दैन आमा केही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अदेहरुमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झारीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
3: नेपाल सरकार विज्ञापन
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
5: डिप्रेसन मदिरा लाग्नु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रूपको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने वाससम्म नलाग्ने आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई

समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मैले समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जन सन्देश।

0: सभी को सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका मधि होने कने दुर्व्यवहार कानून ने दंडनीय मिलेको छ तसर्थ कसले पनि बाल बालिका दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेताद्वारा निर्वाचनमा जारी सन्देश
2: हेलो
3: हेलो बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा त जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र
3: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए शहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार विज्ञापन हो
5: शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा
6: तिमीलाई पनि बधाई छ अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि
5: मैले त काठमाडौँको चाबेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके अनि तिमी नि
6: म त कहाँ पढ्ने अन्यलमा छु भने
5: के अन्यलमा पढ्नु हो हामी कक्षा 10 मिलेर पढ्यो अब पनि सँगै पढौँ न तिमी पनि रिलायन्समै भर्ना भयो भइहाल्यो नि
6: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
5: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
6: हो र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ
5: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ
6: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
5: ल सुन देशभरका हजारौं मावि मध्ये टप 5 भित्र पर्न सफल दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिन काठमाडौँ गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व सम्पर्क 01-4822-336 48-12-443
0: आर्थिक वर्ष 2084-84 लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
7: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दुकमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक रूप से 2084-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट नीति 2082 साल चैत्र 9 गते आयोजना बैंक सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र सरकारको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखिनु अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ptc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विभाग

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बंगालको खाड़ीमा विकसित प्रणाली उत्तर पश्चिम सर्दै आज र भोलि धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह। आज देशका 24 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम। अन्नको भण्डार मधेसमा अहिलेसम्म 58% धान रोपाई, मनसुनी वर्षासँगै धनाधम रोपाई चल्दै। बर्ड फ्लूका कारण घटेको कुखुरा जन्य उत्पादन र बाँसुको खपत बढ़न थाल्यो, प्रभावित उद्यमी र किसानलाई सरकारले आवश्यक सम्बोधन गर्नुपर्नेमा जोर। भारतको दिल्लीमा अनसनरत सोनामलाई प्रहरीले अस्पताल पुर्यायो, कक्रोच जनता पार्टीका संस्थापक दीपकी पनि पक्राउ। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो। आज र भोलि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसमी बुलेटिन निकालेर आज शनिबार र भोलि आइतबार मनसून थप सक्रिय भई ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ। मुसलधारे तथा आरीघुप्ती वर्षा हुन सक्ने भएकोले त्यसबाट हुन सक्ने क्षतिबाट जोगिन महाशाखाले सबै नागरिकलाई सतर्क रहन सुझाव दिएको हो। महाशाखाका अनुसार बंगालको खाड़ीमा विकसित निम्नचापीय प्रणाली उत्तर पश्चिम दिशामा सर्ने क्रममा रहेकोले मनसून थप सक्रिय हुने सम्भावना छ। आज र भोलि मनसूनी गतिविधि बढ़न गई देशका हिमाली पहाड़ी भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईका एक दुई ठाउँमा ठूलोदेखि अति ठूलो पानी पर्ने सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा आरीघुप्ती वर्षाको समेत सम्भावना छ। अहिले लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ। देशका अरू थोरै भागमा सामान्य वर्षा भइरहेको छ। देशभर धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना पछि सोमबारसम्म नै रहेकोले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्। यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आज र भोलि दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातको समयमा यात्रा नगर्नु तथा जोखिममुक्त जिल्लामा रातमा गाड़ीको आवागमन रोक्नु सम्बन्धित निकायलाई अनुरोध गरेको छ। विशेष गरी पाँचथर, इलाम, झापा, सुनखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहु, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातको समयमा गाड़ी सञ्चालनमा विशेष सावधानी अप्नाउन भनिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद प्रतिकारको लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्ग तथा सड़क खण्डमा डोजर, एक्सकाभेटर, लोडर लगायत उपकरण तयारी अवस्थामा राख्न तथा पूर्व सूचनाका आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सरकार भएका निकायलाई आग्रह गर्नुभयो। यसैबीच आज देशका विभिन्न 24 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाण्डु उपत्यका तीन जिल्ला सहित बाढ़ीको जोखिम रहेका जिल्लाहरूमा काभ्रे, ताप्लेजुङ, सोलुखुङ्गु, सुनखुवासभा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहु, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रूकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुर रहेका छन्। ती जिल्ला आसपास भई बहने ससाना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेकोले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। भोलि र पर्सि कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेश भई बहने केही साना नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ़न सक्ने सम्भावना छ। ती ठाउँको नदीतटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। यस वर्ष असारको अन्तिमसम्म मधेस प्रदेशमा झण्डै 58% धान रोपाई भएको छ। मधेस प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार असार अन्तिमसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको 57.93% हेक्टर क्षेत्रफलमा धान रोपाई भएको हो। त्यसमध्ये सबैभन्दा धेरै सिराहामा 80% क्षेत्रफलमा र सबैभन्दा कम महोत्तरीमा 39.59% क्षेत्रफलमा धान रोपाई भएको छ। मधेस प्रदेश कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार अन्न भण्डार मधेश क्षेत्रमा यस वर्ष बेलैमा पानी नपर्दा रोपाई प्रभावित भएको हो। अहिले भने धमाधम रोपाईको काम भइरहेको छ। असार अन्तिमपछि बल्ल रोपाई केही बढ़ेको हो। कृषि प्राविधिकका अनुसार बेलैमा धान रोप्न नसके उत्पादनमा कमी हुन्छ। मलको उपलब्धता र सिंचाई पूर्वाधारको कमीले धान रोपाईमा समस्या पार्ने गरेको सप्तरीको बोधे वर्षायनका किसान अजय कुमार यादवले बताउनु भएको छ। तराई मधेसमा साउन दोस्रो हप्तासम्म रोपाई गर्न सकिने कृषि प्राविधिकले बताएका छन्। बर्ड फ्लूको प्रभावका कारण घटेको कुखुराजन्य उत्पादन र मासुको खपत बढ़न थालेको छ। देशका विभिन्न 11 जिल्लामा बर्ड फ्लू देखिएपछि विगतमा मासु र अण्डाको खपत नै घटेको थियो। नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत अहिले विस्तारै बढ़न थालेको बताउनु भएको छ। उहाँका अनुसार दैनिक 8 लाख किलो हरारी कुखुराको मासु खपत हुने गरेकोमा घटेर 6 लाख किलोमा झरेको थियो। अहिले खपत बढ़ने क्रम शुरू भएको छ। ब्रोइलर जिउँदो कुखुरा प्रति किलो 250 झरेर 140 आइपुगेको थियो। अहिले बढ़ेर प्रति किलो 190 रूपियाँमा पुगेको लामिछानेले जानकारी दिनुभयो। नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले पनि दैनिक 45 लाख गोटा हरारी अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हरारीमा झरेको बताउनुभयो। अहिले अण्डाको खपत बढ़ेसँगै मूल्य बढ़न थालेको उहाँले बताउनुभयो। उहाँले प्रभावित उद्यमी र किसानलाई सरकारले आवश्यक सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। पशु सेवा विभागका अनुसार यस वर्ष मोरङ, चितवन, झापा, सुनसरी, महत्व बारा र नवलप्रासीका विभिन्न ठाउँमा देखिएको बर्ड फ्लू पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। काठमाडौँ उपत्यका र काभ्रेमा पनि नियन्त्रण उन्मुख छ। राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुर चितवनका प्रमुख डाक्टर विजय कुमार श्रेष्ठका अनुसार कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर वा उमालेर खाँदा कुनै असर नगर्ने भएकोले ढुक्कसँग उपभोग गर्न सकिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा महाकाली नदीको टापुमा फँसेका काभ्रेका एक युवाको उद्धार, विश्वकप फुटबलको फाइनल खेल स्लोभेनियाका रेफ्रीले खेलाउने लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी नासिमपात काठमाडौं
1: सिभाकुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज एपिंजल हामीले आज र भोलि धेरै ठूलो वर्षाको सम्भावना सावधानी अपनाउन आग्रह आज देशका 24 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम अन्नको भण्डार मधेसमा अहिलेसम्म 58% धान रोपाई लगायतका खबरहरू प्रस्तुत गर्यौं नेपाल खबरमा अब थप खबरहरू कञ्चनपुरको महाकाली नदीको टापुमा फँसेका युवाको आज बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ सशस्त्र प्रहरी बल नम्बर 35 शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलले दोधारा चाँदरी झोलुङ्गे पुलभन्दा झण्डै 2 किलोमिटर दक्षिण महाकाली नदीको बीचभागमा फँसेका काभ्रेको चौरी देउराली गाउँपालिका 6 का 52 वर्षीय उमेश चौलागाईलाई सकुशल उद्धार गरिएको जानकारी दिनुभयो निरन्तर पानी परेकोले महाकाली नदीमा पानीको बहाव बढ़ेको हुँदा आवश्यक सतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नुभएको छ अब विदेशको खबर भारतको राजधानी दिल्लीमा अनशनरत सामाजिक अभियान कर्मी सोनाम वाङचुकलाई आज बिहान प्रहरीले अस्पताल पुर्याएको छ विगत 20 दिनदेखि दिल्लीको जन्तर मन्तरमा आमरण अनशनमा रहेका वाङचुकलाई सफदरजंग अस्पताल पुर्याएको प्रहरीले पुष्टि गरेको समाचार संस्था पीटीआईले जनाएको छ शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागेर उहाँले अनशन थाल्नु भएको हो मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सोनामले थालेको आमरण अनशन आज 41 औं दिनमा प्रवेश गरेको छ मन्तरमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् दिल्ली उच्च अदालतले सुनामको स्वास्थ्य अवस्थाको निगरानी गर्न सरकारलाई यसअघि निर्देशन दिएको थियो कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दीपकेलाई प्रहरीले पक्राउ गरेको छ यसबारे दीपकेले सामाजिक सञ्जाल एक्समा लेख्नु भएको छ कक्रोच जनता पार्टीका प्रवक्ता सौरभ दासले पनि दिल्ली प्रहरीले अभिजित दीपकेलाई वहाँ बसेका ठाउँबाट नियन्त्रणमा लिएको उल्लेख गर्नुभएको छ अब खेल खबर एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो भएको छ आज बिहान मलेसियामा तेस्रो स्थानका लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो इण्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो यसअघि टससितिर पहिला ब्याटिङ गरेको इण्डोनेसियाले 20 ओभरमा 9 विकेट गुमाउँदै 68 रन बनाएको थियो मनिषा उपाध्यायले 4 विकेट लिइन् यसअघि हिजो भएको सेमी फाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको थियो नेपाली टोली यसअघि नै एसिया कपमा छनौट भइसकेको छ र साबिक विजेता अर्जेन्टिना र स्पेनबीच भोलि मध्यराती हुने विश्वकप फुटबल सन् 2026 को फाइनल खेल स्लोभेनियाका 46 वर्षीय रेफ्री स्लास्को भिनिसिसले खेलाउने भएका छन् उनले 2 वर्ष अगाडि युरोपेली च्याम्पियन्स लीगको फाइनल पनि खेलाएका थिए फिफाले फाइनलका लागि स्लास्बोकलाई रोजेको जानकारी दिएको छ उपाधिका लागि अर्जेन्टिना र स्पेनबीच खेल हुनेछ यो खेल अमेरिकाको न्यूयोर्क न्यूजर्सी स्टेडियममा नेपाली समयअनुसार भोलि आइतबार मध्यराती 1 बजे शुरू हुनेछ सेमी फाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 तथा स्पेनले फ्रान्सलाई 2 गोलले हराउँदै उपाधि नजिक पुगेका हुन् यसैबीच स्पेनका प्रधानमन्त्री पेद्रो सान्जेज विश्वकप फाइनल खेल हेर्न अमेरिका जानुहुने भएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि न्यूजर्सीमा हुने फाइनल खेल हेर्ने योजना बनाउनु भएको छ फाइनल अघि तेस्रो स्थानका लागि भोलि बिहान 2:45 बजे फ्रान्स र इंग्ल्याण्डबीच खेल हुनेछ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक बंगालको खाड़ीमा विकसित प्रणाली उत्तर पश्चिम सर्दै आज र भोलि धेरै ठूलो वर्षाको सम्भावना सावधानी अपनाउन आग्रह आज देशका 24 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम अन्नको भण्डार मधेसमा अहिलेसम्म 58% धान रोपाई मनसुनी वर्षासँगै धनाधन रोपाई चल्दै बर्ड फ्लूका कारण घटेको कुखुरा जन्य उत्पादन र मासुको खपत बढ़न थाल्यो प्रभावित उद्यमी र किसानलाई सरकारले आवश्यक सम्बोधन गर्नुपर्नेमा जोड़ भारतको दिल्लीमा अनशनरत सुनामलाई प्रहरीले अस्पताल पुर्यायो कक्रोच जनता पार्टीका संस्थापक दीपकले पनि पक्राउ र एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने

आदरणीय श्रोता वृन्द, तपाई अहिले सुनिरहनु भएको छ सूर्य एफएम। सूर्य एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

I'm going to go to the hospital.

0: के दोस्तर पक्रिनु भएको छ र बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
1: हामी त जन्ती गएका त हुन् सर
0: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन् त
2: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
0: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
1: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
0: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि होइन त्यस्तो त
1: सोता तिमीहरूको के खासखुस कुराउँदैछ के हो भन त
4: के होइन मिस
1: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
5: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिनको सिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिफ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
6: प्रोपाइटर अजय पन्चियार सम्पर्क नम्बर 9809909094 र 9833668418 वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
4: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
8: वन जंगल को सीमा घर आंगन पर निशियारी जोखिम टारने भरी पारी झा

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: अनि दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: मरेनी के हो?
4: हेर त रगतै रगत भयो, चामा त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, क्रस बिच बाटोको बाटो काटेको।
4: हेर त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउनु बाँच्यो, बाटो काट्ने मान्छे मर्यो कि बाँच्ने हो केही छैन छैन।
3: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।

0: बेलामा मेरो त हात खुट्टा अनुमासा झनझन गर्छ। यी मासले भन्दान बनायो, मेरो पनि केटी हो केटी खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
1: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हिरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, बरु सँगै जाउँ।
2: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843789852, 9824747718, 9843349696 र 9861314472। आमजी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्न मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। बुढो, मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन हो।
6: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब उखड़ा को मिलन चोकमा
7: का विशेषता
8: जापानीज ऊर्जा प्रविधि उत्पादित
7: उत्कृष्ट माइलेज
8: राम्रो रिसेल मूल्य
7: टिकाऊ र भर पर्दो
8: अफ रोड का लागि पनि उपयुक्त
7: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
8: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी
7: हाम्रा सेवाहरू
8: ओखलढुङ्गा र खोटाङको विक्टल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
7: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
8: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
7: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
8: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होट मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारी भुजान ओखलढुङ्गा
7: सम्पर्क नम्बर 0375902222 9852888002222 र 9842880300।

0: उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाउ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकियो छ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार, विज्ञापन।

0: खै जन्म दर्ता दिनुस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
0: बाउ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहा नै थिएन नि
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आरोप
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्थ्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त झनै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौं न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, ढाँजा फाट्ने वा पहिले फाटेको छ भने ढाँजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् त भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
6: नेपाल सरकार, विज्ञापन।

0: भारतमा पास होइन खत खत खत गरेर डिग्री हाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने, हलुका खेतबारी जोत्ने टिमर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि पासको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528880222, साथै 98010208095 मा मिस कल गर्नुहोस्। लगतै तपाईँलाई फोन आउनेछ।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त वडा कार्यालयमा जानकारी दिउ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: बत्तीको तार है ख्याल गर।
4: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना
5: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
4: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
6: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना ध्वंसन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुने बाटो बस्नुहोस्।
4: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
6: समयमै महसुल गरौं, उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज साबुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यस्तो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आज सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज

0: सूचना सूचना सूचना
1: रिपोर्ट देखिए
0: यदि तपाईको बस्नामा चौसा पोतारा घुमको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काफ्री कुनिपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वास्तवबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852555768 अंकमा 9852555768।

0: छट्टी मार्न गई सजन लाग्यो जाँदैन बाचा खिर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त नाम चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाईं सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसाउनु। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्लागरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसुद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारिन्छ।

0: शर्मिला बधाई छ एसी उत्तीर्ण गरेकोमा।
1: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
0: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
1: म त कहाँ पढ्ने अन्यलमा छु भने।
0: के अन्यलमा पढ्नु हो? हामी कक्षा दसमा मिलेर पढ्यो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छनि पढ्न पाइने रहेछ नि।
1: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता

0: 4822 4812 445
1: आज हामी के विषयमा छलफल गर्छौं
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: हो अरू भन त
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
0: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: स्याबास अति राम्रो र व्यवहारिक सुझावहरू राख्यो अरूको पनि केही छ कि वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
1: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्
5: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
1: हो खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न
5: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
1: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौ योभन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ

0: खरसाङ सेविका दिदी
1: नमस्कार नमस्कार दिदीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
1: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
0: हो त
2: हामीले बच्चाको नामसँग जुराइसक्यौं नि दिदी
1: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ
3: नेपाल सरकार विज्ञापन हो
4: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
4: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
6: यता नआऊ बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
7: 3 दिन भयो
6: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
7: केही हुनु सुन नहुनु होइन कि सफा गरे भइहाल्यो नि
6: जेसुकै भन म 6 दिन चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है पछि जेसुकै गर
7: महिनावारी भएको बेला खान नदिनु भन्छ वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
8: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
6: हो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
5: नेपाल सरकार विज्ञापन बोर्ड
9: पावर वाला चश्मा लगाई है

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
2: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बन्दीमा स्थानीय खबर प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा एक आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बहिसूचना प्रणालीमा सुधार प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोगमा सुधार आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ptc.cc.gov.np हुन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विभाग

0: داڑا پخانا لے دھیرے دکھ دیو تین بس کے نیو ڈاکٹر صاحب
1: انی کے کھانو بھائی تھی ر اب آتی پڑے نا اپچار ہوتا
0: مل مطلب ہونا ڈاکٹر صاحب گھر میرے سب بیماری سن دشا لگے ڈاکٹر صاحب
1: داڑا پخانا دشا ہونا یہ تو فوہر کو کارن ہوتا گھر وری سفا رکھن پڑھ ٹرفی گئے پی تا باہر پھر کام کر آئے پہ سب کھانا کھانا اگی صابن پانی نے ہاتھ میچی میچی دھونے اور ویکتیگت سر سفائی کرتا روگ بات بچن سکتا گھر میں ٹرفی بنانے کھانے پانی کو مہن تھا بھاڑا کڑا سفا رکھنے گھن پہ لا سوچنا میں ہوں
0: بھائی अनि खुट्टा बाँडेको छ बान्दा होला जस्तो भएको छ डाक्टर साहब
1: म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफासुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले छाया पखालाबाट बस्न सकिन्छ है त
0: हस् डाक्टर साहब हजुरले भने जसरी गर्छु
2: नेपाल सरकार विज्ञापन

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: संचित सूर्य एफएम स्टूडियो टाइम
2: डिजिटल
3: कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुत्कु नगर पालिका पांच सोलू खुम्बु
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्ने एफएम सुन्ने एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

पर्दा घर छोड़ी गांव घूम जानू पाक भलू बैठा चित्त पसे पर।

0: आउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
5: बोर्ड राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जान्नु मेरो साथी
6: म पनि राईको साझा स्टोरमा नै जानु भएको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ जाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका ५ सल्लेरी सोलुखुम्बु

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाईं सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बस्ताउनु। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्लागढ़ीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: मैं मेरे तो हाथ खुट्टा अरुणा सा झमझम करीमाती हंगाम बनाओ मेरे पनी केकी हो केकी खरी एक बार को जिंदगी पनी दुख दुख का बिता पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हैरान भिंदा नलागे रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हमजी औषधालय में हो रे भर उपचार कराने भाग हमजी औषधालय तीर हे मीदी और समय
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हाथ खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 अन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 कल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोसे। ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
2: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।

0: सबै बिर्सिसके आजकल आत्मीयता यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सिनु होला यति कार्पेट कार्पेटको शिरसा
1: राम्रो

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कारणीबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सकिनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो होइन अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
6: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
7: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
8: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
7: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
7: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
8: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
6: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
9: नेपाल सरकार विज्ञापन

0: जोतमा पास होइन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हल्का खेतबारी जोत्ने टिलर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि पास्टर सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खोपी गर्न, ढ्याङ बनाउन, उकेर लगाउन, ढिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिस कल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।
3: उपभोक्ता अधिकारको संरक्षण गरौं। नस्तुरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा न्यासपछि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौ। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौ। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: आज बिहानको श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न। पहिला त त्यस्तो मान्छे हुने के भएछ त? दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जमा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी सम्झाइदिनु पर्यो। यो त लागु कोलकातामा बेच्ने जस्तै लक्षिन्छ त। कोटेसी लागु त भाइ के भएको तिमीलाई? दाइदी भन त।
1: खै दिदी के हुनु? साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि मन भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्को सबै छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षण तिमीले त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर।
0: भारिसमा लज सिर्जना गरी धुबेचुरी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले भारिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथामा जोड दिनु, स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालु। लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
2: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश। स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ, त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्य

0: विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसाको केम्स कलेज जाउ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमेनिटिज संकायमा नयाँ भर्ना खोलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मात्रै सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेदार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 9712601507 9712601507

0: अट्टिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारको का चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहन तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुने भने सुरु दुखुम्बा नगरपालिका ओडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 9763-0057-84 र विवेक श्रेष्ठ 9862-82-0000 सुनु दुखुण्ड नगरपालिका पाँच सल्लेरी सुनुखुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
2: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापलीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ आँखाको आँडा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858-78-305 र 9861-34-213
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी

0: काठमाडौँ एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान डिजिटल कलरला तथा ज्वालामय अफसेट प्रेस सोलु दुर्कुन्ड नगरपालिका 5 सोलु खुम्बु
1: आग्रह खरिद ऐन संशोधन पछि निर्माण व्यवसाय सहित आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा सरकारले जनहित विपरीतका निर्णय गर्न तत्कालै सच्याउने राष्ट्रपति सभापति लामिछानेको भनाई सरकारको नियतमाथि शंका नगर्ने आग्रह अमेरिकाको पछिल्लो आक्रमणमा इरानमा कम्तीमा 38 जनाको ज्यान गयो 400 जना भन्दा धेरै घाइते इरान विरूद्ध ठूलो सैन्य कार्यवाहीको लागि अमेरिकाले तयारी बढ़ाउँदै विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान पाउने 3 बजे फ्रान्स र इंग्ल्याण्ड खेल्दै नेपाल खबरमा अब पूरा खबर जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति र भोलि देशका धेरै ठाउँमा मुसलधारेदेखि आरेकोप्ते वर्षाको सम्भावना रहेको छ बंगालको खाड़ीमा विकसित प्रणाली उत्तर पश्चिमतर्फ सर्दै गरेकाले यसको प्रभावले आज राति र भोलि धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन मार्फत जानकारी गराएको छ महाशाखाका अनुसार देशभरको हिमाली पहाड़ी भाग कोशी बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेश बागमती र गण्डकी प्रदेशको तराईका एक दुई ठाउँमा मुसलधारेदेखि आरेकोप्ते वर्षाको सम्भावना छ यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ आरेकोप्ते पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि प्राधिकरणले चेतावनी जारी गर्दै आकस्मिक बाढ़ी पहिरो डुबान गेगान बहाव र कटानको जोखिम बढ़ने बताएको हो प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातमा आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ विशेष गरी पाँच थर इलाम झापा शंखुवासभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितौन गोर्खा लमजुङ कास्की तनहु पर्वत बागलुङ म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा गाड़ी चलाउन नचलाउन वा विशेष सावधानी अपनाउन भनिएको छ प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय पालिका तथा स्वयंसेवकलाई विपद प्रतिकारको लागि तयारी अवस्थामा रहन जोखिमपूर्ण राजमार्ग तथा सड़क खण्डमा पहिरो पछ्याउने उपकरण तयारी अवस्थामा राख्न आग्रह गर्नुभएको छ सार्वजनिक खरिद ऐन 2063 दोस्रो संशोधनलाई निर्माण व्यवसायहरूले पूर्वाधार क्षेत्रको ऐतिहासिक सुधार भनेका छन् संशोधनले वर्षौंदेखिको अत्यधिक न्यून दर अर्थात लो बेडिङको प्रतिस्पर्धा अन्त्य गरी गुणस्तरीय प्रतिस्पर्धामा जान सघाउने उनीहरूको भनाई छ नेपाल निर्माण व्यवसाय महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार अब 30% भन्दा बढ़ी घटीमा परेको बोलपत्र मूल्यांकन नै नहुँदा ठेक्का सामान्यतया 10-15% दायराभित्रै प्रतिस्पर्धी रूपमा वितरण हुनेछ भेरिएशन स्वीकृतिको अधिकार पनि विकेन्द्रीकरण गरेकाले फाइल अड्किने सम्भावना हट्ने उहाँले बताउनुभयो महासंघका पूर्व अध्यक्ष रमेश शर्माले पनि यसलाई ठूलो परिवर्तन भन्नुभएको छ उहाँका अनुसार अब समयमै काम गर्ने व्यवसायी घाटामा पर्ने अवस्था रहँदैन महासचिव शिवहरि घिमिरेका अनुसार लो बेडिङका कारण रोकिएका र रुग्न बनेका आयोजनाहरू अब सञ्चालन हुनेछन् सरकारले पूर्वाधार विकासले तोकिएकै समयमा गुणस्तरीय बनाउने उद्देश्यले हालै सार्वजनिक खरिद ऐन 2063 दोस्रो संशोधन गरेको हो राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वको सरकारको नियतमा कुनै शंका नरहेको दावी गर्नुभएको छ हिजो रौतहटमा पार्टी नेताहरूसँग कुराकानीमा उहाँले सरकारका निर्णयमा कहिलेकाहीँ समस्या आउन सक्ने तर नियत खराब नहुँदा त्यस्ता निर्णय तत्काल सच्याउन सकिने बताउनुभयो किसान मजदूर र विपन्न नागरिकलाई हानि पुर्याउने कुनै पनि नीति कालान्तरमा परिवर्तन गरिने उहाँको भनाइ छ शुरूमा विवादमा परेका धेरै निर्णयपछि सही साबित भएको उदाहरण पनि रहेको भन्दै उहाँले साँच्चै खराब निर्णय भएको भएमा सच्याउने बताउनुभयो पार्टी गलत बाटोमा गएमा खबरदारी गर्न नेता कार्यकर्तालाई आग्रह गर्दै लामिछानेले सरकारले कमजोरी गरेमा पार्टीले अभिभावकत्व लिने बताउनुभयो नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ कांग्रेसले सहकार्य तोड्ने निर्णय गरेपछि एमाले बागमती प्रदेश संसदीय दलको पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिने निर्देशन दिएको हो। त्यसअघि एमाले केन्द्रले प्रदेशलाई मन्त्रीहरूको राजीनामाका लागि निर्देशन दिएको थियो। बागमतीमा कांग्रेसका इन्द्र बहादुर बानिया मुख्यमन्त्री हुनुहुन्छ। बागमतीमा एमालेको तर्फबाट 6 जना मन्त्री छन्। 14 मन्त्रालयलाई घटाएर 8 वटा कायम गर्दै हिजो मुख्यमन्त्री बानियाले 6 जना मन्त्रीलाई बिना विभागीय बनाउनु भएको थियो। धनुषामा दृष्टिबन्धकमा राखेको जग्गा बैंकमा राखेर 4 करोड़ रूपियाँ ठगी गरेको आरोपमा एकै परिवारका 3 जना पक्राउ परेका छन्। मिटर ब्याज तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुर धाम उपमहानगरपालिका नम्बर 16 कपिलेश्वरका 53 वर्षीय गोपाल शाह, उनकी श्रीमती 48 वर्षीय रेखा शाह र छोरा 32 वर्षका हरिराम शाहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ।
3: जमीनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू धल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिन भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
1: सिधो कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रण अभियानलाई थप तीव्रता दिएको छ। महानगरले आयोजना गरेको सार्वजनिक सुनवाईमा नागरिकले यस अभियानको प्रशंसा गर्दै समर्थन जनाएका छन्। सहभागीका अनुसार बस पार्क, फिर्की खोला र अमरसिंह चोक क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउने महानगरको भूमिका सकारात्मक रहेको छ। उनीहरूले बस पार्कका लागि अधिग्रहण गरेको 187 रोपनी जग्गामै बस पार्क निर्माण गर्न र फिर्के खोलाको सीमा एकिम भइसकेकाले तत्काल फिर्के करिडोर निर्माण गर्न सुझाव दिएका छन्। कार्यक्रममा मेयर धनराज आचार्यले सार्वजनिक जग्गा संरक्षण अभियानबाट महानगरपछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कुनै पनि बहानामा जग्गा मिच्न नदिने र अभियान निरन्तर जारी रहने उहाँको भनाइ छ। उहाँले महानगरभित्रको सार्वजनिक जग्गाको एकीकृत लगत संकलन भइरहेको र चाँडै विवरण सार्वजनिक गर्ने जानकारी दिनुभयो। प्रारम्भिक अनुमान अनुसार पोखरा महानगरमा वन क्षेत्रसहित झण्डै 81,000 रोपनी सार्वजनिक जग्गा रहेको छ। अब विदेशको खबर। इरानमा अमेरिकाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 38 जनाको ज्यान गएको छ। 400 जना भन्दा धेरै घाइते भएका इरानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ। आक्रमणले पुल, ऊर्जा सुविधा र समुद्री नियन्त्रण टावर लगायत नागरिक पूर्वाधारलाई समेत असर पुर्याएको छ। अमेरिकाले यो कार्यवाही इरानको सैन्य क्षमता कमजोर पार्न र क्षेत्रीय सुरक्षा खतरा न्यूनीकरण गर्न गएको बताएको छ। तर इरानले नागरिक पूर्वाधारलाई लक्षित गरेको आरोप लगाएको छ। जवाफी कार्यवाही स्वरूप इरानले बहराइन, कुवेत, सिरिया र ओमानमा रहेका अमेरिकी सैन्य शिविरहरूमा आक्रमण गरेको दावी गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्पको प्रशासनले इरान विरूद्ध सम्भावित ठूलो सैन्य कार्यवाहीका लागि इजरायलमा थप दर्जनौ रिफ्यूलिङ प्लेन पठाउने एक्सियोसको रिपोर्टले जनाएको छ। राष्ट्रपति ट्रम्पले नयाँ सैन्य योजना हेरेपछि हर्मुज जलमार्ग वरपर अहिलेसम्म भइरहेका आक्रमणभन्दा धेरै ठूलो आक्रमणको तयारी गर्नुभएको हो, जसमा इरानका ऊर्जा र आणविक फैक्ट्री लीची निशाना में पर्न सकने यद्यपि अंतिम निर्णय भई न सके अमेरिकी संचार मध्यम जना बेन गुरियन रमन एयरपोर्ट में गरी झंडे 60 अमेरिकी रिफ्यूलिंग प्लेन खड़ा जुन संख्या थप बढ़ सकता। खेल खबर विश्वकप फुटबल को तेस्रो स्थान का भोलि बिहान फ्रांस र इंग्लैंड खेल यह खेल अमेरिका को मियामी रंगशाला में नेपाली समय अनुसार बिहान पौने 3 बजे शुरू होने सेमीफाइनल में स्पेनसंग 2-0 गोल ने पराजित फ्रांस सर्वाधिक विजेता अर्जेन्टिना संग 2-1 गोल ने पराजित इंग्लैंड तेस्रो स्थान का खेल लगा हं। यह खेल ने उत्कृष्ट गोलकर्ता दीने गोल्डेन बुट को होल्ड में फेरबदल लियान सकता। फ्रांस का किलियन एम्बापे उस्मान डेम्बेले तथा इंग्लैंड का हैरी केन र जुड बेलिंग सेमीफाइनल बाहरिए गोल्डेन बुट जितने संभावना कायम रहेका छन्। यो विश्वकप में अर्जेन्टिना का लियोनल मेसी र फ्रांस का एम्बापे समान 8-8 गोल सहित संयुक्त रूप में शीर्ष स्थान में छन् तर प्रतियोगिता में अस्वस्थ का कारण मेसी अहिले गोल्डेन बुट को दौड़ में अगाड़ी छन्। विश्वकप को उपाधि का भोलि आईतवार मध्यराति पौने 1 बजे शारीरिक विजेता अर्जेन्टिना र 2010 को विजेता स्पेन बीच खेलने। चार भन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबर मैलेसम्मका मुख्य खबर फेरि एकपटक। आज राति र भोलि देशका धेरै ठाउँमा आरी रोक्यो वर्षाको सम्भावना, 2 दिन उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह। सार्वजनिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसाय उत्साहित, आयोजन अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा। सरकारले जनहित विपरीतका निर्णय गर्न तत्कालै सक्षम राष्ट्रपति सभापति लामिछानेको भनाई, सरकारको नियतमाथि शंका नगर्न आग्रह। अमेरिकाको पछिल्लो आक्रमणमा इरानमा कम्तीमा 38 जनाको ज्यान गयो, 400 जना भन्दा धेरै घाइते। इरान विरूद्ध ठूलो सैनिक कार्यवाहीको लागि अमेरिकाले तयारी बढ़ाउँदै। र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान पाउने 3 बजे फ्रान्स र इंग्ल्याण्ड खेल्दै।
3: सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
6: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: मणि चूड़ को काख,
8: स्वच्छ सुंदर संयुक्त प्रकृति,
3: शांति र आनंद को अनुभूति,
8: घर बाट टाड़ा,
3: शहर बाट नजीक,
8: तपाईको स्वागत र आतिथ्य का लागि सधैं तत्पर।
3: झुले अर्गानिक फार्म रिजोर्ट।
6: विस्तृत जानकारी का लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
9: मेरो छोराछोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
10: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
11: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 कम ओन।
12: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाईँ सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भए तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी खेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
13: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: 야, 야, 여러분 보셨어도 미란 먹혀요.
1: 3 दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू अपनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु जलमय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: आर्थिक वर्ष 2084-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
6: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दीमा स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
5: प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल
7: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
8: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
7: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
8: ल अब आँखा खोला त
7: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहताल सम्पर्क नम्बर 9742-28-40-56 र 9867-53-0620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु भुतकुण्डा नगरपालिका कुडा नम्बर 5

ए जेवा यानी पारिवाखी मेरे गम की छिन बुढ़ी कन्या बस बने।

भएको कान्छी यस्ता गन्तको कान्छी यस्ता गन्त तिमी गाउँले म नि गाउँले

0: कसको भाग्य के लेखा छ कसले छ देखेको
1: कसको भाग्य के लेखा छ कसले छ देखेको
0: हामी

0: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बैंक व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल सूचो नगति आयोजना बैंक सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख मासको घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्ने हुन पूर्ति प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यसित रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हुन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल
2: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार खडा खाँदै
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि तिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको काम लिएको हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
4: हजुर होइन कसले उजुरी गर्यो

धर्मी।

I'm not afraid.

0: স্টার কলোনিয়া তথা জোড়ামাই অফসেট প্রিন্টিং প্রেস সমুদ্র কুন্ডিনগর পালিকা পাঁচ সমির স্কুল খুম্বু বিগত দেখি নেই গ্রাহক বিশ্বাস ভিত্তি আয়ু নিউ স্টার কলোনিয়া তথা জোড়ামাই অফসেট প্রিন্টিং প্রেস থপ সেবা সবই সঙ্গ हाम्रा सेवाहरू भोट सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ विद्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गर्दै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर मोनो सावर बेसिन धारा कमोड पेन सेट पीवीसी पाइप सीपीभीसी पाइप पाइनुको साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कूटरहरू मरम्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203099 0385203060 मोबाइल नम्बर 9860321426 र 9841909450 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु
1: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
2: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खडा गरिनेछ यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुकको प्रतिनिधि दिनेछ त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन

0: शर्मिला बधाई छ एसयू त्रिनगरकोमा।
1: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
0: मैले त काठमाडौँको चाबेन सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निधो गरिसके। अनि तिमी नि?
1: म त कहाँ पढ्ने अन्यलमा छु भने।
0: के अन्यलमा पढ्नु हो? हामी कक्षा दसमा मिलेर पढ्यो, अब पनि सँगै पढौँ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
1: हो र, कुन कुन विषय पढाइदो रहेछ त्यहाँ?
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ।
1: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
0: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिन काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
2: हाम्रो के दोष सर पक्रिनु भएको सर?
3: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
4: हामी त जन्ती गएको त हौ सर।
3: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
2: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
3: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
4: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
3: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुपै लाएर बस्नुहोस्।
5: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।

0: Istana, sunga sun, hanggi mama di bangun warku, uti tolu warku ajarama to, buk siurini. Mura, mini mula tista to.
1: Soita, tini aruku kye khas kus kurang desa, kye bobana to, kye bainan is, maile suni sake, yada buksa buksi banyo mudaina, yota samajik abisas matra ho. Buju, kasele buksi ko aruplanu, kutnu, pitnu, pira dinu wa, gali bichiti gormi mudaina, tisto kare samajik aparad ho. Buksi ko aruplanu, kutpit gormi, tatha pira dinu lai 10 parsa kait, ra 50,000 dekhi 1 lakh rupaya samma jarimana huncha. Buksi arup lagaera, kutpit, anga bhanga garne lai, 10 parsa kait sangai, jan marne udyog antargat, thap sajay pani huncha. Yo kura tiniharule afna abhibhavakharulai pani bhannu hai.
2: Huncha mami.
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना नियमित रूपले गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय पुष्टि प्रदेशद्वारा जनहितमा जारी सन्देश
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना नियमित रूपले गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
7: हिमरताका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
7: मलाई मुखले घाँटेको क्यान्सर छ बाँचेर पनि म मरे तुम्बे भए म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य स्वास्थ्य समस्या देखियो धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
3: नेपाल सरकार विज्ञापन

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत सेवा ग्रही महानुभाव यातायात व्यवस्था कार्यालय प्रबंधन सेवा प्राप्ति को सहजीकरण के लिए नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राख अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन नगरी आपको सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कई ग्रासो आईना ग्रासो सुने अधिकार कार्यालय प्रमुख सोजी संपर्क राख सकने कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराजमान गये
1: का कारण आज उन्हें फोक्सो को कैंसर यही गलती का कारण कहीं दिन में मेरे जीवन समाप्त होने
2: तीन धूमपान का कारण मेरे पहले बच्चा अपंग जन्म दोसों बच्चा भी जोगा सक
1: मैं मुखला घाटी को कैंसर से बांचे नमरतुंगे मैं अलिक हिड़न सक स्वास्थ्य श्वास में समस्या देखियो धूमपान करना छोड़ स्वस्थ जीवन नेपाल सरकार विज्ञापन बोर्ड
0: सवारी साधन को हिंदी और तेलुगु श्रृंखला संबंधी सूचना आदरणीय सेवा ग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन नया खरीद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र चेसिस को अवस्था रुजू वा अन्य कुनै कैफियत भए नभएको रुजू गरेर मात्र खरीद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराजमान
3: ल अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
4: दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
3: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पार्क सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
4: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी एलईडी टीभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
5: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
3: प्रोपाइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809590094 र 9833868
4: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
5: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ।

0: दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आरो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858873 र 9816034213।
0: सुलुखु आँखा उपचार केन्द्र सुलुदुत्कुमा नगरपालिका नम्बर 5 सलेरी सुलुखु।
2: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदलित सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै ग्राहकमा सुन्ने अधिकार कार्यालय प्रमुखसँग सिजन सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
4: खै जन्मदाता दिनुहोस् त।
5: जन्मदाता गरेको छैन नि म्याडम।
4: बाउ जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि।
5: मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
11: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
12: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोपाइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्ले।

0: मैं मेरे तो हाथ खुट्टा अरुणा झमझम करीमासी हंगाम बनाओ हो के खी एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हिरान भिंदा नदी रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हमजी औषधालय में हो रे भर उपचार कराने भाग हमजी औषधालय तीर हिड़क न दीदी और संगे जाऊ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सोमबार हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा फर्म 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com बाट संसारभरिक साथ प्रसारण भइरहेको साँझ 5 बजेको सुनु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति र भोलि देशका धेरै ठाउँमा मुसलधारेदेखि आरीघट्टे वर्षाको सम्भावना छ। बंगालको खाड़ीमा विकसित प्रणाली उत्तर पश्चिम सर्दै गएकाले यसले आज राति र भोलि धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको विभाग अन्तर्गतका मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन मार्फत जानकारी गराएको छ। महाशाखाका अनुसार देशभरको हिमाली पहाड़ी भागको श्री बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेस बागमती र गण्डकी प्रदेशको तराईका एक दुई ठाउँमा मुसलधारेदेखि आरीघट्टे वर्षाको सम्भावना छ। यसै बीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। आरीघट्टे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान पछि प्राधिकरणले चेतावनी जारी गर्दै आकस्मिक बाढ़ी पहिरो दिवान गे ग्रहण बहाव र कटानको जोखिम बढ़ने बताएको हो। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातमा आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। धनुषामा दृष्टि बन्दकमा राखेको जग्गा बैंकमा राखेर 4 करोड़ रूपियाँ ठगी गरेको आरोपमा एकै परिवारका 3 जना पक्राउ परेका छन्। मिटर ग्यास तथा ठगी सम्बन्धी मुद्दामा फरार भएका धनुषाको जनकपुर धाममा उपमहानगरपालिका वडा नम्बर 16 कपिलेश्वर निवासी 53 वर्षीय गोपाल शाह र उहाँकी श्रीमती 48 वर्षीय रेखा शाह र छोरा 32 वर्षीय हरेराम शाहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रूप खड़काले जानकारी दिनुभएको छ। जनकपुर धाम उपमहानगरपालिका 2 निवासी गोविन्द कुमार शाहले व्यापार व्यवसाय गर्नका लागि गोपाल शाहसँग जग्गा दृष्टिबन्धकका रूपमा राखी कपाली तमस्सु गरेर उनी 100 लाख रूपियाँ ऋण लिनुभएको थियो। गोविन्द शाहले दृष्टिबन्धकमा रजिस्ट्रेशन गरिदिएको जग्गापछि जग्गा धनीलाई थाहै नदी गोपाल शाह सहित 3 जनाले बैंकमा भितो राखी 4 करोड़ रूपियाँ ऋण लिएको पाइएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो। विभिन्न अस्पतालमा इन्टर्नशिप गरिरहेका चिकित्सक मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले विरोध प्रदर्शन गरिरहेका छन्। आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरूले शनिबार काठमाडौँको माइती घरमा विरोध प्रदर्शन गरेका हुन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरूद्धको संघर्ष समिति बनाएर उनीहरूले प्रशिक्षार्थी चिकित्सक इन्टर्न तथा आवासीय चिकित्सकको ड्यूटी समय नेपालको श्रम होइन 2074 बमोजिम दैनिक अधिकतम 12 घण्टा र हप्तामा 72 घण्टा भन्दा बढ़ी हुन नहुने तथा हप्तामा 1 दिन अनिवार्य विदाको व्यवस्था हुनुपर्ने अधिक समय काममा खटाइएको गुनासो गरेका छन्। उनीहरूले हप्तामा 48 घण्टा भन्दा बढ़ी काम गराइएमा श्रम ऐन अनुसार अतिरिक्त समय ओभरटाइम भत्ता उपलब्ध गराइने पर्ने माग गरेका छन्। त्यस्तै नेपाल सरकारले बजेट भाषण मार्फत बढ़ाएको तलब र विगतको सहमति अनुरूप आवासीय चिकित्सकहरूलाई अधिकृत 8 तहस्तरको बढ़ेको तलब कार्यान्वयन गर्ने गरिनुपर्ने एमबीबीएस र बीडीएस पूरा गरेपछि एमबीएस अध्ययनका लागि राखिएको 1 वर्षको अनिवार्य कार्य अनुभवको प्रावधान खारेज गर्नुपर्ने लगायतका माग उनीहरूको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानमा अमेरिकाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 38 जनाको ज्यान गएको छ। 400 जना भन्दा बढ़ी घाइते भएको इरानको स्वास्थ्य मन्त्रालयलाई उद्धत गर्दै समाचार संस्था एएनआईले जनाएको छ। आक्रमणले ठूला ऊर्जा सुविधा र समन्वय नियन्त्रण तयार लगायत नागरिक पूर्वाधारलाई समेत असर पुर्याएको छ। अमेरिकाले यो कार्यवाही इरानको सैन्य क्षमता कमजोर पार्न र क्षेत्रीय सुरक्षा खतरा न्यूनीकरण गर्न गरेको बताएको छ। तर इरानले नागरिक पूर्वाधारलाई लक्षित गरिएको आरोप लगाएको छ।
अन्तिममा खेल समाचार 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो भएको छ। आज बिहान मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो। इण्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेट्टायो। नेपालका साना प्रवीणले अब जुटाउ 25 रन जोडिन्। सावित्री भामीले 24 रन तथा अरूण विष्टले अब जित 16 रन बनाइन्। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इण्डोनेसियाले विश्व ओभरमा 9 विकेट गुमाउँदै 68 रन बनाएको थियो। मनिषा उपाध्यायले 4 विकेट ल्याएकी छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385200016 फोन वा सोलिया फ्यान न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलु हालचाल सकियो। साँझ 7 बजेको सोलु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलिया फ्यान सुन्दै रहनुहोला। नमस्कार।

0: विद्युत प्राधिकरण सोलु खुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नेत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03।
1: समयमै महसुल दिन उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको दशमत समसा पोतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणे स्थापना केन्द्र एसआरडीसी काफ्री पनिपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारी का लगी संपर्क नंबर 98 52 55 768
0: अंक 9 8 5 3 0 5 5 7 6 8

0: अहिले भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुपकुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
5: आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्रो मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँदा र ल आँखा बन्द गर त
5: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गर
6: ल अब आँखा खोला त
5: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँ भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भाउमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742848040 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सुनि दुपकुण्डा नगरपालिका कुडा नम्बर 5

0: बच्चा बालक बालिकालाई काममा लगाएको सिपाहीमा कानुन अनुसार खडा काम्रै नियोजित गर्नुपर्छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता
2: बोलाउनुहोस्।
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उमेरकै लागि गरेको, त्यो यसरी बोलाउनु हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता, यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुन्द साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई फर्म मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुनिखुम्बु।
6: बाबा, म आज स्कुल जाने मन छैन, आज जाने नि है?
7: सुन्छु भयो
6: होइन, यतिकै जाने मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ, सरले सुन्नुहुन्छ।
7: ए, कुरा त्यस्तो हो, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
8: नमस्ते, कति काम निकाल्नु भयो?
7: आज रिनाले जान्न भन्यो साइन्सको कन्ट गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएरै राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाओ त, सरले केही गर्नुहुन्न।
9: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।

0: कत्तरीका बल्ल बल्ल आफ्नो हातमा पारेको अरबौँको छक्का फुकियो।
1: ए के भो दौडिदिई पाइस त
0: नाई, हामीले पाएको त्यो बाटोको छेक्का अर्को पार्टीले आफ्नोमा पारे।
1: भन को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? छेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

0: न सर हामीलाई छाड्दिनु
1: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब तीन महिना जेल बस्छन्
2: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनुहोस् सर
1: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई एक महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुपै लाएर बस्नुहोस्
3: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: हाम्रो मामाले भन्नुभएको ऊ त पढ्नु घरको हजुरआमा त बोक्सियो रे नि होइन त्यस्तो त
2: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
4: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
5: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: हुन्छ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि मेरो तुङ्गे भयो। म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य स्वास्थ्य समस्या देखियो। धूमपान गर्न छोड, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड। धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ, यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि मेरो तुङ्गे भयो। म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य स्वास्थ्य समस्या देखियो। धूमपान गर्न छोड, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
3: बिन्दु भएर औषधि हालेको
2: नौमा शरीर ढाक्ने कपडा मास्क पाउँदा खोइ यत्तिकै बोट बिरुवामा दिस हाल्ने
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
2: हेर्नुहोस् दाई, यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै जोखिम हुन्छ है किरा मार्ने
2: हो नि। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझेँ, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल
0: कलरला तथा ज्वालामाई अफसेट प्रेस सोलू दुर्कुन्द नगरपालिका 5 सोलू खुम्बु.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजन र बस्नेतको स्वागत छ. नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट.
5: आज राति र भोलि देशका धेरै ठाउँमा आरी घुप्ले वर्षाको सम्भावना. पर्सिसम्म उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह. सकेसम्म रातिको समयमा यात्रा नगर्न सुझाव.
0: सार्वजनिक खरिद ऐन संशोधन पछि निर्माण व्यवसाय उत्साहित आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा.
5: साउन लागेसँगै चाडपर्वको मौसम पनि शुरू. परिवार परम्परा र प्रकृतिलाई जोड्न चाडपर्वको सांस्कृतिक महत्व धेरै.
6: पारिवारिक जमघट साथीभाइसँगको रमाइलो र यो सबै चिजको सम्मिश्रण भने पनि हाम्रो पर्व हो. यो चाहिँ नि कृषिसँग पनि जोडिएको छ. खानपानको चिजहरू पनि कुन बेला हामीलाई कुन चिजको आवश्यकता पर्छ त्यही अनुसार यो पनि जोडिएको छ.
0: भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम 1 को सफल प्रक्षेपण थुप्रै प्राविधिक परीक्षणमा सहयोग पुग्ने र एसिसी 19 वर्ष मुनिको महिला प्रिमियम कपमा नेपाल तेस्रो विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान पाउने 3 बजे फ्रान्स र इङ्ल्याण्ड खेल्दै.
7: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर.
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप.
8: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा.
7: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि.
7: न्यून सेवा शुल्क न्यून ब्याज दर.
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह.
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्.
8: शर्तहरू लागू हुनेछन्.
9: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क.
10: Major appliances the AC, cooler, fridge, cooker, induction, air fryer lagaye anya gharko saman haru ghar lyana ta hernu. Tapai pani bhannuhuncha malai ta Major ko bani lagisakeko cha. Major appliances, Major ko bani lagcha.
0: नेपाल दर्पणमा अब खबरको सिलसिला. जलथुमा मौसम विज्ञान विभागका अनुसार आज राति र भोलि देशका धेरै ठाउँमा मुसलधारदेखि आरी घुप्ते वर्षाको सम्भावना रहेको छ. बंगालको खाड़ीमा विकसित प्रणाली उत्तर पश्चिम सर्वे गरेकाले यसले आज राति र भोलि धेरै ठाउँमा ठूलो पानी पार्ने सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन मार्फत जानकारी गराएको छ. महाशाखाका अनुसार देशभरको हिमाली पहाड़ी भाग कोशी बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेश बागमती र गण्डकी प्रदेशको तराईका एक दुई ठाउँमा मुसलधार धारेदेखि आई घोप्ते वर्षाको सम्भावना रहेको छ. यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ. आई घोप्ते पानी पर्ने सक्ने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि प्राधिकरणले चेतावनी जारी गर्दै आकस्मिक बाढ़ी पहिरो डुबान ग्राम बहाव र कटानको जोखिम बढ़ने बताएको हो. प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातको आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ. विशेष गरी पाँचथर इलाम झापा शंखुवासभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितवन गोर्खा लमजुङ कास्की तनहुँ पर्वत बागलुङ म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा गाडी सञ्चारमा विशेष प्रावधानी अप्नाउन भनिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय पालिका तथा स्वयंसेवकलाई विपद प्रतिकारका लागि तयारी अवस्थामा रहन जोखिमयुक्त राजमार्ग तथा सड़क खण्डमा पहिलो पन्छाउने उपकरण तयारी अवस्थामा राख्न आग्रह गर्नुभएको छ। यसैबीच अहिले गण्डकी र बागमती प्रदेशका केही र कोशी प्रदेशका एक दुई ठाउँमा पानी परिरहेको छ। पछिल्लो छ घण्टामा दाङको अमरापुरमा 106 मिलिमिटर वर्षा मापन भएको छ।
5: देशभर सक्रिय रहेको मनसूनका कारण बितेको 24 घण्टामा भएका विभिन्न विपदका घटनामा परि एकजनाको ज्यान गएको छ, 9 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 24 घण्टामा देशभर 42 विपदजन्य घटनाहरू दर्ता भएका छन्। सबैभन्दा धेरै 14 जिल्लाका 22 ठाउँमा पहिरो गएको छ। विपदका कारण पछिल्लो 24 घण्टामा अनुमानित 18,05,000 रूपियाँ बराबरको आर्थिक नोक्सानी भएको प्राधिकरणले जनाएको छ। वर्षा र पहिरोका कारण देशका 6 मुख्य सड़क खण्डहरू पूर्ण रूपमा अवरूद्ध भएका छन्। यो वर्षको वैशाख 1 गतेदेखि साउन 2 गतेसम्म विपदजन्य घटनाबाट 164 जनाको ज्यान गएको छ। 3,389 विपदका घटना भएकामा 1 जना बेपत्ता भएका छन् भने 981 जना घाइते भएका छन्। त्यस्तै 4,505 परिवार प्रभावित भएका छन्। वैशाख 1 गतेदेखि अहिलेसम्मको विवरण अनुसार सर्पदंशबाट मात्रै 39 जनाको ज्यान गएको छ। त्यस्तै चट्याङबाट 25, लेक लागेर 21, आगलागीबाट 17 र वन्यजन्तुको आक्रमणबाट पनि 17 जनाको ज्यान गएको छ। यस्तै हावाहुरी र पहिरोका कारण 13 जनाले ज्यान गुमाएका छन्। बाढ़ीबाट 10 र आधीघप्ते वर्षाका कारण 4 जनाको ज्यान गएको छ। प्राधिकरणले विपदका घटना बढ़िरहेका र अबका दिनमा अझै जोखिममा रहेको भन्दै यात्रामा निस्कनु अघि सड़क विभाग र स्थानीय प्रहरीसँग सम्पर्क गरी सड़कको अवस्थाबारे जानकारी लिन र भिरालो एवं कमजोर जमीन भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
0: गएको असार 25 गते जनकपुरबाट काठमाडौँका लागि पैदल मार्च शुरू गरेका मिठर ब्याज पीड़ितहरू निजगढ़बाट फर्किएका छन्। हिजो सरकारसँग 9 बजे सहमति भएपछि उनीहरू जनकपुरबाट हिँडेको 10 दिनमा आज घर फर्किएका हुन्। पैदल मार्च गरिरहेका बेला उनीहरूसँग वार्ता गर्न गृहमन्त्री सुदन गुरूङसहितको टोली बाँडाको निजगढ़ पुगेपछि उनीहरू त्यही रोकिएका थिए। उनीहरू निजगढ़मा रहेको उद्योग वाणिज्य संघको भवनमा 6 दिन बिताएका छन्। जनकपुरबाट शुरू भएको पैदल मार्चमा विभिन्न जिल्लाबाट गएका पीड़ित थपिने निजगढ़मा आइपुगेर 5 दिने भएका थिए। यसअघि सरकारसँग पटक पटक सहमति गरेर पनि माग पूरा नभएकोमा यो पटक भन्ने आफूहरूको समस्या समाधान हुने आशा रहेको पीड़ितहरूको भनाई छ। मिटर ब्याजी साहुका कारण थाथलो गुमाउने अवस्थामा पुगेका, चर्को ब्याजको दलदलमा फँसेका र मानसिक तथा शारीरिक शोषण बेहोरिरहेका स्थानीय पीड़ितहरू न्याय पाउने बलियो आश्वासन बोकेर घरतर्फ लागेका पीड़ितहरू बताउँछन्। सरकारले मिटर ब्याजलाई आर्थिक अपराध घोषणा गर्ने र नियन्त्रणका लागि विशेष कानून बनाउने प्रतिबद्धता जनाएको छ। पीड़ितलाई राहत प्याकेज, छुट्टै न्यायाधिकरण गठन तथा कानूनी अवरोध हटाउने व्यवस्था गर्ने सम्झौता पत्रमा भनिएको छ।
5: सरकारले हरुवा चरुवा मुक्ति घोषणा गरेको 4 वर्ष बितिसक्दा पनि आफूहरूको वास्तविक पहिचान र सामाजिक सुरक्षाको विषय अधुरै रहेको पीड़ितहरूले गुनासो गरेका छन्। 4 हरुवा चरुवा मुक्ति दिवसका अवसरमा राष्ट्रिय हरुवा चरुवा अधिकार मंचले जनकपुरमा पत्रकार सम्मेलन गरी कानूनी रूपमा मुक्ति घोषणा भए पनि पहिचान, भूमि अधिकार र पुनस्थापनाबाट वञ्चित हुनु परेको बताएका हुन्। मंचका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले हरुवा चरुवा मगत संकलन, प्रमाणीकरण तथा परिचय पत्र वितरण निर्देशिका 2080 तत्काल राजपत्रमा प्रकाशित गरी कार्यान्वयन गर्न र मध्य प्रदेशका 8 जिल्लामा लगत संकलन शुरू गर्न सरकारसँग माग गर्नुभयो। मंचका महासचिव लागेन्द्र सदाले पुस्तौदेखि बाध्यकारी श्रम गर्दै आएका हरुवा चरुवाहरू अझै पनि न्यून ज्यालामा श्रम गर्न बाध्य रहेको उल्लेख गर्नुभएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार नेपालमा हरुवा चरुवाको संख्या 1 लाख भन्दा बढ़ी छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देवालले 2079 साउन 2 गते हरुवा चरुवा मुक्तिको घोषणा गर्नुभएको थियो।
0: नागरिक अगुवा वीरेन्द्र राज पाण्डेको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ। नागरिक आन्दोलनका अगुवा पाण्डेको 87 वर्षको उमेरमा हिजो बेलुका विशाल नगरमा रहेको उहाँको निवासमा निधन भएको थियो। पाण्डेप्रति श्रद्धांजलि व्यक्त गर्न नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता नारायण काली श्रेष्ठ र अग्निप्रसाद सापकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियार लगायत नागरिक समाजका अगुवा, लेखक तथा अभियन्ताहरू आर्यघाट पुग्नु भएको थियो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिक अगुवा वीरेन्द्र राज पाण्डेको निधनसँगै राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व नैतिक नेतृत्व र लोकतन्त्रका सजग पहरेदारलाई गुमाएको बताउनु भएको छ। अर्थ सचिव अर्थमन्त्री विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उहाँले देशको अर्थतन्त्र सार्वजनिक प्रशासन र विकास सम्बन्धी बहसलाई नयाँ दृष्टि दिनुभएको सभापति थापाले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
1: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर
11: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रणालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरसिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
1: स्वास्थ्य पानी सरसफाई तथा स्वच्छता शिक्षा सामाजिक तथा व्यवहार परिवर्तन संचार सामाजिक नीति तथा सुशासन आपूर्ति तथा रसद व्यवस्थापन प्रशासन संचालन कार्यक्रम सहयोग विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन अनुगमन मूल्यांकन जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
11: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
1: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह पछाडि परिएका जनजाति दलित मधेसी मुस्लिम LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू व्यावसायिकता निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने सिक्नको लागि दृढ रूपले प्रतिबद्ध अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप मौखिक र लिखित भएको 11 महिनाको यूएन ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता
11: कार्यस्थल काठमाडौँ जनकपुर खरा धनगढी दिपाल नेपालगंज भैरहवा सुर्खेत भद्रपुर
1: आवेदन दिनको लागि people2people.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस् जस्तै हालसालको फोटो नेपाली नागरिकता व्यक्तिगत विवरण बायोडाटा शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि SLC-देखि उच्च तहसम्म तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस् साथै उक्त कार्यक्रम बाट हासिल गर्न चाहेको ज्ञान सिप अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नभर्ने गरी उत्प्रेरणा पत्र
11: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-5439-788 वा 01-5439-746 सम्पर्क गर्न सक्नुहुनेछ।
12: सुन त मेरो कपडा प्याकिङ गरिदिउ त सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
13: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
12: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आजको किरण CMC क्यान्सर इन्स्टिच्युट
14: फोन 056-494-333 493-555
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज राति र भोलि देशका धेरै ठाउँमा आरिघुप्ती वर्षाको सम्भावना पर्सिसम्म उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह सकेसम्म रातिको समयमा यात्रा नगर्न सुझाव गएको असार 25 गते जनकपुरबाट काठमाडौँका लागि पैदल मार्च शुरू गरेका मिटर ब्याज पीड़ितहरू सरकारसँग सहमतिसँगै निजगढ़बाट घर फर्किए नागरिक अगुवा देवेन्द्र राज पाण्डेको पशुपति आर्यघाटमा आज अन्त्येष्टि लगाएका खबर प्रस्तुत गर्यो।
5: सार्वजनिक खरीद ऐन 2063 को दोस्रो संशोधनलाई निर्माण व्यवसायीहरूले पूर्वाधार क्षेत्रको ऐतिहासिक सुधार भनेका छन्। संशोधनले वर्षौंदेखिको अत्याधिक न्यून दर अर्थात लो बिडिङको प्रतिस्पर्धा अन्त्य गरी गुणस्तरीय प्रतिस्पर्धामा जान सघाउने उनीहरूको भनाइ छ। नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्गका अनुसार अब 30% भन्दा बढ़ी घटीमा परेको बोलपत्र मूल्याङ्कन नै नहुँदा ठेक्का सामान्यतया 10-15% दायराभित्रै प्रतिस्पर्धी रूपमा वितरण हुनेछ। भेरिएसन स्वीकृतिको अधिकार पनि विकेन्द्रीकरण गरिएकाले फाइल अड्किने समस्या हट्ने उहाँले बताउनु भएको छ। महासंघका पूर्व अध्यक्ष रमेश शर्माले पनि यसलाई ठूलो परिवर्तन भन्नुभएको छ। उहाँका अनुसार अब समयमै काम गर्ने व्यवसायी घाटामा पर्ने अवस्था रहँदैन। महासचिव शिवहरि घिमिरेका अनुसार बिडिङका कारण रोकिएका र रूपलाभ बनेका आयोजनाहरू अब सञ्चालन हुनेछन्। सरकारले पूर्वाधार विकासलाई तोकिएकै समयमा गुणस्तरीय बनाउने उद्देश्यले हालै सार्वजनिक खरिद ऐन 2063 को दोस्रो संशोधन गरेको हो।
0: बर्ड फ्लूको प्रभावका कारण घटेको कुखुरा भन्ने उत्पादन र मासुको खपत फेरि बढ़न थालेको छ। देशका विभिन्न 11 जिल्लामा बर्ड फ्लू देखिएपछि विगतमा मासु र अण्डाको खपत निकै घटेको थियो। नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत अहिले विस्तारै बढ़न थालेको बताउनु भएको छ। उहाँका अनुसार दैनिक 8 लाख किलो हाराहारी कुखुराको मासु खपत हुने गरेकोमा घटेर 6 लाखमा झरेको थियो। अहिले खपत बढ़ने क्रम शुरू भएको छ। ब्रोइलर जिउँदो कुखुरा प्रति किलो 250 रूपियाँबाट झरेर 140 आइपुगेको थियो। अहिले बढ़ेर प्रति किलो 190 रूपियाँमा पुगेको लामिछानेले जानकारी दिनुभयो। नेपाल लियर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले पनि दैनिक 45 लाख कोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाखमा झरेको बताउनुभयो। अहिले अण्डाको खपत बढ़ेसँगै मूल्य बढ़न थालेको उहाँको भनाइ छ।
5: पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि सञ्चालन गरेको अभियानलाई तीव्रता दिएको छ। महानगरले आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा नागरिकहरूले यस अभियानको प्रशंसा गर्दै समर्थन जनाएका छन्। सहभागीहरूले पोखरा बस पार्क, फिर्की खोला र अमरसिंह चोक लगायतका क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउन महानगरले निर्वाह गरेको भूमिका सकारात्मक रहेको बताएका छन्। उनीहरूले बस पार्कका लागि अधिग्रहण गरिएको 187 रोपनी जग्गामै बस पार्क निर्माण गरिनुपर्ने र फिर्की खोलाको सीमा यकिन भइसकेकाले तत्काल फिर्की करिडोर निर्माण शुरू गर्न सुझाव दिएका छन्। महानगरले हालै मात्र ती क्षेत्रमा डोजर प्रयोग गरी अवैध संरचना हटाएको थियो। कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै महानगरका मेयर धनराज आचार्यले सार्वजनिक जग्गा संरक्षणको अभियानबाट महानगर पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रारम्भिक अनुमान अनुसार पोखरामा वन क्षेत्र सहित झण्डै 81,000 रोपनी सार्वजनिक जग्गा रहेको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका निर्णयले ठूलो क्षति पुर्याएमा तिनलाई तत्काललै फेर्नुपर्ने बताउनु भएको छ। रौतहटमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारले नागरिकको भलाइका लागि निर्णय गर्ने गरे पनि कहिलेकाहीँ ती निर्णयबाट हानि पुग्न सक्ने र त्यस्तो अवस्थामा निर्णय परिवर्तन गर्नुपर्ने बताउनुभयो। हजारौं निर्णयमध्ये केही मात्र विवादित हुने र शुरूमा विवादित देखिएका धेरै निर्णय पनि पछि सही साबित हुने गरेको उहाँको भनाइ छ। नेतृत्वले दूरदृष्टि राखेर गरेका निर्णय कार्यान्वयनमा चुनौती आउँदा आलोचित हुने गरेको पनि उहाँले उल्लेख गर्नुभयो। वर्तमान सरकारको नियतमा कुनै शंका नरहेको दावी गर्दै उहाँले नियतभन्दा निर्णयमा आउने त्रुटि सच्याउन सजिलो हुने बताउनुभयो। साथै पार्टी गलत दिशामा गएमा नेता कार्यकर्ताले खबरदारी गर्नुपर्ने र मन्त्रालय स्तरमा समाधान नभएका विषयमा पार्टीले अभिभावकत्व निर्णय लिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
5: सड़क विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालको आयोजनामा नागढुङ्गा सुरुङ मार्गमा नागढुङ्गा टनल रन एण्ड वाक सम्पन्न भएको छ। नागढुङ्गा सुरुङ मार्गको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्धन गर्ने उद्देश्यले दौड़ तथा पदयात्रा गरेको विभागले जनाएको छ। नागढुङ्गा नौगुसे सुरुङ मार्ग अन्तर्गत 2688 मिटर लामो छ। शुरूआती ठेक्का सम्झौता अनुसार यो आयोजना सन् 2023 अप्रेल 26 भित्रै सम्पन्न हुनुपर्नेमा ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारण यो आयोजनाको काममा ढिलाइ भएको हो। आयोजनाका अनुसार काठमाडौँ प्रवेश तथा बाहिरिने नागढुङ्गा नौगुसे नाका हुँदै दैनिक औसतमा 2 पाइङ्ग्रे बाहेक झण्डै 8,000 भन्दा बढ़ी साना तथा ठूला गाड़ी गुड्छन्। यो सुरुङ मार्गको उद्घाटन आउँदो 11 गते गर्ने तयारी छ।
0: नेपाल दर्पणमा रंग दर्पण सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: ए ए कहाँबाट बाटो काट्न लाग्नु भएको भुटे जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
16: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
17: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
18: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
17: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
18: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6961 41106।
19: स्वस्थ जीवनका लागि आयुर्वेद।

0: भरपूर मनोरंजन सहित मात्र 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको निजी अन्तरिक्ष कम्पनी स्काई रूट एरोस्पेसले भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम एक सफलतापूर्वक प्रक्षेपण गरेको छ। हैदराबादको कम्पनीले रकेटको प्रक्षेपण आन्ध्र प्रदेशको श्रीहरिकोटमा रहेको प्रक्षेपण स्थलबाट स्थानीय समय अनुसार दिउँसो 12:05 गरेको बीबीसी हिन्दीले जनाएको छ। यसअघि यो रकेट बिहान 11:30 प्रक्षेपण गर्ने तालिका रहे पनि उडान हुनुभन्दा झण्डै 5 मिनट पहिले काउन्टडाउनमा रोकिएको थियो। केही समयपछि प्रक्रिया फेरि शुरू गरेर रकेटलाई सफलतापूर्वक प्रक्षेपण गरेको कम्पनीले जनाएको छ। बीबीसीका अनुसार यो परीक्षण उडानलाई मिशन आगमन नाम दिएको छ। यस मिशन अन्तर्गत विक्रम एक धेरै प्राविधिक परीक्षणसँग जोड़िएका पेलोड लिएर प्रस्थान गरेको छ। रकेटले प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा पोस्टकार्ड र कस्मिक ब्लूम नामक एउटा कलाकृति पनि लिएर गएको छ। स्काई रूट एरोस्पेसले यसअघि 2022 विक्रम एस सब अर्बिटल रकेट पनि लन्च गरेको थियो। यसैबीच भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम एकको सफल प्रक्षेपणमा भारतीय अन्तरिक्ष एजेन्सी इसरोका प्रमुख बी नारायणनले प्रशंसा गर्नुभएको छ। 8 वर्ष अघि मात्र शुरू भएको कम्पनी स्काई रूट एरोस्पेसले प्राप्त गरेको सफलता उच्च स्तरको रहेको उहाँले बताउनु भएको बीबीसी हिन्दीले जनाएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो भएको छ। बिहान मलेसियामा तेस्रो स्थानको लागि भयो खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो। इण्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14/2 बलमा 1 विकेट गुमाएर भेट्टायो। नेपालका साना प्रवीणले अभिजित 25 रन जोड़िन्। सावित्री धामीले 24 रन तथा करूणा विष्टले अभिजित 16 रन बनाइन्। यसरी टस जितेर पहिला ब्याटिङ गरेको इण्डोनेसियाले 20 ओभरमा 9 विकेट गुमाउँदै 68 रन बनाएको थियो। मनिषा उपाध्यायले 4 विकेट लिइन्। यसअघि हिजो भएको सेमी फाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा छनौट भइसकेको छ।
2: र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समयअनुसार बिहान 2:45 शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग 2-0 गोलले पराजित फ्रान्स र सावेक विजेता अर्जेन्टिनासँग 2-1 पराजित इंग्ल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डन बुटको होडमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका किलियन एम्बाप्पे र उस्मान डेम्बेले तथा इंग्ल्याण्डका हेरी केन र जुड बेलिङ्गमले सेमी फाइनलबाट बाहिरिए पनि गोल्डन बुट जित्ने सम्भावना कायमै राखेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका किलियन एम्बाप्पे समान 8-8 गोल सहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा असिस्टका कारण मेसी अहिले गोल्डन बुटको दौड़मा अघि छन्। विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्यराती 12:45 सावेक विजेता अर्जेन्टिना र 2010 विजेता स्पेन बीच खेल हुनेछ।
1: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
2: आजको रंग दर्पण साउन महिनाको सांस्कृतिक महत्वमा

हिजो देखि साउन महीना शुरू भयो। साउने झरीले खोला खोल्सा उभिरहेका छन् भने डाँडाकाँडा हरियालीले ढाकिएका छन्। यही मौसममा किसान हिलाम्मे खेतमा धान रोप्न व्यस्त छन्। साउन किसानका लागि वर्षकै सबैभन्दा व्यस्त समय हो। बिहान सबेरैदेखि हलो जोत्ने, गोरु कुदाउने, धानको बिउ उखेल्ने र हिलाम्मे खेतमा रोप्ने काम दिनभरि चलिरहन्छ। असार साउनको रोपाईमा महिलाहरू असारे गीत गाउँदै हिलोमा खेल्दै र एक अर्कासँग रमाइलो गर्दै

0: हिजो परेको साउने संक्रान्तिको पनि विशेष महत्व छ। यस दिन रोग व्याधि नलागोस्, अन्न राम्रो होस् र वर्षभरि सुख समृद्धि तथा स्वास्थ्य कायम रहोस् भन्ने कामना गरिन्छ। साउन लाग्नु भनेको नेपाली समाजमा वर्षभरि चल्ने चाड पर्वहरूको यात्रा शुरू हुनु पनि हो। साउनको हरियाली त्यसैमाथि झरीको रिमझिम वर्षा र शहरका सड़क गल्लीमा हरियो चुरा साड़ी तथा पोते किनबेच गर्नेहरूको चहल पहलले यो महिनालाई विशेष बनाउँछ। सोमबारे व्रतका लागि शिव मन्दिरमा लाग्ने भक्तजनको भीड़ले पनि साउनको रौनक अझै बढ़ाइन्छ। त्यसैमाथि तीजका नयाँ गीत घन्किन थाल्छन्।
1: Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind, Jai Hind,

साउनको सबैभन्दा पहिले आउने चाड हो घण्टाकर्ण अर्थात गठे मंगल। यस दिन गाउँटोलमा भूतप्रेत र नकारात्मक शक्तिलाई भगाउने प्रतीक स्वरूप घण्टाकर्णको पुतला बनाएर घर दैलो घुमाइन्छ। घण्टाकर्णपछि नागपञ्चमी आउँछ। यस अवसरमा घरको मूल ढोकामा नागको चित्र टाँस्ने, दूध दही र फूल चढाएर नाग देवताको पूजा गर्ने चलन छ। त्यसपछि आउने प्रतीक्षित पर्व भनेको जनै पूर्णिमा तथा रक्षाबन्धन हो। यस दिन वैदिक परम्परा अनुसार पुरूषहरूले जनै फेर्छन्। गुरू वा पुरोहितबाट हातमा रक्षाबन्धन अर्थात डोरो बाँध्ने चलन पनि छ। साथै दिदी बहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर उनीहरूको दीर्घायु, सुख र समृद्धिको कामना गर्छन्। जनै पूर्णिमाको भोलिपल्टै गाई जात्रा शुरू हुन्छ।

गाई जात्राको अवसरमा बितेका आफन्तको सम्झनामा गाई वा गाईको भेषमा सजिएर शहर परिक्रमा गरिन्छ। दुःखलाई हाँसोमा बदल्ने यस पर्वमा हाँस्य व्यङ्ग्य, भेषभूषा र सामाजिक टिप्पणीले रमाइलोको अर्को आयाम थपिदिन्छ। त्यसपछि कृष्ण जन्माष्टमी, कुशी औंसी जस्ता चाड़ आउँछन् र महिनाको अन्तिम हप्ता महिलाहरूको रमाइलो पर्व हरितालिका तीज मनाइन्छ।

0: नेपालीका तीजको भोलिपल्ट मनाइने ऋषि पञ्चमीसँगै चाडपर्वको यात्रा साउनदेखि भदौ हुँदै असोजतर्फ अघि बढ्छ। साउनको लोटो फाल्ने परम्पराबाट शुरू भएको यो पर्वमै क्रम दशैं तिहार छठ हुँदै माघे संक्रान्तिसम्म निरन्तर चलिरहन्छ। नेपाली समाजमा साउनले चाडपर्वको ढोका खोल्ने र माघले त्यसलाई विदाई गर्ने सांस्कृतिक मान्यता रहेको छ। त्यसैले साउन केवल वर्षाको महिना मात्र होइन, आस्था, परम्परा, रमाइलो र सामुदायिक एकताको शुरूआतको प्रतीक पनि हो, जसले वर्षभरि नेपाली समाजलाई चाडपर्वको उत्साहमा बाँधी राख्छ। संस्कृतिविद बीणा पौडेल:
1: चाडपर्वमा एकै बसेर खानेर हामी सबै सँगसँगै बसेर जे खाए पनि पारिवारिक जमघट सँगै खाने चलन हो। साथीभाइसँगको रमाइलो र मनोरञ्जन पारिवारिक जमघट सबै चिजको सम्मिश्रण भनेको नै हाम्रो पर्व हो। यो चाहिँ कृषिसँग पनि जोडिएको छ। यसका विभिन्न वैज्ञानिक पक्षहरू छन्। चाडपर्व जुन महिनामा शुरू हुन्छ त्यो महिनामा के को विशेषता हो, चिसोसँग बस्ने हो कि पानीसँग काम गर्न जानुपर्ने भएर तिमीहरू नुनीहरू लगाएर पानीमा बस्ने चलन भयो, त्यो चिजसँगको सम्बन्ध भयो। त्यस्तै गरिकन खानपानको चिजहरू पनि कुन बेला हामीलाई कुन चिजको आवश्यकता पर्छ, कुन बेला बढी बलको आवश्यकता पर्छ, यसरी मिलाइएको हुनाले यो सही अनुसार यो पनि जोडिएको छ।
2: रंगदर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: आज राति र भोलि देशका धेरै ठाउँमा आधी घप्टो वर्षाको सम्भावना, पछिसम्म उच्च सतर्कता अपनाउनु प्राधिकरणको आग्रह, सकेसम्म रातिको समयमा यात्रा नगर्न सुझाव,
2: सार्वजनिक खरिद ऐन संशोधन पछि निर्माण व्यवसाय उत्साहित आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा,
0: साउन लागेसँगै चाडपर्वको मौसम पनि शुरू, परिवार परम्परा र प्रकृतिलाई केन्द्र चाडपर्वको सांस्कृतिक महत्व धेरै,
2: भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम एकको सफल प्रक्षेपण थुप्रै प्राविधिक परीक्षणमा सहयोग पुग्ने,
0: र एसिसी 19 वर्ष मुनिको महिला प्रिमियम कपमा नेपाल तेस्रो, विश्वकप र फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान पाउने 3 बजे फ्रान्स र इंग्ल्याण्ड खेल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश दिवाली र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी

0: close to your heart. Solu FM 101.2 MHz。
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आश्वस्त हुनुहोस्। निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा। प्रिय दिदी बहिनीहरु, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरु हरेक क्षेत्रमा शोषित र पीडित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरुले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरुलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरुलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता

Selamat siang, namaskar. Aja punya pertanyaan ini mulai dengan samanya di tahun ini. Aja mukira ku roti bina desu. Ya, mero mampu ni khani kura mati eko. Mere bila khari anda reki cinggi, aga pichwa lansu, ani kira ta bishtane bhaena. Ani kiti beki sura re muna nira mahasangma jali fitzu, namishtan bhaensu. Tapan agnasu, swadishta muskha kura di samagri edu sange nira nira nira nira nira nira nira जस्ता कि सामग्रीहरू पनि आपसमा मिलाउन अलिकति गाह्रो हुन्छ. मान्छेहरू पनि यस्तै हुन्छन् होइन त. केही व्यक्तित्वहरू राम्ररी मिल्छन् र केही व्यक्तिहरू चाहिँ यस्ता हुन्छन् जसमा सजिलै मिल्न सकिँदैन. जब राम्ररी नमिल्ने मान्छेहरू एउटै परिवारमा हुन्छन् भने त्यो परिवारमा समस्याहरू आउने हुन्छन्. जन्मसँग त कस्तो मिठो भाषणहरूको जन्मसले जन्मसे तुलसा स्वागत दिनलाई भन्छ. अनि यदि मसँग राम्रो व्यवहार गर्ने मसँग मिल्ने हो भने म यो पकाएको कुरा पक्कै तिमीलाई चाख्न दिन्छु. हुन त तिम्रो मतलब के हो? म त तिमीसँग सधैँ राम्रै छु त. ओहो, म त जिस्केको मात्र नि. तिमी पक्कै पनि मसँग सधैँ हुन्छ, सधैँ राम्रो छौ. अनि तपाईँहरूलाई पनि स्वागत छ है साथीहरू, जो हामीसँग रेडियो कार्यक्रम सुन्नको लागि जोडिनु भएको छ. मैले केरा रोटी बनाउनको लागि केही कुराहरू मिक्स गरिराखेको छु, मिश्रण बनाइरहेको छु. आज कार्यक्रममा पनि हामी यस्तै मिश्रणको बारेमा कुराकानी गर्नेछौ. तर केरा रोटी बनाउन चाहिने सामग्रीहरूको मिश्रणको बारेमा होइन है. आज हामी पारिवारिक मिश्रणको बारेमा कुराकानी गर्न जाँदैछौ. आज वरिपरि धेरै मिश्रित परिवारहरू छन् र उहाँहरूसँग केही अनौठो आवश्यकताहरू छन् जुन हामी चाँडै देख्नेछौ. यदि तपाईँलाई मिश्रित परिवार भनेको के हो थाहा छैन भने हामीसँग अन्त्यसम्म रहनुहोस्. यहाँ नारी आशा कार्यक्रममा केही विचार साझा गर्नको लागि हामी अझ धेरै कुराहरू ल्याउँछौ. परिवार कुनै पनि समाजको आधार हो. सुरुमा जब परमेश्वरले पहिलो पुरुष र महिला सृष्टि गर्नुभयो उहाँले एउटा परिवार सृष्टि गर्नुभयो. यद्यपि परिवारले संसारभरि धेरै रूपहरू लिन्छ. आदर्श परिवारमा एक अर्कासँग विवाहित पुरुष र महिला हुन्छन् जबसम्म नीतिले उनीहरूलाई र यस विवाहबाट आउन सक्ने कुनै पनि बच्चाहरूलाई अलग गर्दैन. संसारका धेरै भागहरूमा यो मूल परिवारले विस्तारित परिवारका सदस्यहरू जस्तै आमा बुवा, हजुरबुवा, हजुरआमा, अविवाहित दाजुभाइ वा अन्य विस्तारित परिवारका सदस्यहरूका छोराछोरीहरू पनि समावेश गर्न सक्छन्. प्रत्येक समाज र संस्कृति फरक छ, तर मूल परिवार आदर्श हामी सबैको लागि साझा छ. तर हामी मध्ये धेरैलाई थाहा छ कि हामी सबै यो आदर्श परिवारमा बस्दैनौ. दुवैजना आमा बुवा मात्र भएको घरमा बस्छन्. कहिले काहीँ त्यहाँ आमा बुवा छैनन् र छोराछोरी, हजुर आमा, काकी र काका वा अनाथालय वा पालन पोषण घरहरूमा हुर्केका हुन्छन्. अर्को परिवारको पनि प्रकार छ जुन धेरै मानिसहरूले आफूलाई बिताउने गर्छन् र त्यो मिश्रित परिवार हो जहाँ दुई व्यक्ति जो पहिलो विवाहित थिए तर मृत्यु वा सम्बन्ध विच्छेदको कारणले आफूलाई एक्लै पाउँछन्. यी दुईले विवाह गर्ने निर्णय गर्छन् र यदि उनीहरूका छोराछोरीहरू छन् भने बच्चाहरूसँग अहिले दुई आमा वा दुई बुवा कहिले पनि दुवै र हजुरबुवाको तीन वा चार सेटहरू साथै नयाँ दाजुभाइ र दिदी बहिनीहरू र धेरै काकीहरू काकाहरू हुन सक्छन् जो उनीहरूसँग पहिले थिएनन्. कुनै पनि परिवारमा समस्याहरू हुन्छन् तर मिश्रित परिवारमा केही अनौठो समस्याहरू छन् जुन समाधान गर्नुपर्छ वा यो विवाह पनि अलग र सम्बन्ध विच्छेदमा समाप्त हुन सक्छ. परिवारमा मिलन मात्र हुँदैन, यो एक उद्देश्यपूर्ण यात्रा हो र वर्षौं लाग्न सक्छ. तर पनि सधैँ सकारात्मक आशा राख्नुपर्छ. सबैले मायाको महसुस गर्नु आवश्यक छ. मिश्रित परिवारमा बच्चाको सोच्ने आमा बुवाले उनीहरूलाई साँच्चै माया गर्दैनन् भन्ने महसुस गर्न सम्भव छ र यो बुझ्नु महत्वपूर्ण छ कि बच्चाहरूसँग हुनु र उनीहरूको लागि काम गर्नु र उनीहरूलाई साँच्चै माया गर्नुमा धेरै फरक छ. प्रेम एक भावना मात्र होइन जुन संयोगवश आउँछ र तपाईँले महसुस गर्नुहुन्छ. प्रेम एउटा कर्म हो. यो तपाईँले गर्न बोझ्नु भएको कुरा हो. तपाईँको नयाँ श्रीमानको बच्चा तपाईँको होइन, तपाईँले त्यो बच्चा जन्माउनु भएको पनि होइन. तपाईँले स्वाभाविक रूपमा त्यो बच्चालाई तपाईँले आफ्नो जस्तै माया गर्नुहुन्न. तर त्यो
सुगत चलाउ तपाईँको हुने चाहिन्छ। उसलाई थाहा हुनु आवश्यक छ कि तपाईँले उनीहरूलाई आफ्नो रूपमा माया गर्न अतिरिक्त प्रयास गर्दै हुनुहुन्छ। यसको मतलब यो हुन् कि तपाईँले उसलाई खराब व्यवहारबाट टाढा गर्न अनुमति दिनुहुन्छ वा तपाईँले आफ्नो छोराछोरी भन्दा उसलाई प्राथमिकता दिनुहुन्छ। तर यसको मतलब यो हो कि तपाईँले उसलाई आफ्नै जस्तै व्यवहार गर्नुहुन्छ, तपाईँले उसलाई आफ्नो समय दिनुहुन्छ, जसरी तपाईँ आफ्नो काम गर्नुहुन्छ। तपाईँ आफ्ना छोराछोरीलाई नयाँनिर विशेष महसुस गराउने तरिकाहरूबारे सोच्नुहुन्छ, तपाईँले उहाँको लागि पनि त्यही गर्नुहुन्छ। यो सजिलो हुने छैन, उसले तुरन्तै प्रतिक्रिया दिन सक्दैन। तपाईँ मेरो वास्तविक आमा हुनुहुन्न, तपाईँ को हुनुहुन्छ जस्तो लाग्छ। उसले सोच्न सक्छ कि तपाईँले उसलाई उनको वास्तविक आमाबाट टाढा लग्न खोज्दै हुनुहुन्छ। तर हार नमान्नुहोस् र निराश पनि नहुनु। प्रेम बढ्दो चिज जस्तै हो। यो एक मिश्रित परिवार अद्वितीय छ र एक परम्परागत परिवार जस्तै कहिल्यै हुन सक्दैन भनेर महसुस गर्न पनि उपयोगी छ। यसो गर्न खोज्दा थप पीडा मात्र हुँदैछ। त्यहाँ तिम्रो, यहाँ मेरो, त्यहाँ हाम्रो, तेल र पानी जस्तै तीन भागहरू सबै एकसाथ मिसिन्छन्। यसलाई स्वीकार गर्न र अनेकौं परिस्थितिमा काम गर्दा लामो समय लाग्न सक्छ र धेरै सहज हुन्छ। तर तपाईँको सौतेनी छोरीको आमा बुवा वा त्यो परिवारमा हुनुहुने सबै हजुरबुवा हजुरआमा काकी काकाको बारेमा के हुन्छ? ती मध्ये केही मानिसहरूले तपाईँलाई साँच्चै चोट पुर्याएको हुन सक्छ। तपाईँको पूर्व पतिले आफ्नो छोरासँग सम्बन्ध राख्न चाहनु सक्छ तर तपाईँ वा तपाईँको नयाँ पतिसँग केही गर्न चाहँदैनन्। यहाँ दुईवटा कुराहरू महत्वपूर्ण छन्। पहिलो, हामीले परिपक्व वयस्कहरूको रूपमा हाम्रो बच्चाहरूको लागि सही कुरा गर्नुपर्छ र दोस्रो, हाम्रो मनोवृत्तिले हाम्रो छोराछोरीलाई प्रत्यक्ष असर गर्छ। त्यसैले हामीले माफ गर्नुपर्छ र सम्भव भएसम्म पूर्व श्रीमती र सास ससुरासँग राम्रो सम्बन्ध कायम राख्नुपर्छ। प्रिय दिदीबहिनीहरू, साँच्चै हाम्रो बच्चाहरूलाई सम्भव र यदि सुरक्षित छ भने उनीहरूको प्राकृतिक आमा बुवाहरूको संघको सम्बन्ध चाहिन्छ। स्पष्ट रूपमा यदि तपाईँको बच्चाको बुवा शारीरिक वा भावनात्मक रूपमा दुर्व्यवहार गर्दै हुनुहुन्छ भने तपाईँले तिनीहरूलाई एक्लै सँगै बस्न अनुमति दिनुहुन्न। तर यदि त्यो मामला छैन र दूरीको समस्या छैन भने त्यसपछि तिनीहरूको सम्बन्ध जारी राख्न अनुमति दिनुहोस्। तपाईँको बच्चाको लागि सही कुरा हो। तपाईँले के भन्नुहुन्छ र तपाईँले आफ्नो पूर्व पति, उहाँका आमा बुवा र भाइ बहिनीहरूसँग विवाह गर्ने तरिकाले तपाईँको बच्चालाई प्रत्यक्ष असर गर्छ र तपाईँको बच्चामा ठूलो भ्रम, कोप र अपराध निम्ताउन सक्छ। आफ्नो पूर्व पतिलाई क्षमा दिनु एक प्रेमीको कार्य हो जुन तपाईँ तपाईँको बच्चाको लागि गर्नुहुन्छ। परिणाम तपाईँको लागि ठूलो स्वतन्त्रता हो। तर तपाईँ भन्नुहुन्छ उहाँ क्षमा पाउनु योग्यको छैन, तिमीलाई थाहा छैन ऊ कति निन्दनीय खाना छ। त्यो सबै सत्य हुन सक्छ तर आफूलाई यी दुई प्रश्न सोध्नुहोस्। एक, के म आफूलाई मन पराउँछु जब म ती सबै रिसलाई समाति राखेको हुन्छु? दोस्रो प्रश्न हो, के मेरो निर्दोष बच्चा मेरो र मेरो पूर्व पति पत्नीको नराम्रो भावनामा पर्न योग्य छ? यदि अर्को व्यक्तिले यसको साथ केही गर्न चाहँदैन भने पनि माफ गर्नुहोस्। तपाईँको बच्चाको लागि सही कुरा हो। यो प्रेम र क्षमा तपाईँको वर्तमान विवाह र मिश्रित पारिवारिक स्थितिमा दैनिकी अभ्यास गर्नुपर्छ। तपाईँको नयाँ पति पत्नीले तपाईँले जस्तै अभिभावकको व्यवहार नगर्न सक्छन्। बच्चालाई आफ्नो सौतनी विवाहले अनुशासित गरिरहनु भएको छ भने उसको प्रतिरक्षामा भाग लिने आग्रहको प्रतिरोध तपाईँले गर्नुपर्नेछ। पक्ष लिनु स्वाभाविक हो। मेरो विरूद्ध तिम्रो र तपाईँ सक्नुहुन्छ किनकि तपाईँ सबै अब हामी हुनुहुन्छ। यसले धेरै धैर्यता, धेरै क्षमा र धेरै छलफल हुन्छ। तपाईँ र तपाईँको नयाँ पतिले आफ्ना छोराछोरीको हरेक नयाँ मुद्दा मार्फत कुरा गर्नुपर्छ र समर्थन गर्नुपर्छ। यसले विश्वासको माग गर्दछ। तपाईँले आफ्नो पतिलाई आफ्ना छोराछोरीको साथमा विश्वास गर्नुपर्दछ।
कि यो सबै असम्भव देखिन्छन्। अखण्डक्त एमएलए परमेश्वरको वचन बाइबलमा के भनेका छन् भनी म तपाईँलाई बताउँछु, किनभने जुन योजनाहरू मैले तिनीहरूको निम्ति बनाएको छु ती म जान्दछु। परमप्रभु भन्नुहुन्छ, ती तिनीहरूको उन्नतिको निम्ति हो, नोक्सानीको निम्ति होइन। तिनीहरूलाई आशा र भविष्य दिनलाई एमएलए 29:11 हामी पाउँदछौ। परमेश्वरको प्रतिज्ञा सत्य हो। सायद तपाईँले आफ्नो बहुमूल्य अद्वितीय मिश्रित पारिवारिक काम गर्नको लागि परमेश्वरको मद्दत र शक्तिको लागि उहाँलाई सोध्न सक्नुहुन्छ। यदि तपाईँले उहाँलाई सोध्नुभयो भने उहाँले तपाईँलाई मार्गदर्शन गर्नुहुन्छ। प्रिय श्रोता, जब तपाईँ कार्यक्रममा विश्वास सुन्दै हुनुहुन्छ, आज हामी वरपर हिँड्दा धेरै पारिवारिक समस्याहरू देख्छौ। हुनसक्छ हामीले आफ्नै परिवारभन्दा बाहिर हिँड्न आवश्यक छैन। के तपाईँलाई थाहा छ कि पारिवारिक समस्याहरू सामान्य हुन्? बाइबलमा समस्या भएका परिवारहरूको पूर्ण कथाहरू छन्। आज हामी दुई भाइहरूको लडाईको बारेमा कुराकानी गर्नेछौ र उनीबाट हामी के कुरा सिक्न सक्छौ त्यो पनि विचार गर्नेछौ। आज बाइबलको कथामा हामीले दुई भाइको कथा लिएको छौ, जसमा एकजनाको नाम हो अब्सालोम र एउटाको नाम हो अम्मी। दाजु भाइ वा दिदी बहिनीसँग झगडा गर्नुमा हामी मध्ये धेरैले अनुभव गरेको कुरा हो। हुनसक्छ हामी आफ्नै दाजु भाइ वा दिदी बहिनीसँग लडेका छौ र हाम्रा छोराछोरीहरू एकअर्कासँग झगडा गरेको पनि हामीले देखेको छौ। हुनसक्छ तपाईँको साथीहरू मध्ये एकले आफ्नो भाइ बहिनीसँग केही भयानक झगडा गरेको पनि तपाईँलाई थाहा छ या त पनि देख्नु भएको छ। धेरै जसो परिवारले झगडाको अनुभव गर्छन्।

हामीले सन्तान बन्नुपर्छ। हामीले हाम्रा छोरा छोरीहरूलाई उनीहरूको फाइदाको लागि तिनीहरूको विवाद कसरी समाधान गर्ने भनेर तरिकाहरू सिकाउनु पर्छ, अन्यथा तिनीहरूले एक अर्कालाई गम्भीर रूपमा चोट पुर्याउन सक्छन्। म तपाईँलाई परमेश्वरको वचन बाइबलबाट यो सत्य कथा सुनाउँछु। अब्सालोम र अम्मोनका बुवा एउटै थिए, तर आमाहरू फरक फरक थिए। तिनीहरूका बुवा इजरायलका राजा दाउद थिए। अम्मोन जेठा छोरा र राजा दाउदको सिंहासनका उत्तराधिकारी थिए। कान्छो भाइ अब्सालोमको पनि तामार नामकी एउटी बहिनी थिए, जसलाई उसले धेरै माया गर्थ्यो। राजा दाउद उनको बुवा पनि थिए, त्यसैले उनी अम्मोनकी सौतेनी बहिनी थिए। यो पक्कै पनि मिश्रित परिवार थियो। अम्मोनले आफ्नी सौतेनी बहिनी तामारलाई असाध्य सुन्दरी ठान्थे, तर एक दिन उसले भयानक काम गर्यो। तामार उनी कहाँ आउँछिन् भनेर उसले बिरामी भएको नाटक गर्यो। अम्मोनले अरू सबै नोकरहरूलाई बाहिर पठाए र जब तामारले रोटी पकाउन ल्याइन्, उनले तामारमाथि जबरजस्ती गरे र उनलाई बलात्कार गरे। यो गर्नु असाध्यै नाजनाको कुरा थियो। बाइबलमा परमेश्वरले नजिकका परिवारका सदस्यहरू बीचको मूल सम्बन्धलाई कलाईका साथ निषेध गर्नुभएको छ। अब्सालोमले आफ्नो भाइले तामारलाई गरेको कुरा थाहा पाएपछि उनी धेरै रिसाए, तर उनले आफ्नो मनले विष लुकाए। अम्मोन विरूद्ध बदला लिने निर्णय गरे। तामारका बुढा राजा दाउदले पनि यो सबै कुरा थाहा पाए। यसबाट राजा क्रोधित भए, तापनि उनले अम्मोनलाई आफूले गरेको कामको लागि सजाय दिएनन्। एकैछिन पर्खनुहोस् र यसको बारेमा सोचौं है त। हाम्रो कथामा एकजना भाइले केही भयानक गल्ती गर्यो र यसको अनुशासन पाएन या सजाय पाएन। बहिनीलाई साह्रै दुःख र लाज लाग्दो कुरा थियो। अर्को भाइ एकदमै रिसाएको थियो र उसले आफ्नो रिसलाई भित्र राख्दै गोप्य रूपमा आफ्नो बदला लिने योजना बनाइरहेको थियो। बुवाले सुने तर केही गरेनन्। के उसले आफ्नो परिवारलाई राम्ररी व्यवस्थापन गरिरहेको थियो त? दाउद बुवाको रूपमा जिम्मेवार भएनन्। र यो परिवारमा वास्तविक समस्या बनिरहेको थियो र यो अझ खराब हुने वाला थियो। फेरि कथामा अघि बढाउनु है त। दुई वर्षपछि अब्सालोमले अम्मोन विरूद्ध बदला लियो। एक रात जब अम्मोनले धेरै रक्सी पिइरहेको थियो, अब्सालोमले आफ्ना मानिसहरूलाई आफ्नो सौतेनी भाइलाई मार्ने आदेश दिए र उनीहरूले त्यो काम पूरा गरे। जब जेठो छोरा अम्मोन मरिसकेका थिए र अब्सालोम आफ्नो बुवाको सिंहासनको नयाँ उत्तराधिकारी थियो, हो अब्सालोमले आफ्नो बहिनीको बलात्कारको लागि अम्मोनलाई बदला लिए, तर अब उनी हत्याको दोषी थिए। त्यसैले अब्सालोम दोस्रो देशमा भागे। केही समयपछि अब्सालोमलाई फर्कन अनुमति दिइयो र उनको एउटै सजाय थियो कि उसले आफ्नो बुवा राजालाई हिँड्न मिल्दैन। थप दुई वर्ष बितिसकेपछि अब्सालोमले पूर्ण रूपमा माफी वा मृत्युदण्डको माग गरे। त्यसैले राजा दाउदले आफ्नो छोरालाई पूर्ण रूपमा माफी दिए। तपाईँले देख्न सक्नुहुन्छ कि कसरी राजाले आफ्ना छोराछोरीहरू उनीहरूले गरेको कार्यको लागि उनीहरूलाई अनुशासनमा राखेनन् र उनीहरूको कार्य झनझन खराब हुँदै गयो। पछि अब्सालोमले आफ्नो बुवाबाट सिंहासन लिन खोजे र मानिसहरूलाई आफू सबैभन्दा राम्रो राजा हो भनी मनाउन खोजे। उसले आफ्नो बुवाको अर्की महिलासँग जोट गरेर आफ्नो बुवालाई सार्वजनिक रूपमा बदनाम गरे र राजा दाउद सहरबाट भाग्न बाध्य भए। तर परमेश्वरले अब्सालोमलाई सजाय दिनुभयो। अन्तत जब उनी आफ्नो घोडामा सवार थिए, उनको सुन्दर बाक्लो कपाल रूखको हाँगामा पस्यो। त्यहाँ झुन्डिएको बेला राजाका मानिसहरूले अब्सालोमलाई आफ्नो भालाले मुटुमा छिन्दिएर मार्न दिए। यो दुःखद कथाको अन्त्य हो मेरो साथी। यो परिवार एक उल्झिएको परिवार थियो। र बाल बालिकालाई आफ्नो मतभेद कसरी सुरक्षित र स्वस्थ तरिकाले समाधान गर्ने भनेर कसैले सिकाएको थिएन। केही गलत गर्दा तिनीहरूको गलत कार्यको लागि कुनै परिणाम र सजाय थिएन। यो मिश्रित परिवारका बच्चाहरूलाई एक अर्कासँग कसरी मिल्ने भनेर कसैले सिकाएको थिएन। बाइबलमा परमेश्वरले आमा बुवालाई बच्चाहरूलाई प्रभुको तालिम र निर्देशनमा हुर्काउन भन्नुहुन्छ। उनीहरूलाई माया र कदर गर्नुपर्छ, जसरी यीशुले बच्चाहरूलाई माया र पालन पोषण गर्नुहुन्छ। तर हामीले उनीहरूलाई सही र गलत बीचको भिन्नता सिकाउनु पनि पर्छ। हामीले उनीहरूलाई देखाउनु पर्छ कि उनीहरूको गलत कार्यको परिणामहरू पनि हुन्छन्। हामीले हाम्रा बालबालिकालाई दुर्व्यवहार गर्नु होइन, तर उनीहरूलाई अनुशासन दिनुपर्छ। उनीहरूले रमाइलो गर्ने क्रियाकलापहरू जस्तै

वस्ताकेसँग खेल्ने जस्ता सो अवसरहरू हामीले खोज्न सक्छौं अथवा उनीहरूले केही दिन घरमा राख्न सकिन्छ वा थप काम गर्नको लागि दिन सकिन्छ अनि हामी उनीहरूको र आफ्नो बुद्धिको लागि प्रार्थना गर्न सक्छौं। परमेश्वरले तपाईँको प्रार्थना सुन्नुहुन्छ, उहाँलाई तपाईँको निराशा थाहा छ र उहाँले तपाईँका बच्चाहरूलाई चिन्नुहुन्छ। आफ्ना छोराछोरीको लागि प्रार्थना गर्नुहोस्। तपाईँले अनुशासनको बारेमा महत्वपूर्ण निर्णयहरू गर्न आवश्यक हुँदा तपाईँलाई मद्दत गर्न परमेश्वरलाई प्रार्थना गर्नुहोस्। परमेश्वरले तपाईँ भन्दा पनि बढी तपाईँका छोराछोरीहरूमा माया गर्नुहुन्छ र उहाँ उनीहरूको जीवन सुख र आनन्दले भरिएको चाहनुहुन्छ। हामी आफ्नो परिवारसँग खुशी र आनन्द अनुभव गर्न सक्छौ। दाजुभाइ र दिदी बहिनीहरूले एक अर्कासँग कसरी मिल्ने भनेर सिक्न सक्छन्। यहाँ केही संकेतहरू पनि छन्। पहिले परमेश्वरलाई तपाईँको परिवारको प्रमुख हुन सोध्नुहोस् र तपाईँलाई निर्णय गर्न मदतको लागि प्रार्थना गर्नुहोस्। हामी केही क्षणमा यसबारे थप कुरा गर्नेछौ। दोस्रो, हरेक दिन आफ्ना बच्चाहरूको लागि प्रार्थना गर्नुहोस्। तेस्रो, जब तपाईँका छोराछोरीले झगडा गरिरहेका हुन्छन् उनीहरूलाई आफ्नो समस्या आफै समाधान गर्न समय दिनुहोस् तर कसैलाई चोट परेको छैन भन्ने कुरामा ध्यान दिनुहोस्। यदि उनीहरूलाई मदत चाहिन्छ भने उनीहरूसँग बस्नुहोस्। समस्याको बारेमा आफ्नो राय साझा गर्दै उनीहरूलाई पालो लिन सोध्नुहोस्। दुवैलाई स्वीकार्य समाधान गर्ने तरिकाको बारेमा सोच्न लगाउनुहोस्। यदि यसले समस्या समाधान गर्छ भने राम्रो हुनेछ तर यदि गर्दैन भने उनीहरूलाई छोटो समयको लागि अलग गर्नुहोस् र उनीहरूलाई सम्भावित सम्झौता विचार गर्न सोध्नुहोस्। त्यसपछि फेरि प्रयास गर्न उनीहरूलाई बोलाउनुहोस्। प्रिय मित्र, यदि तपाईँ आफ्नो परिवारमा कसैसँग मिल्न समस्या भइरहेको छ भने यी सुझावहरू तपाईँको आमा वा बुवा वा तपाईँको ख्याल गर्ने जो कोहीसँग साझा गर्नुहोस्। परिवारले सँगै काम गर्दा एक अद्भुत अनुभव हुन सक्छ र यदि तपाईँको बच्चाले केही गलत गरेको छ भने उनीहरूको कार्यको परिणाम छ भन्ने सिकाउन नबिर्सनुहोस्। जीवनमा हुँदा कार्यहरूको नतिजाहरू छन् र बच्चाहरूले यो चाँडै सिक्नुपर्छ वा नतिजा पछि विनाशकारी हुन सक्छ। जस्तै हाम्रो कथामा अप्सालोम र एनोनको अन्यको भएको थियो। एक क्षण अघि मैले परमेश्वरलाई तपाईँको परिवारको शिर हुन सोधेको उल्लेख गरेको थिएँ। यसको मतलब यो हुन्थ्यो कि हाम्रा श्रीमान परिवारको मुखिया हुने। यसको मतलब यो हो कि जब हामीले यसोलाई हाम्रो जीवनको प्रभुको रूपमा स्वीकार गर्छौ हामी परमेश्वरका सन्तान बन्छौ र प्रभु हाम्रो स्वर्गको पिता बन्नुहुन्छ। उहाँले हामीलाई निर्देशन दिनुहुन्छ र सिकाउनुहुन्छ। हामी जाने बाटोमा उनीहरूलाई दोहोर्याउनुहुन्छ। परिवारमा आमा हुने दुवैले छोराछोरी हुर्काउन र परिवारको व्यवस्थापन गर्नको लागि परमेश्वरको मदत पाउँछन्। म धेरै आभारी छु कि परमेश्वरले मेरो श्रीमान र मलाई हिन्दू परिवारमा एकता ल्याउन सधैँ मदत गरिराख्नु भएको छ। के तपाईँ स्वर्गमा मिल्ने तपाईँको बुवा परमेश्वरलाई तपाईँको घरको मुखिया भएको चाहनुहुन्छ? यदि त्यसो हो भने कृपया मसँग तपाईँको र हाम्रो परिवारको लागि यो प्रार्थनामा सामेल हुनुहोस्। हे परमेश्वर, म तपाईँ हाम्रो घरको मुखिया बन्नु भएको चाहन्छु। हामीलाई मदत गर्नुहोस् र हामीलाई मार्गदर्शन गर्नुहोस् र हामीलाई सिकाउनुहोस्। हामीलाई असल आमा बुवा र बच्चाहरूलाई राम्रो हेरचाह गर्ने दुवै बन्न मदत गर्नुहोस्। हामीले गल्ती गरेका कुराहरूको लागि हामीलाई क्षमा गर्नुहोस्। हामीलाई तिनीहरूले के गरिरहेको मन नपराउँदा पनि हाम्रा छोराछोरीहरूका लागि माया र भरिपूर्ण हुन मदत गर्नुहोस्। प्रभु, हामी हाम्रो परिवारले अप्सालोम र अम्नोनलाई भएको समस्या बुझ्न चाहँदैनौ। हाम्रो बच्चाहरूलाई राम्रो निर्णय लिन कसरी मदत गर्ने भनेर जान्न हामीलाई सिकाउनुहोस् र हामीलाई राम्रो निर्णय गर्न पनि मदत गर्नुहोस्। यीशुको नाममा।

0: कार्य क्रम में तपाईले आज के सिक्नुभयो म धेरै खुशी छु कि परमेश्वरले यी वास्तविक जीवन का कथाहरू उनको वचन बाइबलमा लेखिएको सुनिश्चित गर्नुभयो ताकि हामी आज धेरै वर्ष पछि पनि तिनीहरूबाट सिक्न सकिरहेका छौं। परमेश्वरले परिवार सृष्टि गर्नुभयो भाई बहिनी वा सौतनी बहिनी भए तापनि उनीहरू अझै पनि एक व्यक्ति हुन् जसलाई परमेश्वरले हाम्रो जीवनमा अनुमति दिनुभएको छ र यसबाट एक सुन्दर मित्रता आउन सक्छ। अरू प्रति हाम्रो दृष्टिकोण हाम्रो रुझाइ हो भनेर तपाईँले यो हप्ता कठिन परिवारको सदस्यसँग तयार कार्य साझा गर्न सक्नुहुन्छ। तपाईँ यो गर्नुहुनेछ भन्ने निर्धारण गर्नुहोस्। आफ्नो कल्पना प्रयोग गर्नुहोस्। प्रिय मित्रहरू, आउँदो केही हप्ताहरूमा हामी महत्वपूर्ण पारिवारिक मुद्दाहरू सहित दाजुभाइको प्रतिद्वन्दी के तपाईँका बच्चाहरूलाई उनीहरूले एकअर्कासँग प्रतिस्पर्धा गर्नुपर्छ भन्ने महसुस हुन्छ भन्ने बारेमा अथवा जन्मक्रम यस्ता विभिन्न विषयमा कुराकानी गर्नेछौ र यसले तपाईँका बच्चाहरूमा के फरक पार्छ, बुवा र छोराछोरी बीचको सम्बन्ध जस्ता अन्य विविध कुराकानीमा हामी छलफल गर्नेछौ, विषयहरूमा छलफल गर्नेछौ। त्यसकारण आगामी केही हप्ताका भागहरू सुन्न नछुटाउनुहोला। आजको लागि भने कार्यक्रम नारी आशाबाट हामी विदा लिनुपर्ने समयमा आइसकेका छौं। कार्यक्रम तपाईँको निम्ति आशिषित भयो भन्ने हामी विश्वास गर्छौं किनकि हामीले पनि यो कार्यक्रम जनाउँदा हामी व्यक्तिगत रूपमा एकदमै आशिषित भएको र धेरै कुरा सिकेको अनुभव गरेका छौं। तपाईँले सिक्नुभएको र तपाईँले नयाँ तरिकाले यो भागलाई बुझ्नुभएको छ भने हामीसँग आफ्नो विचार आफ्नो आशिषहरू बाँड्न नबिर्सिनुहोला। कार्यक्रमको अन्त्यमा हामी ठेगाना दिन्छौं, त्यसमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। साथै कार्यक्रम नारी आशा तपाईँले कहिलेदेखि सुन्दै आउनुभएको छ, तपाईँलाई कस्तो लाग्छ र कुन विषयमा सुन्न पाउनुहुन्थ्यो भन्ने तपाईँलाई लाग्छ? यदि त्यस्ता केही प्रश्न जिज्ञासा र सुझावहरू छन् भने पनि हामीलाई लेखेर पठाउनुहोला। आजको लागि कार्यक्रमबाट तुलसा र ममता हामी दुवैजना विदा हुनुहुन्छ। मनुष्यको अनुग्रह तपाईँको जीवनमा रहिरहोस्। आफ्नो ख्याल गर्नुहोला। जयमसी अनि नमस्कार।
1: Oh,

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुने एफएम 101.2 MHz
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुने एफएम 101.2 MHz
2: उज्जवल भविष्यको लागि हाम्रो
3: डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्गुम्बा नगरपालिका 5 सोलु कुम्बु

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफेम 101.9 मेगाहर्जबाट देशका विभिन्न भाग र www.solefm.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलो समाचार लिएर आइपुग्यौं सरस्वती पुरीसँगै अंजु कार्की
1: सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू
0: दारमा ओडामा 42 विकास योजना सार्वजनिक पुल निर्माणमा सबैभन्दा बढ़ी बजेट सुलुकुमा 57% धान रोपाई सम्पन्न लिखु पिकेमा 6% सकियो
1: नेता सोलन गाउँपालिकाद्वारा प्रदेश स्तरीय राष्ट्रपति रनिङ सोल्डमा सहभागी खेलाड़ीहरूलाई सम्मान तथा प्रोत्साहन सोलुखुण्डुमा हरियो चूरा र मेहन्दीको व्यापारमा वृद्धि
0: आज राति र भोलि देशका धेरै ठाउँमा आड़ी घुप्टे वर्षाको सम्भावना उच्च सतर्कता अपनाउन खुम्बुपासुङ लामो गाउँपालिकाका अपील नेकपाका कोशी प्रदेश सदस्य कार्की घर नजिकैको कोलसामा मृत खुला
1: सरकारले जनहित विपरीतका निर्णय गरेमा पार्टीले तत्कालै सोच्याउने राजोपा सभापति लामी छानेको भनाई गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोर्खाको अनुगमन निष्पक्ष अनुसन्धान गर्न निर्देशन
0: अमेरिकाको पछिल्लो आक्रमणमा इरानमा कम्तीमा 38 जनाको ज्यान गयो भारतमा पहिलो हाइड्रोल रेल संचालनमा प्रधानमन्त्री मोदीद्वारा उद्घाटन
1: र विश्वकप फुटबलको तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्याण्ड खेल्दै
2: मेरो त हात खुट्टा अनुनासा झन्झन गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
3: ए दिदी मलाई पनि ग्यास्ट्रिक भन्ने तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त हामी स्थिति अरू सँगै जाउँ
4: यहाँ नसा च्यापिएको हड्डी खेलेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 038520129 98 43 89 86 52 98 24 74 17 18 98 43 43 69 96 र 98 61 33 14 72 आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 7 गार्मालाई आगामी आर्थिक वर्ष 2083-84 कार्यान्वयन गरिने नगर तथा वडा स्तरीय विकास योजनाको विवरण सार्वजनिक गरेको छ वडा कार्यालयले पूर्वाधार विकास शिक्षा स्वास्थ्य खानेपानी तथा पर्यटन प्रबन्धन क्षेत्रलाई प्राथमिकतामा राखेर 42 योजना छनौट गरी सार्वजनिक गरेको हो सार्वजनिक विवरण अनुसार यस वर्षको सबैभन्दा ठूलो योजना भित्ता खर्का सोलुखोला सडक पुल निर्माण रहेको छ जुन नगरपालिका संस्था र प्रदेश सरकारको 70-70 लाख रूपियाँको साझेदारीमा 1,40,00,000 रूपियाँको लागतमा सम्पन्न गरिनेछ। यस्तै वडा नम्बर 7 को वडा कार्यालय साझेदारी एकदकारमा माध्यमिक विद्यालयको भवन साझेदारीका लागि 50-50 लाख विनियोजन गरिएको छ। स्थानीय युवाहरूलाई स्थितमूलक बनाउन मुम्बुर भोकेशनल तालिम केन्द्र संचालन साझेदारीका लागि 30 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। पूर्वाधार विकासतर्फ सड़क स्तर उन्नतिका कामहरूलाई विशेष प्राथमिकतामा राखिएको छ। हट्टे खोला सड़क र 12 नै सड़क स्तर उन्नतिका लागि 12-12 लाख रूपियाँ विनियोजन गर्दा वडा कार्यालय हुँदै डुलुम्से लुम्जे खोला सड़क प्यासा सल्लेरी सड़क तल्लो जोगरा सड़क माथिल्लो सेका सिंह नाजिङ लाप्से सड़क खोला खर्क सड़क र जोरबोध खोला सोलुखोला सड़क क्रियाको पनका लागि जनाही 5 लाखदेखि 10 लाखसम्म बजेट तयार गरिएको छ। शिक्षा र सामुदायिक भवन निर्माणतर्फ गार्मा मावि चेकवाला तथा खेल मैदानका लागि 9 लाख नेवार समाज भित्ता खर्क भवन निर्माणका लागि 10 लाख सामुदायिक विकास संस्था भवन निर्माणका लागि 7 लाख र शेखर सिंह कृषि भवन तथा शौचालय मर्मतका लागि 7 लाख रूपियाँ खर्च गरिनेछ। सामाजिक तथा धार्मिक क्षेत्रतर्फ मेन्डो पाके नामटोल छोलिङ गुम्बा ग्याबिङवाल तथा खानेपानीका लागि 5 लाख माथिल्लो भित्ता खर्क दाह संस्कार निर्माण तथा किम्बु आर्यघाट निर्माणका लागि 3-3 लाख तथा बस्ने टोलमा विश्व शिव मन्दिर टहरा तथा तल्लो घरमा जलेश्वरी कैलाश्वरी मन्दिर टहरा निर्माणका लागि 3-3 लाख रूपियाँ बजेट विनियोजन भएको छ। स्थानीय बासिन्दाको आधारभूत आवश्यकता पूरा गर्न खानेपानी र गोरेटो बाटो मर्मतमा पनि बजेट समावेश गरिएको छ। लाम्ची घुम्सा खानेपानी व्यवस्थापनका लागि 4 लाख थल्लेरी मेन्दो पाके खानेपानी इन्टेक निर्माण तथा मर्मतका लागि 1,50,000 दरले बजेट छुट्याइएको छ। विभिन्न क्षेत्रको गोरेटो बाटो मर्मतका लागि 2-4 लाखसम्म बजेट विनियोजन गरिएको छ। यसका साथै सामाजिक विकास र सुरक्षालाई ध्यानमा राख्दै बजेट नागरिक ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका लागि 4,50,000 अन्तर विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन र सृजनशील दलित सेवा समाज फर्निचर निर्माणका लागि 4-4 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। ओडा मैत्री ओडाभरि बाल मैत्री सचेतना कार्यक्रम लागि 1,50,000 निर्माण माने मर्मतका लागि 1 लाख शहरी स्वास्थ्य केन्द्रकाले फर्निचर व्यवस्थापनका लागि 1 लाख र विपद तथा भय पर्याउने योजनाका लागि 1 लाख बजेट विनियोजन गरिएको छ।
1: सोलुखुम्बुमा यस वर्षको धान रोपाई 57.55% सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा वर्ष धान लगाइने कुल 1,225 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 7.5% हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो। बाँकी क्षेत्रमा भने रोपाई कार्य जारी रहेको केन्द्रले जनाएको छ। स्थानीय तहगत विवरण अनुसार लिखुपिके गाउँपालिकामा सबैभन्दा पहिले 7% रोपाई सम्पन्न भएको छ। गाउँपालिकामा धान लगाइने कुल 135 हेक्टर क्षेत्रफल मध्ये सबै 135 हेक्टरमै रोपाई सकिएको हो। यस्तै महाकुलुङ गाउँपालिकामा 15 हेक्टर धान खेती योग्य क्षेत्र मध्ये 13 हेक्टर रोपाई सम्पन्न भई 86.67% प्रगति भएको छ। यस्तै मापेद कृषि गाउँपालिकामा 45 हेक्टर क्षेत्रफल मध्ये 36 हेक्टरमा धान रोपाई सम्पन्न भएको छ, जुन 80% हो। यस्तै सोताङ गाउँपालिकामा कुल 165 हेक्टर क्षेत्रफल मध्ये 107.25 हेक्टरमा रोपाई सम्पन्न भई 65% प्रगति भएको छ। यस्तै मेचा सोलेन गाउँपालिकामा 360 हेक्टर मध्ये 208.5 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ, जसले 58% प्रगति देखाएको छ। सोलो दुखन्त नगरपालिकामा रैथाने बालीका रूपमा धान लगाइने कुल 30 हेक्टर क्षेत्रफल मध्ये 15 हेक्टरमा रोपाई सम्पन्न भएको छ। नगरपालिकामा हालसम्म 50% रोपाई सकिएको तथ्याङ्कले देखाएको छ। यस्तै थुलुङ्गुत्कोशी गाउँपालिकामा कुल 475 हेक्टर धान खेती हुने क्षेत्रफल मध्ये 190 हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको छ। यहाँ हालसम्म 40% क्षेत्रफलमा मात्रै धान रोपाई सकिएको छ। यता खुम्बु पासुङ लामु गाउँपालिकामा भौगोलिक तथा हिमाली अवस्थाका कारण धान खेती नहुने भएकाले त्यहाँ धान रोपाईको क्षेत्रफल र प्रगति शून्य रहेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ। यस वर्ष समयमै पर्याप्त वर्षा भएकाले किसानले सहज रूपमा खेत जोत्न हिलो बनाउन र रोपाई सम्पन्न गर्न सकेकाले असार मस वर्षान्तसम्म 57.55% रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका बाली संरक्षण अधिकृत परमेश्वर चमारले बताउनु भएको छ। वहाँका अनुसार मनसून समयमै सक्रिय हुने धान रोपाईको गति बढ़नुको मुख्य कारण हो। गत वर्ष कतिपय स्थानमा वर्षा ढिलो हुँदा रोपाई प्रभावित भएको थियो। यस वर्ष भने मौसमले साथ दिएको छ। किसानले समयमै बिउ उमार्न बेर्ना तयार गर्न र खेतमा रोप्न सकेकाले प्रगति सन्तोषजनक देखिएको उहाँले भन्नुभयो। उहाँले कृषि ज्ञान केन्द्रले स्थानीय तहका कृषि शाखासँग नियमित समन्वय गर्दै किसानलाई आवश्यक प्राविधिक सुझाव रोग तथा किरा व्यवस्थापन सम्बन्धी परामर्श तथा खेती व्यवस्थापनका विषयमा जानकारी उपलब्ध गराउँदै आएको पनि बताउनु भएको छ। नेचर सलन गाउँपालिकाले प्रदेश स्तरीय 16 राष्ट्रपति रनिङ सिल प्रतियोगितामा सहभागी भएका गाउँपालिकाभित्रका खेलाड़ीहरूलाई सम्मान तथा हौसला वृद्धिका लागि कार्यक्रमको आयोजना गरेको छ। गत जेठ 17 र 18 गते इटहरीमा सम्पन्न प्रदेश स्तरीय 16 राष्ट्रपति रनिङ सिल प्रतियोगितामा सोलुखुम्बु जिल्लाबाट प्रतिनिधित्व गरेका नेचरसल्यान्ड गाउँपालिकाका खेलाड़ीको उत्साह योगदान र आगामी खेल यात्रालाई थप प्रेरणा दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्य प्रमुख केशव पटेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले खेलाड़ीको मेहनत अनुशासन र जिल्लाको प्रतिनिधित्व गरेको योगदानको प्रशंसा गर्दै भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गर्न निरन्तर अभ्यास र लगनशीलता आवश्यक रहने उल्लेख गर्नुभएको छ। कार्यक्रममा सहभागी खेलाड़ीलाई सम्मान गर्दै उनीहरूले मनोबल उच्च बनाउन तथा आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने उद्देश्यले शुभकामना व्यक्त गरिएको थियो। नेचरसल्यान्ड गाउँपालिकाले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै प्रतिभावान खेलाड़ीको क्षमता वृद्धि प्रोत्साहन र आवश्यक सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। साउन महिना शुरू भएसँगै सोलुखुम्बुमा हरियो चूरा र मेहन्दीको व्यापारमा वृद्धि भएको छ। महिलाले साउन महिनामा हरियो चूरा लगाउने परम्पराकै कारण हरियो चूरा र मेहन्दीको व्यापारमा वृद्धि भएको हो। जिल्लाको सदरमुकाम सल्लेरी लगायत जिल्लाका प्रमुख बजारहरूमा सुनगार पसलहरूमा यति बेला महिलाहरू हरियो चूरा र मेहन्दीका सामग्री खरिदका लागि व्यस्त देखिन्छन्। अन्य महिनाको तुलनामा साउन महिनामा हरियो चूरा मेहन्दी र सिंगारिक सामानहरू राम्रो बिक्री हुने गरेको विक्रेताहरूको भनाइ छ। साउन महिनामा महिलाहरूले हरियो चूरा र पोसाक प्रतिको आकर्षणका कारण अहिले सोलुखुम्बुका बजारमा चूरा मेहन्दी र सिंगारिक सामानको व्यापार बढ़ेको हो। हरियो चूरा र हरियो लुगा साउन महिनाको विशेष पोसाक वस्तु बनिसकेको छ। साउन महिनामा हरियो चूरा र पोते लगाउने प्रचलनका विषयमा कुनै तथ्य नभए पनि पछिल्लो समयमा यो एउटा फेसनका रूपमा विकास भइरहेको कलेज पढ्ने छात्रहरूले समेत हातभरि मेहन्दी र नाडीभरि हरियो र पहेँलो रंगको चूरा लगाउन थालेका छन्। साउन महिनामा हरियो पोतेर रातो सम्मिश्रण गरी लगाइन्छ। हरियो चूरा मेहन्दी किन लगाइन्छ भनेर हामीले सोलुखुम्बुका स्थानीयसँग बुझेका छौं। सुनौ केहीका आवाज जस्ताको तस्तै।
5: परम्परादेखि चलिआएको चलन र यो असार साउनमा चाहिँ एकदम वरिपरि सबैतिर हरियाली सुक्खाथाममा पनि झारपात पनि हरियाली पलाकाले हामीले पनि यसको चाहिँ सदुपयोग गरौँ भनेर हामी महिलाहरू सबैले मिलेर नै यो हरियो चुरा र पहेँलो चुरा मिसाएर हरियो पहेँलो रातो चुरा मिलाएर लगाएको हुने चलन चलेकाले हामीले पनि चल्ला सुन बसेको चाहिँ छैन तर परम्परा बसी आएका पनि छन् सबै धेरै जसो महिलाहरूले बस्नुहुन्छ। साउनमा चाहिँ अब शिवजी भनेका नै हाम्रा श्रीमान हुन् उहाँकै आयु लामो होस् उहाँकै दीर्घ आयु होस् र उहाँलाई नै स्वास्थ्य लाभको शुभकामना होस् भन्नका लागि नै हामी
6: मेरो नगरपालिका एघार बस्ने पवित्र बस्ने अब गुरु मान्छेले लगाइहाल्यो लगाएपछि अब सबैले लगाउँदा र पनि यो साउन महिनामा राम्रो हुन्छ अरे भनेर हामी व्यक्त गर्छौँ। सकेसम्म लाग्दैन नै भन्दा पनि अब विश्वासै लाग्छ अब वार्ताको फलित होस् भनेर चाहिँ व्रत लिन्छ। स्वास्थ्यको लागि राम्रो पनि हुन्छ अब राम्रो भए अनुसार केही फल अलि राम्रो हुन्छ कि भन्नुहोस् केही अब व्रतको अलिक राम्रो हुन्छ भनेर पहिलाको भन्दा पनि अलिकति राम्रो लाग्छ. पहिला यति साह्रै जाति थिएन, पहिला भनेको यति जाति थिएन, अब सान महिना भनेको के हो कस्तो हो त्यो थाहा थिएन. यसो पाला राता हरिया यस्तो सिजो चुजा त्यस्तो चुराहरू लगाएर हिँड्दै नथ्यौँ हामी पहिले नै राम्रै लाग्छ. अब त्यस्तो लगाएर राम्रो गरी यसो चुराहरू सबै लगाएर सेत मिलाएर लगाएर हिँड्न पाए राम्रै हुन्छ कि भनेर सबैको आशा नै राम्रै हुन्छ.
5: अहिले हाल बसाइ ल्यायो आफ्नै निराश हो. अब पहिलाको हेरी चाहिँ कमै थियो होइन, र पनि अलिक खुसी भइरहेको छ. समस्या खासै हुँदैन, कहिलेकै ढिलो चार बजी आउँछ भने समय निकै आइपुग्दैन, तर अब राम्रो सुरक्षितै आउँछ. तर हामी त्यो कामसम्म ल्याउँछौँ, त्यही भएर सजिलै आउँछ. अहिले चाहिँ 60 रुपियाँ. अब सबैले अब साउने आयो, साउने आउँछ होइन, सोमबारे व्रत लिन्छन् कसैले के. अब यो चाहिँ खासमा चाहिँ सबैले सोमबारे सोमबारे ए सर्नेमा हरियो पहिलो भन्छन् त्यही भएर लाएको साँच्चै अर्थ चाहिँ
7: चुरा चुरा त काठमा दिदी अलिअलि बिग्री
5: गइरहेको छ.
7: चुरा चाहिँ हेरी हेरी छ, अब कुनै सस्तो छ कुनै महँगो छ. यो चुरा चाहिँ अब के अरे आसार लागेपछि यस्तो अब पर्थमा हरियो प्रयोग हुन्छ नि त, त्यही भएर अनि विशेष चाहिँ बिहा भएको महिलाहरू चाहिँ लगाउनु हुन्छ. अब कुनै चाहिँ कुनैले चाहिँ अब राम्रै लाग्दो हुन्छ, कुनैले चाहिँ सस्तो, कुनै अब सबै एउटै हुन्छ, कुनै सस्तो पनि खोज्छ.
0: देशभर मनसून थप सक्रिय भई लगातार वर्षा भइरहेका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै खुम्बुपासी नामक गाउँपालिकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ. गाउँपालिकाले हालै एक सार्वजनिक सूचना जारी गर्दै पालिकावासीलाई पर्यटन व्यवसाय तथा सरकारवालालाई सचेत रहन अपील गरेको हो. लगातारको वर्षाका कारण बाढ़ी पहिरो सड़क तथा पदमार्गहरूमा अवरोध आउन सक्ने तथा नदी खोलामा पानीको बहाव बढ़न सक्ने भन्दै गाउँपालिकाले मनसून जन्ने विपदका घटना हुन सक्ने सम्भावना प्रति सचेत गराएको छ. गाउँपालिकाद्वारा जारी सूचनामा क्षेत्र भित्र रहेको मनसून जन्य विपद सम्बन्धी कुनै घटना घटेमा वा त्यसको जोखिम देखेमा तत्काल सम्बन्धित वडा कार्यालय वा खुम्बुपासिङ लामो गाउँपालिकाको कार्यालयमा जानकारी गराउन समेत आग्रह गरिएको छ. एसीबी जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति र भोलि देशका धेरै ठाउँमा मुसलधारेदेखि आई घुप्टे वर्षाको सम्भावना छ. बंगालको खाड़ीमा विकसित प्रणाली उत्तर पश्चिम सर्दै गरेकाले यसले आज राति र भोलि धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन मार्फत जानकारी गराएको हो. महाशाखाको अनुसार देशको हिमाली पहाड़ी कोशी बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेस बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा मुसलधारेदेखि आरी खोप्यो वर्षाको सम्भावना छ. एसीबी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ. आरी खोप्टे वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमान पछि प्राधिकरणले चेतावनी जारी गर्दै आकस्मिक बाढ़ी पहिरो डुबान ग्रेगान बहाव तथा कटानको जोखिम बढ़ने बताएको छ. प्राधिकरणले अत्यावश्यक काम भएको रातको समयमा यात्रा नगर्न र जोखिमयुक्त जिल्लामा रातमा आवागमन रोक्न सम्बन्धित निकायलाई आग्रह समेत गरिसकेको छ. विशेष गरी पाँच थर इलाम झापा संखुवा सभा तेह्रथुम भोजपुर खोटाङ थनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितवन गोर्खा लमजुङ कास्की तनहु पर्वत बागलुङ म्याग्दी र स्याङ्जा जिल्लामा रातको समयमा गाडी संचालनमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ.
8: नेपाली कम्युनिष्ट पार्टी नेकपाका कोशी प्रदेश समिति सदस्य कृष्ण कार्की मृत फेला पर्नु भएको छ. चुम्मा गाउँपालिका दुई डाँडा गाउँ निवासी 52 वर्षीय प्रदेश सदस्य कार्की गई राति आफ्नै घर नजिकैको बाँसघारी सहितको खोचीमा मृत फेला पर्नु भएको हो. छिमेकीमा जान्छु भनेर साउने गते दिउँसो घरबाट हिँड्नुभएका कार्की बेलुका राति अवेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा आफन्तले मृत फेला पारेको जानकारी प्राप्त भएको गाउँपालिका प्रमुख लोकेन्द्र बहादुर राईले बताउनुभयो. मृत कार्कीले साउने सुनगान्तीको अवसरमा घरमा खोज पशु काटेर आफन्तसँगै बिहानको खाना खानु भएको र दिउँसो छिमेकीकोमा गएपछि बेलुकी पख आफन्तसँग फोन समेत सम्पर्क भएको बुझिएको छ। रात परेपछि परिवारसँग फोन सम्पर्क विच्छेद भएको र अबसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत फेला पर्नु भएकाले मृत्युको कारणमा भने अझै खुल्न सकेको छैन। गएको आर्थिक वर्ष 2082-83 सरकारको आमदानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको आर्थिक वर्षमा वार्षिक लक्ष्यको 83.51% आमदानी र 80.55% खर्च भएको देखिएको हो। सरकारले 82-83 लागि 19,67,11,000 करोड़ रूपियाँ बराबरको बजेट ल्याएको थियो। हिजो असार मसान्तसम्म 15,82,16,82,00,000 रूपियाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कमा देखिएको छ। चालु शीर्षकमा सरकारले 11,80,98,00,000 रूपियाँ विनियोजन भएकोमा त्यसको 88.4% खर्च भएको छ। त्यस्तै कुल चालुतर्फ बजेट खर्च 10,43,69,62,00,000 रूपियाँ रहेको छ। पूँजीगत खर्च निकै कमजोर देखिएको छ। यस अवधिमा जम्मा 1,90,84,14,00,000 रूपियाँ खर्च भएको छ। यो लक्ष्यको 46.79% मात्र रहेको छ। गएको आर्थिक वर्षका लागि पूँजीगत खर्च 4,07,88,80,00,000 रूपियाँ बजेट विनियोजन भएको थियो। यसै वित्तीय व्यवस्था शीर्षकमा 3,47,33,06,00,000 रूपियाँ छ। यो लक्ष्यको 92.56% छ। वित्तीय व्यवस्था शीर्षकका लागि गएको आर्थिक वर्षमा 3,75,24,20,00,000 रूपियाँ बजेट विनियोजन भएको थियो। सरकारको राजस्व असुली लक्ष्यभन्दा कम देखिएको छ। गएको आर्थिक वर्षका लागि सरकारले कुल 15,33,44,59,00,000 रूपियाँ राजस्व थाउने लक्ष्य राखेको थियो, तर 12,80,65,36,00,000 रूपियाँ मात्र राजस्व संकलन भएको छ।
9: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालन शाहको नेतृत्वको सरकारको नियतमा कुनै शंका नरहेको बताउनु भएको छ। रौतहटमा पार्टी नेताहरूसँगको कुराकानीमा उहाँले सरकारका निर्णयमा कहिलेकाहीँ समस्या आउन सक्छ, तर नियत खराब नहुँदा त्यस्ता निर्णय तत्काल सच्याउन सकिने बताउनुभयो। किसान मजदूर र विपन्न वर्गलाई हानि पुर्याउने कुनै पनि नीति कालान्तरमा परिवर्तन गरिने उहाँको भनाई छ। शुरूमा विवादमा परेका धेरै निर्णयपछि सही साबित भएको उदाहरण पनि रहेको भन्दै उहाँले साँच्चै खराब निर्णय भएको भएमा सच्याउने बताउनुभयो। पार्टी गलत बाटोमा गएमा खबरदारी गर्न नेता कार्यकर्तालाई आग्रह गर्दै लामिछानेले सरकारले कमजोरी गरेमा पार्टीले अभिभावकत्व लिने बताउनुभयो।
8: गृहमन्त्री सुदान गुरूङले शनिबार जिल्ला प्रहरी कार्यालय गोर्खाको निरीक्षण तथा अनुगमन गर्नु भएको छ। सोही अवसरमा जिल्ला प्रहरी कार्यालय गोर्खाका तर्फबाट कार्यालय प्रमुखले समग्र काम कारवाही समेटेर प्रस्तुतिकरण गर्नु भएको थियो। निरीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गृहमन्त्री गुरूङले सकल दर्जाका सम्पूर्ण प्रहरी कर्मचारीलाई निष्पक्ष वन विवाद रहित अपराध अनुसन्धान गर्न निर्देशन दिनुभएको छ। नागरिक मैत्री सेवा प्रवाह भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता नागरिक प्रति जिम्मेवार र उत्तरदायी भई काम गर्न समेत आग्रह गर्नु भएको छ। शान्ति सुरक्षाको सुव्यवस्था कायम गर्न उच्च मनोबलका साथ कार्य सम्पादन गरी आम जनतालाई सुशासनको अनुभूति दिलाउन सक्ने उहाँले निर्देशन दिनुभएको छ। मन्त्री गुरूङले भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता अपनाउँदै आम नागरिकलाई सुशासनको अनुभूति दिलाउन भन्दै प्रहरी कर्मचारीलाई जिम्मेवार बन्न सचेत गर्नु भएको थियो। उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रकारले प्रमुख दिपेन्द्र बहादुर जोशी, गण्डकी प्रदेश सशस्त्र प्रमुख प्रवीण कडेल, गोर्खाका प्रमुख जिल्लाधिकारी तुलसी बहादुर श्रेष्ठ समेत सहभागी हुनु भएको थियो।
9: अब देश बाहिरका समाचार। इरानमा अमेरिकाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 38 जनाको ज्यान गएको छ। 400 जना भन्दा बढ़ी घाइते भएका इरानको स्वास्थ्य मन्त्रालयलाई उद्योग गर्दै समाचार संस्था एएनआईले जनाएको छ। आक्रमणले पुल ऊर्जा सुविधा र समुद्र नियन्त्रण टावर लगायत नागरिक पूर्वाधारलाई समेत असर पुर्याएको छ। अमेरिकाले यो कार्यवाही इरानको सैन्य क्षमता कमजोर पार्न र क्षेत्रीय सुरक्षा खतरा न्यूनीकरण गर्न गरेको बताएको छ। तर इरानले नागरिक पूर्वाधारलाई लक्षित गरिएको आरोप लगाएको छ। जब आफ्नै कार्यवाही स्वरूप इरानले बहराइन, कुवेत, सुरिया र ओमानमा रहेका अमेरिकी सैन्य शिविरहरूमा आक्रमण गरेको दावी गरेको छ।
0: भारतमा पहिलो हाइड्रोजन रेल संचालनमा आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनमा हिजो यो रेलको उद्घाटन गर्नुभएको छ। यो रेल जिन्द सोनीपत मार्गको झण्डै 90 किलोमिटर दूरी तय गर्नेछ। भारतको हाइड्रोजन रेल विश्वकै शक्तिशाली मध्ये एक भएको दावी गरिएको छ। 110 किलोमिटर प्रति घण्टा गति रहेको यो रेल पूर्णतः वातावरण मैत्री र शून्य कार्बन उत्सर्जनमा महत्वपूर्ण रहेको भारतीय संचार माध्यमले जनाएको छ। समारोहमा प्रधानमन्त्री मोदीले 157 किलोमिटर लामो दिल्ली अमृतसर कटरा एक्सप्रेस वेले पनि राष्ट्रलाई समर्पित गर्नुभएको छ, जसले यात्रा समय निकै घटाउनेछ। यो रेल मन्त्री अश्विन वैश्ववानले यो रेललाई ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभएको छ। यो रेल पूर्ण रूपमा वातावरण मैत्री रहेको तथा यसमा डिजल वा पेट्रोल नचाहिने समेत उहाँले बताउनु भएको छ।
9: विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समय अनुसार बिहान 2:45 शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग 2-0 गोलले पराजित फ्रान्स र सावक विजेता अर्जेन्टिनासँग 2-1 पराजित इंग्ल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिने गोल्डन बुटको हुडमा फेर बदल ल्याउन सक्छ। फ्रान्सका किलियन एम्बाप्पे र उस्मान डेम्बेले तथा इंग्ल्याण्डका ह्यारी केन र जुड बेलिङ्गमले सेमी फाइनलबाट बाहिरिए पनि गोल्डन बुट जित्ने सम्भावना कायम राखेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका एम्बाप्पे समान 8-8 गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा अस्वस्थका कारण मेसी अहिले गोल्डन बुटको दौड़मा अगाडि छन्। विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्यराति 1:15 सावक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेन बीच खेल हुनेछ।
0: खेल खबर सिने सोलो समाचार सकियो। बिदाउन अघि मुख्य मुख्य खबरका शीर्षकहरू उपनायक छन्।
9: कारमा उडानमा 42 विकास योजना, सार्वजनिक पुल निर्माणमा सबैभन्दा बढ़ी बजेट, सोलुखुङमा 57% धान रोपाई सम्पन्न, लिखुपिकेमा 7% सकियो।
0: नेता सल्यान गाउँपालिकाद्वारा प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्डमा सहभागी खेलाड़ीलाई सम्मान तथा प्रोत्साहन, सोलुखुङमा हरियो चुरा र मेहन्दीको व्यापारमा वृद्धि।
9: भोलि देशका धेरै ठाउँमा आधी घोप्टे वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन खुम्बु पासु लामो गाउँपालिकाको अपील, नेकपाका कोशी प्रदेश सदस्य कार्की घर नजिकैको खोल्सामा मृत फेला।
0: सरकारले जनहित विपरीतका निर्णय गरेमा पार्टीले तत्कालै सच्याउने, बासपा सभापति लामी छानेको भनाई, गृहमन्त्रीद्वारा जिल्ला प्रहरीकाले गोर्खाको अनुगमन निष्पक्ष अनुसन्धान गर्न निर्देश।
9: अमेरिकाको पछिल्लो आक्रमणमा इरानमा कम्तीमा 38 जनाको ज्यान गयो। भारतमा पहिलो हाइड्रोजन रेल संचालनमा प्रधानमन्त्री मोदीद्वारा उद्घाटन,
0: र विश्वकप फुटबलको तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्याण्ड भेट्दै।
9: अवस्त साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै अन्जु कार्की र सरस्वती पुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।
10: हत्केरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चाँडै कतै पाइने। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धट बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमा सबै थुक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ नसुने बहिनी सुनु दुखुमा नगरपालिका ओडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सुनिल वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
11: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु गुटकुण्ड नगरपालिका वडा नम्बर पाँच सन्नेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरू नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुखकुण्ड नगरपालिका पाँच सेलेरी सुनु

0: connects to your heart. Solo FM 101.2 MHz.
1: त्यस जिल्लामा जोसुकै बेलामा सवारी साधन बन्द हुन सक्ने
2: सड़क हवाई यातायात पर्वत राउन लगायत सबै सेक्टरहरूमा सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
1: सरकारसँगको सहमति कानून नभएको भन्दै इन्टर्न चिकित्सकहरू फेरि आन्दोलित बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिने संस्थापन पक्षसँग पार्टी एकता हुने सम्भावना कमजोर बनेको कांग्रेसको दुर्वा समूहको निष्कर्ष
3: विकल्पमा पनि जान सक्ने गरीको संकल्प गराउनु भनेर हिजोदेखि अलिकति फरक ढंगले अगाडि बढ़ाएको छ।
1: कुसुन्डा समुदायको बसोबासको व्यवस्था गर्न मानव अधिकार आयोगको सिफारिश देशभर 72% धान रोपाई सबैभन्दा धेरै सुदूरपश्चिममा चैते धान रोपेका किसानलाई भ्याउने भने
4: खाली हुँदैन जमिन चैते धान लाग्छ अनि गहुँ सरिन्छ यसमा त्यहाँ चैते धान चैतेमा मकै सरिन्छ
1: र एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा समेत विश्वकप फुटबलको तेस्रो स्थानका लागि मध्यराती फ्रान्स र इङ्ल्याण्ड भिड्दै
0: हजारौं रेडियो कर्मी र करोड़ नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: विगतको तुलनामा मौसम सम्बन्धी पूर्वानुमान

0: आएको समयमा मौसममा आउने उतार चढ़ावका आधारमा सरकार र मातहतका निकायले दिन चिताउने वा सूचनालाई ख्याउटा नथाल्ने अक्षरक्षर पालना गर्नु नागरिकको कर्तव्य हो। अब खबर सन्तोष श्रीबाट।
1: आज राती र भोलि कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मुसलधारे पानी पर्ने पूर्वानुमान गरिएकोले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पाँचथर इलाम झापा संखुवासभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितवन धादिङ गोर्खा लमजुङ कास्की तनहुङ पर्वत बागलुङ नगदी र स्याङ्जामा उच्च सावधानी अपनाउनु पर्नेछ। विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेल।
2: कोशी बागमती लुम्बिनी र सुदूर पश्चिम प्रदेशको चाहिँ तराई विभागका थोरै स्थान तथा मधेस बागमती र गण्डकी प्रदेशको तराईको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी गण्डकी लुम्बिनी र सुदूर पश्चिम प्रदेशको चाहिँ पहाड़ी र तराई विभागका एक दुई स्थानमा चाहिँ अति भारीसम्मको पनि वर्षाको सम्भावना चाहिँ देखिएको छ। बंगालको खाड़ीमा विकसित भएको एउटा निम्नचापीय जुन प्रणाली निम्नचापीय प्रणालीको कारण चाहिँ यो उत्तर पश्चिम सर्ने क्रममा चाहिँ यसले यो मनसून सक्रिय हुन गएको र यसले चाहिँ हाम्रो नेपालमा चाहिँ प्रभाव पार्ने धेरै सम्भावना रहेकोले चाहिँ आज र भोलि चाहिँ हामीले विशेष सतर्कता तथा अब हामीले अब केही स्थानहरूमा चाहिँ प्रतिकारी पनि गर्नुपर्ने हुन सक्छ र भावी वर्षाको कारणले गर्दाखेरि चाहिँ दैनिक जनजीवन सड़क हवाई यातायात पर्वतारोहण लगायत सबै सेक्टरहरूमा सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु अनुरोध छ।
1: आज र भोलि ठूलो पानी पर्ने सम्भावनालाई मध्यनजर गरी यसको पूर्व तयारीका सन्दर्भमा सम्भावित प्रभाव जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका सदस्यहरूसँग प्राधिकरणले आज छलफल गरेको छ। भर्चुअल रूपमा भएको बैठकमा पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएको जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्न साथ सम्पर्क गर्नु

0: यहुरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्न र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोल त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुम्री बुलाकी मालबारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोनु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोनु
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खोला कामै निर्देश समर्थ छ
3: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
1: हजुर
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
1: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
1: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमुरकै लागि गरेको यसो नगरौँ न हजुर
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यालयमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
6: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सुनिखुम्बु
0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिनको असिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका 5 सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
7: यहाँ विभिन्न ब्रांड का गुणस्तरीय बिजली का संपूर्ण सामान, सर्विस केबल, मल्टीप्लग, पावर सकेट, लिस्टी, अर्थिंग को तार, अर्थिंग रड, अर्थिंग केमिकल उपलब्ध छ। साथ ही एलसीडी, एलईडी टीवी, साउंड सिस्टम, कंप्यूटर, लैपटप, हाउस वायरिंग का सामान, चार्ज वाला टॉर्च लाइट तथा इलेक्ट्रोनिक सामान होलसेल मूल्य में पाइन। चट्टान में पड़े जले का संपूर्ण इलेक्ट्रोनिक सामान मरम्मत कर।
8: साथ ही डी फ्रिज, फ्रिज, एसी पाने का साथ ही मरम्मत कर।
7: प्रोपाइटर अजय पंचियार, संपर्क नंबर 9809609094 र 9863868614। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्विस सेन्टर, सोलु दुतकुण्डा नगरपालिका पास, सलेरी, सोलुकुम्बु।
8: राष्ट्रीय वाणिज्य बैंक देखि 30 मीटर भित्र।
9: वन जंगल को छूना घर आंगन पर निशियारी अपना जोखिम टाड़ने भरी पारी झाड़।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
5: बोर्ड राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जान्न मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुख
8: ए बाबु नै मेरो त हात खुट्टा अरुणसँग झन्झन गर्छ तिमी हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भन्ने तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त हामीसँगै जाउँ
10: यहाँ नसा च्यापिएको हड्डी खेलेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षवर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843789852 9824417 18 9843449096 र 9861314472 आन्जी औषधालय सोलो दुत्कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दियो मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु
1: पैसा नियन्त्रण गर्नु यी सबै घरेलू हिंसा हुन्।
8: बुढा, मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलू हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलू हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलू हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार विज्ञापन हो।
12: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उपलब्ध को मिलन क्षेत्र
13: का विशेषता
14: जापानीज ऊर्जा प्रहरी उत्पादित
13: उत्कृष्ट माइलेज
14: राम्रो रिसेल मूल्य
13: टिकाऊ र भव बढ्दो
14: अफ रोड का लागि पनि उपयुक्त
13: BS6 तथा नयाँ नयाँ वर्षन बजारमा लन्च भइरहेको
14: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
13: हाम्रा सेवाहरू
14: ओखलढुङ्गा र खोटाङको डिक्कन बजारबाटै फाइनेन्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
13: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
14: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
13: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
14: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गुरुमारे भिजाङ ओखलढुङ्गा।
13: सम्पर्क नम्बर 037590222 9852880022 र 9842880300।

0: नेता सबै भिसिसकेका आजकल आफ्नो त यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सनु होला यति कार्पेट कार्पेटको शीर्षा
1: के भयो के को हल्ला खुल्ला भयो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो तरतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: सधैँभरि रोजे
6: डिस्काउन्ट खोज्दै

0: सरकारी कार्यालय को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग पूरा
0: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौ। जन्मेको एक घंटा भित्र शिशुलाई स्तनपान गराउ। छ महीनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महीना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराउ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराउ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: बालिकाबाट बचाउ र बचाउ लुम्चनी हिंसा सामाजिक अपराध हो। बालबालिका लुम्चनी हिंसाको जोखिममा हुनु सक्छन्। हिंसा छिमेकी असन्तोष पाठकलाई परिचित नदीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क गराउ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो। ल सुन बहिनी, सुरु दुखुङ्गा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई खुवाउने, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्निक वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा बौता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्डा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरू नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु धुपकुण्डा नगरपालिका पाँच सेलेरी सुरु खुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुरु खुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आमो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-58-70-3-5 र 98-61-34-23।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु।
3: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
1: सोलुखुम्बु जिल्लाको सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
3: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइन्छ, तलब आपूर्ति सुरोजगारीमा प्रदान गरिन्छ।
1: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि, थप शिव सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ, आवश्यक कागजातहरू नागरिकताको प्रतिनिधि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1-3 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98-66-41-74 र 3 वस्तु सञ्चालक 98-41-15-90-82।
3: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ सुरु।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा न्यासपछि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गरौं न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् त भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन।
4: जोत्न पाँच होइन, खत खत खत गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भन्या बजारमा।
5: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने, हलुका खेतबारी जोत्ने टिनर छँदै खाने,
4: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध। खेतबारी जोत्न, छोपाई गर्न, ल्यान्ड बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
6: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375992222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्। नगदै तपाईलाई फोन आउनेछ।
0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित

0: फास्टैग गरिमा थप जरिमाना एक वर्षमा 100% र पाँच वर्षसम्म 500% लाग्न सक्छ। पाँच वर्ष लागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहो। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रदेशद्वारा जनहितमा सारिस।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदली सेवा ग्रही महानुभावर यातायात व्यवस्था कार्यालय प्रदान सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त करने सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन में नगरी आपको सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आए में गुनासो सुने अधिकार कार्यालय प्रमुख सभी संपर्क राख सकू
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराजमान
2: जापानीज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानीज भाषा पढाइ नहुने रहेछ
3: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
3: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चेकमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा संचालन कति छिटो हुँदैछ
3: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
4: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550

0: त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गरे, पैसा पनि दियो, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
0: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन हो।
4: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखड़ा को मिलन सकना।
5: होंडा का विशेषता
6: जापानीज ऊर्जा पहुंची उत्पादित
5: उत्कृष्ट माइलेज
6: राम्रो रिसेल मूल्य
5: टिकाऊ रद बढ़ो
6: ऑफ रोड का लगी पनी उपयुक्त
5: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भर रहा को
6: सब उम्र समूह कर्मचारी तथा व्यवसाय प्रयोजन का लगी पनी अति उपयोगी
5: हमारा सेवा
6: उखल ढुंगा खोटांग को डिजिटल बजार बाट फाइनेंस को सुविधा सहित होंडा का सब मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
5: जिनसुके मॉडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
6: एक्सपेन्स ग्रो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
5: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
6: ओखल ढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गोरुमारे भुजाइ ओखल ढुङ्गा
5: सम्पर्क नम्बर 0375902222 98528002222 र 98428030

0: ता सबै बिसिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: डोजर चलेको नि
2: अब त हाम्रा दुःखका दिन सकिए
3: के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके
1: होइन किन मैले भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
6: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
7: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
7: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
7: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
6: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यानै नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन
9: जत्न पाँचैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भन्ने बजारमा
10: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने
11: स्टुडियो टाइम इट्स 9 PM रातको 9 बजे टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्पुर नगरपालिका 5 सोलु खुम्बु
12: आदरणीय श्रोताबिन तपाईँ अहिले सुनिरहनु भएको छ सोलो एफएम सोलो एफएममा अब सुन्न सक्नुहुन्छ नेपाली सदाबहार गीतहरू

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् त भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन।
4: जत्न पास छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्ने बजारमा
5: चिन्ता किन लिनु हुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छ नै छ नि।
4: यो कहाँ किन्न पाइन्छ? अनि 500 साइज कहाँ कहाँ उपलब्ध छ नि?
5: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ल्यान बनाउन, केरा लगाउन, झुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
6: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528880222, साथै 98010208895 मिसकल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।
7: मृतका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुल्य भयो।
9: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वास नै समस्या देखियो।
10: धुमपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो हालमा राष्ट्र सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
13: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
14: भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
15: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
14: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
15: हो र के डेन्टल रे?
16: टुरिस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डे नगर पालिका पास बसंत बजार सल्लेरी सुलु खुम्बु
17: हाम्रा सेवाहरू
16: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
18: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
17: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98 21 12 99 र 97 46 58 43 87

0: दोहरो आज मेरो जन्मदिन हो याद तो छ नि
1: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्दा र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भाउमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: बालक बालिकालाई काममा लगाएकी पाइएमा कानुन अनुसार कडा कामलाई निर्देश सामान छ
3: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
4: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमेरकै लागि गरेको यसो नगरौँ न हजुर
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 87 35 19 समुद्र साक्य 98 61 83 35 34 टेलिफोन 0 85 20 243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 98 62 82 13 87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 98 62 93 06 46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सोलुखुम्बु
7: यौनहिंसाबाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथी भए परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
9: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
9: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
9: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आजको विनोद समयमा के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्दैन पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौँ कलकत्तामा बेच्नु जस्तै लक्षिन्छ त कतै लागौँ त भाइ के भएको तिमीलाई भन त
1: खै दिदी के हुनु साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिनँ र खाने त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब कुकको हिसाब चाहिँ छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब मैले सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
0: मानिसमा लस सृजना गरे दुवैचोटि तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र स्वतामा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथामा जोड दिनु स्वस्थ जीवन लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्
2: आज हामी के विषयमा छलफल गर्छौ
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालो पालो भन त
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
9: आन्तरिक मामिला तथा कानून मन्त्रालय पूर्ति प्रदेशद्वारा जनहितमा जारी सन्देश
7: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
2: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ
7: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
2: हो खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न
7: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
2: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ योभन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
7: नेपाल सरकार विज्ञापन
10: बोर्ड प्रत्येक कार्यालय को जनहित में जारी संदेश
11: पोषण युक्त खाने कुरा जीवन का रंग पूरा मन माता के तन मन
10: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फल फूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौ। जन्मेको एक घंटा भित्र शिशुलाई स्तनपान गराउ। छ महीनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ। छ महीना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराउ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराउ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने नहीं आई
1: किन किन सन्चो भन्नु
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले हुन्छ
1: ए कुरा त्यस्तो हो बाहिर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: सड़क प्रयोग गर्दा ध्यान दिउँ सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं सड़कको नाली ठाउँ तथा पानी निकास बन्द हुन नदिउँ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्मसुधार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
6: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
7: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्
6: यस्तो खुसीको बेला छ हुनेवाला सँगै सम्झिनीको फोटो खिच्नु परेन
7: हो खिचौ खिचौ केटा केटी सबैको सामु खिचौ न
6: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
7: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
6: नेपाल सरकार विज्ञापन
8: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो
9: ए के भो दौडिदिई पो आइस त
8: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
9: भन को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
7: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिरहेको हुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश
10: नमस्कार संसदीका दिदी
11: नमस्कार नमस्कार
10: बुझिसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
10: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
11: हामीले बच्चाको नामसँग जुराइसक्यौं नि दिदी
10: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ

तरली जह गेरी सरा घर छू तुम्हे सीमित घटना पाऊ हर को।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सुनोदित कुंडी नगरपालिक पांच सलेरी स्कूल खुम्बु विगत देखि नई ग्राहक विश्वास वृद्धि आयो न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू वही सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। विद्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेत्री तालछा वाल मिक्सर मोनो सागर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्र होइन, समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुलो साथै सबै खालका बाइक तथा स्कूटरहरू मरम्मत गरिन्छ। पाठ पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203389 0385203960 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कूल खुम्बु
1: सवारी साधनको इन्जिन र त्रिपुरी सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ। प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्न गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सी अरे नि होला त्यस्तो त।
3: सोता तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
7: सोलुदुतकुण्ड नगरपालिका उदानगर 5 समितिको बुद्ध भवनमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
8: 10 बजे
5: डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुण्ड नगरपालिका 5।

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौं। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौं। नमस्कार, शुभरात्री।